असोज कृष्ण पक्षको द्वादशी तिथि सन् 2026 अक्टोबर 7 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलेगौड़ा स्थित बनकेवा चोकबाट केही घर तल हिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि, तपाईको आजको दिन राम्रो रहनेछ। सोचेका काम बढ्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ। परिवारले राम्रो रेखदेख गर्नेछन्। मिथुन राशि, तपाईको आजको दिन राम्रो रहनेछ। महत्वपूर्ण भेटघाटको अवसर मिल्नेछ। मनमा भएका खटपटी शान्त हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्छ। नयाँ योजना वा काम पत्ता लाने भने गर्नु।

कर्कट राशि तपाईको आजको दिन राम्रो रहनेछ। आज आय आर्जन हुनेछ, पठन पाठनमा मन जानेछ, राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ, स्वास्थ्यमा भने समस्या हुन सक्छ। सिंह राशि घुमफिरको योजना बढ्न सक्नेछ, मिष्ठान्न भोजन हुनेछ, शिक्षामा सफलता र स्वास्थ्यमा सुधार हुनेछन्, प्रेम सम्बन्ध सुमधुर बढ्नेछ, श्रमको मूल्य प्राप्त हुनेछ। कन्या राशि तपाईको आजको दिन सबर्ले रहनेछ, शत्रुहरू बढ्नेछन्, शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिला सुस्ती हुनेछ, जग्गा सम्बन्धी कारोबारमा तपाईलाई घाटा हुने जोखिम रहेको छ, व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ। तुला राशि तपाईको आजको दिन राम्रो रहनेछ, मान सम्मान प्राप्त हुनेछ, लामो समयदेखि खोजी गरेको महत्वपूर्ण सामग्री फेला पर्नेछ, सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ, आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईको प्रशंसा गर्नेछन्। वृश्चिक राशि साथीभाइको साथ मिल्नेछ, इज्जत बढ्नेछ, रोगले भने सताउने जोखिम रहेको छ, बिहान उठेर पिपलको दर्शन गरेर दिनको शुरूआत गरेमा दैनिकी सहज बढ्नेछ। धनु राशि तपाईको आजको दिन राम्रो रहनेछ, तपाईमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ, साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ, पशु पक्षी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ, फलफूलको व्यापारमा फाइदा हुने योग रहेको छ। मकर राशि तपाईको आजको दिन राम्रो रहेको छैन, खर्च बढ्ने दिन रहेको छ, गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम रहेको छ, परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। कुम्भ राशि रोगबाट मुक्त हुने दिन रहेको छ, परिवारसँगको सम्बन्ध सुमधुर बढ्ने योग रहेको छ, एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ।

अन्तिममा मीन राशि आज कुराकाट्नेहरू बढ्ने छन्। साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ, मेहनतको फल प्राप्त हुनेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि हामीले प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0625414100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9846510950।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0564143121,
6: मोबाइल 9605678634 र 9701107090।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए
11: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
13: सूचना श्री बहेरी ठूलो धडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठूलो धडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
14: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9460769246।
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी, प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
17: कांग्रेस महाधिवेशनमा बन्द सत्र प्रति देखिएन प्रतिनिधिको आकर्षण, आज प्रचार भोलि मतदान, शर्मा र भूषाल निर्विरोध।
16: नेपालमा हिउँदे चराहरूको आगमन शुरू, बसाई सर्नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
18: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि बोसो लाग्ने खालको खानाहरू खाने मांसपेशीहरू बलियो बनाउँदै लान्छन्, बचेराहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ।
17: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो, 100 उच्च माध्यमिक विद्यालय प्रभावित, 6000 भन्दा धेरै पक्राउ, 715 जना सुरक्षा कर्मी पनि घाइते।
16: र एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा भोटेकोशी पीड़ितको अस्थायी आवास बारेको खबर भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रपोजल अर्थात प्रस्ताव माग गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुनेछ। 7 दिनको समय दिएर प्रस्ताव माग गरिँदैछ। त्यस्ता संस्थाबाट प्राप्त प्रस्तावको मूल्याङ्कन गरेर इच्छुक संस्थालाई अस्थायी आवास निर्माणको क्षेत्र तोकिनेछ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको जानकारी दिनुभयो। एनजीओहरूको सहयोगले नपुगेको ठाउँमा सरकारले नै अस्थायी आवास बनाइदिने भएको छ। विपद प्राधिकरणले पालिकासँग लाभग्राहीको विवरण पनि मागेको छ। एनजीओ मार्फत अस्थायी आवासको प्रस्ताव आउँदा र त्यसको मूल्याङ्कन गरेर निर्माणको काम सक्न कम्तीमा 6 महिना जति लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी बताउँछन्। तर दशैं आउन 2 हप्ता पनि बाँकी नरहेको अवस्थामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भने दशैं अघि नै बाढ़ी पीड़ितलाई पुनर्स्थापित गर्ने कोशिश भइरहेको दावी गर्दै आउनु भएको छ। भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइँदै शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: भोटेकोशी बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवार्ती सहयोग रकम जम्मा गरेका छन्। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग भने विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घसघच्याउने र सहयोग माग्ने स्थानीय सरकारसँग नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिका गुनासो छ। यसैबीच भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्यमीहरू बैंकको कर्जा ब्याज बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको बताएका छन्। कुसुम कुमार कार्कीका अनुसार विपदका कारण उद्योगको भौतिक संरचना र उत्पादन सामग्रीमा ठूलो क्षति पुगेको अवस्थामा पनि बैंकको कर्जा र ब्याजको दायित्व भने निरन्तर रहेको छ। बीमा दावी प्रक्रिया लामो हुनु तथा आवश्यक कागजात समयमै बुझाउन नसक्दा उद्योगीहरू थप अप्ठ्यारोमा परेको उहाँको भनाइ छ। विपदका कारण तत्काल कागजात र सूचना पेश गर्न नसकेका उद्योगलाई राहत तथा सरकारी सुविधाबाट वञ्चित नगर्न पनि उद्योगीहरूले माग गरेका छन्। कार्यालयमा क्षतिको विवरण पेश गर्ने समय सीमा थप गर्न तथा विलम्ब क्षमादानको व्यवस्था गर्न उनीहरूको माग छ। यसै गरी पुराना कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरी कम्तीमा 5 वर्षका लागि सहुलियतपूर्ण पुनरुत्थान कर्जा उपलब्ध गराउन र भदौ 10 देखि उद्योग पुनः सञ्चालन नभएसम्म ब्याजमा सहुलियत वा छूट दिन माग गरिएको छ। बाढ़ीले उद्योग बगायो किस्ता तिर्न बैंकको ताकेता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभाव कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई बैंकले घटाएको हो। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माण अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर आर्थिक वर्ष 84-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन छ। बाढ़ीबाट भएको व्यापक क्षतिका कारण चालू आर्थिक वर्षमा भने नेपालको उद्योग क्षेत्रमा मुख्य असर पर्ने प्रतिवेदनमा भनिएको छ। जलविद्युत उत्पादन र यातायात अवरूद्ध हुँदा उद्योग क्षेत्रको विस्तार सुस्त हुने र पर्यटकीय सीजनको मुखमा यातायात र व्यापार प्रभावित हुँदा सेवा क्षेत्रमा समेत असर पर्नेछ। जलविद्युत, सौर्य ऊर्जा र विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व बैंकले जनाएको छ। व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट सेवा क्षेत्र पनि प्रभावित हुने आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको प्रभाव समग्र उत्पादनमा सीमित मात्रामा रहने भए पनि प्रभावित क्षेत्रको जनजीविकीमा उल्लेखनीय असर पार्ने सम्भावना रहेको विश्व बैंकले जनाएको छ।
2: कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रतिनिधिको ध्यान नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको छ। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा गए राती अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले उम्मेद्वारी दर्ता प्रक्रिया जटिल बनेको थियो। त्यसमा पनि गोलमटोल तरिकाले फारम दर्ता गरिँदा उम्मेद्वारको अन्तिम सूची तयार पार्न थप समय लागेको निर्वाचन प्रक्रियामा खटिएका नेताहरूले बताएका छन्। कांग्रेस महाधिवेशनको बन्द सत्रमा व्यापक छलफल र बहसपछि पार्टीको आगामी कार्य दिशा तथा तय गर्ने तालिका थियो। व्यवस्थापकीय तयारी पनि त्यसै अनुसार थियो। तर बन्द सत्रको दोस्रो दिन हिजो हलहरू रित्ता नै थिए। यसैबीच कांग्रेसले यसपालि सृजना गरेका वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध हुनुभएको छ। केन्द्रीय कार्य समितिका विभिन्न पदका लागि हिजो भएको मनोनयनमा शर्माको मात्र उम्मेद्वारी परेको हो। महिलातर्फ उपसभापतिमा भने पुष्पा भूषाल निर्विरोध हुनुभएको छ। यो पदमा भूषालको मात्र उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। 2078 चौथो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गएको वर्ष पुष भएको विशेष महाधिवेशनबाट उपसभापति हुनुभएको थियो। 14 महाधिवेशनमा उहाँ नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार हुनुभएको थियो। त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित हुनुभएको थियो। थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
1: इतिहासकै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। कांग्रेस पदाधिकारीमा पुरानै अनुहार, केन्द्रीय सदस्यमा युवाको दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। केन्द्रीय सदस्यमा युवाले उल्लेख्य संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्यसमितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री हुनुहुन्थ्यो। 2051मा राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिरहेका बेला राठौरले एक हप्ता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँका खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गे काठमाडौँ 5 को क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुनुहुन्छ। काया कैरनमा नेपालमा हिउँदे चराहरूको आगमन शुरू भएको र उनीहरूले गर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको विचार, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा।
3: बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी, प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण, विपदको बजेट जति संघमा बाढ़ीले क्षति गरे पनि किस्ता तिर्न उद्योगीलाई बैंकको ताकेता, नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण, कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण, आज प्रचार भोलि मतदान, शर्मा र भूषाल निर्विरोध लगायतका खबर प्रस्तुत
2: गर्यौं। शरद ऋतुको आगमन सँगै हिउँदे चराहरूको आगमन शुरू भएको छ। उत्तरतर्फका चिसो हिमाली क्षेत्रबाट हजारौं किलोमिटर टाढाको जोखिमपूर्ण यात्रा तय गर्दै पाहुना चराहरू नेपालका सिमसार क्षेत्र र तराईतिर आइपुग्छन्। यति लामो अनिश्चित र थकाई लाग्दो उडान उनीहरूले कसरी पूरा गर्छन् भन्ने सोच्नु भएको छ। यसको कारण हो उनीहरूको व्यवस्थित पूर्व तयारी। गन्तव्यमा उड्नु धेरै अघिदेखि नै यी चराहरूले आफ्नो शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका कैयौं पूर्व तयारीहरू गरिरहेका हुन्छन्। थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
7: गर्मी छल्नका लागि दक्षिणबाट आएका चराहरू फर्कन थालेसँगै चिसो छल्न उत्तरतर्फबाट चराका बथानहरू आउन थालेका छन्। नेपालमा वर्षको दुई मौसममा हजारौं किलोमिटरको यात्रा तय गरेर यसै गरी चराहरू आउने जाने गरेका छन्। कठिन र लामो उडान गर्नु पूर्व उनीहरूले विशेष तयारी गरेका हुन्छन्। यसमा सबैभन्दा महत्वपूर्ण शरीरको तयारी रहेको नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई बताउनुहुन्छ।
8: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाले, धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने। धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्न नपरोस् भनेर बोसो जम्मा गर्ने र त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ।
7: लामो यात्रामा निस्कनु अघि चराहरू आफ्नो शरीरलाई ऊर्जावान बनाउन क्यालोरी युक्त र बोसो बढ़ाउने खानेकुराहरूमा ध्यान दिन्छन्। यस्तै बच्चा कोरोल्ने बेला छरिएका चराहरू यात्रा शुरू गर्नु अघि एकीकृत हुन्छन्।
8: बच्चा कोरोल्ने समयमा चाहिँ उनीहरू समूहबाट छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरोलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि आफ्नो झुण्ड झुण्डमा फर्किने त्यस्तो पनि गरेको देखिन्छ।
7: खानपान र बथानमा जम्मा हुनु मात्र होइन, उनीहरू आफ्नो शरीर र क्षमतालाई पनि उडानका लागि पूर्ण रूपमा तयार गर्छन्।
8: उड्नको लागि चाहिँ उनीहरूको फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन्।
7: शरीरको तौललाई सन्तुलनमा राख्न र उडानलाई सहज बनाउन उनीहरूले आफ्ना शारीरिक अंगहरूमा समेत परिवर्तन ल्याउने अध्ययनले देखाएका छन्। यात्राका दौरान नयाँ पुस्तालाई कसरी बाटो देखाउने र मौसमको प्रतिकूलताबाट कसरी जोगिने भन्ने विषयमा पनि उनीहरूको अचम्मको पूर्व तयारी छ।
8: केही केही चराहरूमा चाहिँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई चराईमा भाग लिँदैछन्, तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ। भन्ने पनि छ. फेरि त्यो सबै चराहरूमा चाहिँ होइन, तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ. त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न, त्यो गर्ने गरेको छ भन्ने पनि देखिन्छ.
7: यस्तै यात्रामा निस्कनु अघि उनीहरूले हावाको तापक्रम, वेग लगायत मौसमी गतिविधिहरू यकिन गर्छन्. त्यति मात्र होइन, उडानकै क्रममा आइपर्ने प्राकृतिक अवरोधहरूलाई पनि उनीहरूले निकै सूझबुझका साथ सामना गर्छन्.
8: यदि मौसम प्रतिकूल भयो भनेदेखि चाहिँ त्यो बेलामा उनीहरू कुनै सुरक्षित ठाउँहरू खोजेर मौसम अनुकूल नहुन्जेलसम्म त्यो ठाउँमा उनीहरूले खाने, आफूलाई चाहिने आरामहरू गर्ने, त्यो किसिमको गर्ने गरेको पाइन्छ. अब त्यो हेर्दाखेरि चाहिँ उनीहरूले मौसमको अनुकूलतालाई चाहिँ एकदम नै ध्यानमा राख्छन्.
7: मौसम बिग्रेको बेला जोखिम मोल्नुको सट्टा सुरक्षित ठाउँमा विश्राम गर्ने उनीहरूको यो बानीबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौ. चराहरूले सुरक्षित र सफल यात्राका लागि पहिले नै यस्तो राम्रो तयारी गर्छन्. हामी पनि त दशैंको अवसरमा परिवार भेट्न घर जाने वा लामो यात्रा गर्ने तयारीमा छौ नि. त्यसैले चराहरूबाट प्रेरणा लिएर हामी पनि सुरक्षित यात्राको योजना बनाऊ.
1: नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला, यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ निर्णय विकास समितिले जनाएको छ. टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ. पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ. अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ. विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो. देवी प्रसादको रूपमा देशका धेरै ठाउँमा कोजागर पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ. कतै विजया दशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ. शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ. यही असोज 25 गते आइतबार बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको छ. त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ. असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ. असोज 31 गते शनिबार फूलपाती परेको छ. कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ. त्यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ. कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ. कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ.
2: दशैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले पर्सीदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ. लामो तथा मध्यम दूरीका गाड़ीलाई यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुल्ला गरिएको छ. यातायात व्यवस्था विभागले हिजो राष्ट्रिय यातायात व्यवसाय महासंघ, ट्रक व्यवसाय महासंघ, ढुवानी व्यवसाय महासंघ, यातायात सम्बद्ध मजदूर संघ संगठन र ट्राफिक प्रहरी लगायत सरोकारवालासँग छलफल गरेर बुकिङ खुलाउने निर्णय गरेको हो. विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवत जावत गर्ने भएकाले नियमित रूटका गाड़ीसँगै रिजर्भ गाड़ी सञ्चालनलाई समेत व्यवस्थित गर्न रूट पर्मिट खुल्ला गरिएको हो.
1: कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
9: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ. रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं. सम्भव भएसम्म भुइँमा नसुतौ. झुल लगाएर सुत्ने बानी गरौं.
10: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौ. सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ. वरपर घाँसपात र झारपात काटेर सफा राखौ. सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौ. काट्ने, चुस्ने र बाँध्ने नगरौं. बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं. धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ.
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
5: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। पछिल्लो समय वीर अस्पतालको टेलिमेडिसिन सेन्टरमा स्वास्थ्य सेवा तथा परामर्शका लागि विदेशबाट फोन तारन्तार आउने गरेको छ। कतिपयले गम्भीर समस्या लिएर फोन गर्छन् भने कतिपयले सामान्य। टेलिमेडिसिन सेन्टरका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार दूर दराजमा रहेका नेपाललाई सित्तैमा परामर्श दिने र स्वास्थ्य अवस्थाको जोखिम टार्ने काम टेलिमेडिसिन सेवाले गरिरहेको बताउनु भएको छ। बुढाथोकीका अनुसार टेलिमेडिसिन सेन्टरमा 7 जनाको टोली छ, जहाँ मेडिकल अधिकृत, मनोसामाजिक परामर्शदाता, विशेषज्ञ चिकित्सक र ल्याबका कर्मचारी छन्। साउन यता बिहान 9 देखि बेलुका 9 बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ। यसका लागि अस्पतालले 2 मोबाइल नम्बर, वाट्सएप, भाइबर र इमो लगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ। प्रभावकारी मानिएको टेलिमेडिसिन सेवाको नीतिगत पक्ष भने कमजोर छ। यो सेवालाई नीतिगत रूपमा सरकारले स्पष्ट पार्न सकेको छैन। विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तारमा सरकारको छैन चासो शीर्षकको खबर नयाँ पत्रिकामा छ।
6: अब विदेशको खबर। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएपछि फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको हप्तौं लामो देशव्यापी आन्दोलनको समर्थनमा हिजो वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा गरेका बीबीसीको खबरमा उल्लेख छ। पेरिसको 20 जिल्लामा रहेको हेलेन बुचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार अगाडि प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोड़फोड़का घटना बढ़नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्तादेखि विद्यालय बन्द गर्न थालेका हुन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको प्रतिक्रियाको बचाव गर्नुभएको छ। उहाँका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 775 जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारलाई समेत दबावमा पारेको उच्च माध्यमिक विद्यालय सम्बन्धी आन्दोलनको समर्थनमा मजदूर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी र्यालीमा सहभागी भएका थिए।
7: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सर्वोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा दुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मंगिर 5 गतेसम्म काठमाण्डुमा हुँदैछ।
6: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी काठमाडौँको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाडौँमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णालीको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान छ।
7: भारतले निर्यात अनुमति सकिएका 4 जलविद्युत आयोजनाको नवीकरण गरिदिएको छ। नवीकरण गरिएका आयोजनामा माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादी खोला र माथिल्लो डोर्दी ए जलविद्युत आयोजना छन्।
6: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीश सहित 4 न्यायाधीशहरूलाई सिफारिश गरेको छ। परिषदका अध्यक्ष एवं प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा हिजो बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिश गरेको हो। परिषदकी प्रवक्ता राम प्यारी सुनवारका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण दागीलाई सिफारिश गरिएको छ।
7: इजरायलको दीर्घकालीन हेरचाह सेवा क्षेत्रमा रोजगारीका लागि सन् 2024 आवेदन दिएर गोला प्रथाबाट छनौट हुन नसकेका 1153 नेपाली उम्मेद्वारले पुनः आवेदन दिन पाउने भएका छन्।
6: कायाकैरनमा अब पालो उखानको
7: हल्लिएको दाँत एक दिन फुस्कन्छ।
6: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
6: कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार, भोलि मतदान। शर्मा र भूषाल निर्विरोध।
7: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई चढ़नु अघि शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
6: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो। 100 उच्च माध्यमिक विद्यालय प्रभावित। 6000 भन्दा धेरै पक्राउ। 715 जना सुरक्षा कर्मी पनि घाइते।
7: र एनपीएलको तयारी अन्तिम चरणमा। यस पटक दर्शक क्षमता बढ़ने ज्ञानको विश्वास।
6: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको। उपभोक्तालाई खाना पकाउने ग्यासको शास्ति अझै पनि यथावत छ। उद्योग मन्त्रीले हालै ग्यास सरकारको नियन्त्रणमा नरहेको बताउनु भएको थियो। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एकजना पत्रकार ग्यासको अभाव र सहजताका लागि भइरहेका पहलबारे बुझ्न मन्त्रीको कार्यकक्षमा पुगेका छन् अनि उनले डुङ्ती गनाएको गन्धले नाक थुनेका छन्। नाककै थुनेको देखेर मन्त्री जस्ता देखिने व्यक्तिले भन्दैछन्, ए नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो छ त बन्केवा चोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
1: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-560-23-128 98-462-14-726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइँदो रहेछ क्या।
2: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
2: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैङ्कको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98-560-56-996 र 97-051-56-996।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
9: माइग्रेन भएपछि टाउको आधा कपाल दुख्ने रोग भन्छौ, टाउको दुखाइ सँगसँगै रुगा लागे जस्तो सिम्टम्सहरू हुन्छ, आँखाबाट आँसु आयो हुने जस्तो सिम्टम्सहरू भनेदेखि त्यो चाहिँ क्लस्टर टाइप फेटिएकोहरू अनि लेस देन 5% मैले भनेको त्यसमा चाहिँ अब दिमागभित्रको समस्या, स्पेसली चाहिँ ब्रेन ट्युमरहरू नै हो। ब्रेन ट्युमरहरू भएको छ भनेदेखि त्यसले चाहिँ टाउको दुखाइ हुनसक्छ या दिमागको अरू नै केही समस्या, टाउकोमा पानी जमेर पनि हुन्छदेखि लिएर जे पनि हुनसक्छ होइन। पहिला भनौँ न, हप्तामा 1 दिन दुख्थ्यो, अब हप्तामा 3 दिन दुख्न थालेछ, महिनामा पहिला 4 चोटि दुख्थ्यो, अहिले महिनामा 8 चोटि दुख्न थालेछ। सो टाउको दुखाइ बढ्दै गइरहेको छ, दिनहुँ बढ्दै गइरहेछ। सबैभन्दा बढी टाउको दुख्ने कारण चाहिँ सो लेडिजहरूमा चाहिँ यो एकदमै फेरि बढी देखिएको छ। टाउको नदुख्ने मान्छे यो संसारमा छैन, संसारमा बिरलै होला जसलाई कि टाउको दुख्दैन भनेपछि यो मान्छेलाई हुने सबैभन्दा साधारण समस्या हो. सबैलाई दुख्छ टाउको, टाउको दुखै दुख्यो मै दुखेकै भरमा चाहिँ त्यो समस्या नलिनु होला. जसलाई पनि टाउको दुख्छ, टाउको दुख्छ धेरैजनालाई केही घण्टामा त्यो टाउको दुखाइ जान्छ. कसै कसैलाई औषधि खाएर तर पनि केही घण्टामै टाउको दुखाइ ठिक हुन्छ. कसै कसैलाई टाउको दुखाइ चाहिँ तपाईँहरू दुई दिन तीन दिनसम्म संसारमा बिरलै होला जसलाई कि टाउको दुख्दैन भनेपछि यो मान्छेलाई हुने सबैभन्दा साधारण समस्या हो. सबैलाई दुख्छ टाउको, टाउको दुखै दुख्यो.

पर्दैन, डराउनु पर्दैन, अन्यथा लिनु पर्दैन। यदि तपाईँको टाउको दुखाए दिनहुँ त्यो बढ्दै गइरहेको छ, आज पनि तीन दिन भयो, चार दिन भयो, पाँच दिन भयो, होइन, पहिला भनौँ न हप्तामा एक दिन दुख्थ्यो, अब हप्तामा तीन दिन दुख्न थालेछ, महिनामा पहिला चारचोटि दुख्थ्यो, अहिले महिनामा आठचोटि दुख्न थालेछ। सो टाउको दुखाइ बढ्दै गइरहेको छ, दिनहुँ बढ्दै गइरहेछ। टाउको दुखाइको साथसाथ तपाईँलाई अरू सिम्टम्सहरू, स्पेसली बिहान उठ्ने बित्तिकै तपाईँलाई वाकवाकी आउने, भान्ता हुने जस्ता लक्षणहरू र कुनै किसिमको शरीरको कुनै पनि भागमा तपाईँले कमजोरी जस्तो महसुस गर्नुभयो भनेदेखि, आँखा देखाइमा केही फरक आउनुभयो, कान सुनाइ कतैतिर कमी भएको हो कि, बोलीमा केही फरकहरू भएको हो कि, तपाईँको हिँड डुलमा केही फरक भएको छ कि, जस्तो लक्षणहरू देखियो भनेदेखि चाहिँ त्यो चाहिँ ब्रेनमा कुनै समस्या छ भनेर लिनुपर्छ। र यस्तो अवस्थामा चाहिँ तपाईँ न्युरोकै डाक्टर कहाँ आउनु पर्दैन, छिमेकको जुन अस्पताल छ पहिला त्यहीँ गएको छ, त्यहाँको डाक्टरहरूले पनि तपाईँलाई पक्कै पनि टाउको समस्या हो कि होइन भनेर भनिदिनुहुन्छ, अनि बल्ल त्यसको चाहिँ उपचारहरू गर्नुपर्छ। र यति म स्मरण गराउन चाहन्छु, यति म भन्न चाहन्छु कि टाउको दुखाइ सयजनामै छ भनेदेखि टाउको भित्रकै समस्या चाहिँ यो 5% भन्दा पनि कम भन्छु म। 95% मान्छेमा हुने टाउको दुखाइ चाहिँ यो नन स्पेसिफिक हेडेक भन्छु यसलाई, टाउको भित्रको भनौँ कुनै ट्युमर या नराम्रो त्यस्तो रोग हुँदैन, यो हुने सम्भावना 5% भन्दा मात्रै हो, त्योभन्दा पनि कम हो। सो 95% चाहिँ यो साधारण टाउको दुखाइ हो। साधारण भनेपछि के भन्छ भनेदेखि हाम्रो टाउको हेर्ने हो भनेदेखि त्यो दुखाइ, टाउको दुखाइ एउटा रौँ, एउटा रौँ तानेर हेर्नुहोस् तपाईँको टाउको दुख्छ, तपाईँको खुट्टाको एउटा नङको पनि समस्या कुनै भयो भनेदेखि त्यहाँनिर घोचेछ भनेदेखि त्यसले पनि तपाईँलाई टाउको दुख्छ। सो शरीरको हरेक भागमा कुनै समस्या छ भनेदेखि त्यो नसा शरीरभरि त्यो भनौँ न त्यो हाँगा जस्तो फैलिएछ, दिमाग एउटा ठुलो रुख हो भनेदेखि त्यसको हाँगाहरू चाहिँ हाम्रो शरीरभरि फैलिएको छ। त्यही कारण कुनै पनि ठाउँमा तपाईँको यहाँनिर केही घुच्यो अरे थाहा पाउने त सेन्स त ब्रेनले हो नि त, होइन, सो पेन पनि त्यसले फिल गर्छ। त्यस कारण त्यस्तो धेरै नन स्पेसिफिक कारणहरू छ जसले गर्दाखेरि कि टाउको दुखेकै हुन्छ। अब यो टाउको छाला मात्रै होइन कि छालाभन्दा भित्र चाहिँ तपाईँको बोन हुन्छ, फेरि हड्डी हुन्छ, हड्डीभित्र चाहिँ एउटा फुटबलको ब्लाडर हुन्छ नि, ठ्याक्क त्यस्तो एउटा दिमागलाई चाहिँ छोपेर राखेको, त्यसलाई ड्युरा म्याटर हुन्छ। त्यो माटेर भनेको चाहिँ ल्याटिन वर्ड हो, भनेको आमा हो। त्यो दुईवटा लेयर हुन्छ त्यहाँनिर, होइन, पाया माटेर भन्छ र ड्युरा म्याटर, कस्तो राम्रो वर्ड छ क्या, त्यो ब्रेनलाई प्रोटेक्ट गरेको, सफ्ट मदर र हार्ड मदर भन्ने लेयर हुन्छ, त्यसले ब्रेनलाई त्यति मतलब स्पेसल भगवान्को क्रिएसन पनि छ कि त्यसलाई स्पेसल यति लेयर लेउलाई कभर गरेको छ, होइन, ताकि त्यसले सकेसम्म चोट नलागोस्, किनभनेदेखि चोट लाग्यो भनेदेखि त्यसको रिजल्ट खराब भएकोले, होइन। त्यस कारण ड्युरा भयो, ड्युराभित्र ब्रेन भयो, र ब्रेन भनेको तपाईँको दिमागभित्र रगत जाने नसा त्यसलाई आर्टरी भन्छ, फर्किने नसा भेन भन्ने हुन्छ, त्यस्तै तपाईँको न्युरोनहरू हुन्छ, नसै नसा हुन्छ, जुन कि तपाईँको बिलियन्स हुन्छ, खरबौँ भन्छ नि, खरबौँको संख्यामा चाहिँ नसाहरू हुन्छ। त्यसलाई माथि छालादेखि लिएर त्यो न्युरोनको समस्यासम्म भयो भनेदेखि तपाईँको टाउको दुखाइ हुन्छ। र कमनली हेर्ने हो भनेदेखि सबैभन्दा बढी टाउको दुख्ने कारण चाहिँ मान्छेको टेन्सन टाइप हेरे नम्बर वान कज हो, त्यो भनौँ न 95% जुन नन स्पेसिफिक कज भन्छौँ नि हामी, 5% त ट्युमर होला रे, भित्र केही भास्कुलर भनौँ न नसाको समस्या, अरू रोगहरू होला रे, तर 95% जुन नन स्पेसिफिक कज भन्छौँ नि त्यसमा चाहिँ तपाईँको टेन्सन टाइप हेडेक नै नम्बर वान हो। र त्यसमा पनि हेर्ने भनेदेखि हामी मैले देखेको छु हाम्रो देशमा चाहिँ जस्तै मैले 50 बिरामी हेरेँ भनेदेखि दिनमा त्यसमा तपाईँको 40-42 चाहिँ टेन्सन हेडेकको पेसेन्ट हुन्छ, होइन, र त्यो 40-42 भनौँ न 42 बिरामीमा चाहिँ मेरो फेरि 35 चाहिँ लेडिज हुन्छ, फिमेल हुन्छ, भनेपछि

हेर्नुहोस् त यो स्ट्रेसहरू होइन चाहे त्यो भनौँ न फिजो मान्छे लेडिजको फिजियोलोजिकल होस् या अरू नै समस्याले गर्दाखेरि होस् सो लेडिजहरूमा चाहिँ यो एकदमै फेरि बढी देखेको छ. सो कमनली चाहिँ टेन्सन टाइप हेडेक नै हो. त्यसपछि अरू हेडेकमा चाहिँ तपाईँको माइग्रेन हेडेक भन्छ, अर्को चाहिँ क्लस्टर हेडेक भन्छ, यिनीहरू चाहिँ कमन हेडेकहरू हो. अब टेन्सन टाइप हेडेक चाहिँ हुँदाखेरि युजली मान्छेको चाहिँ पुरै कपाल पुरै टाउको चाहिँ डम्म भारी भए जस्तो भन्छ, पुरै दुख्छ. अझ स्पेसली यो हेऱ्यो भनेदेखि नि ठ्याक्कै यो ब्यान्ड सेन्सेसन भन्छ, यो पुरै यहाँ अगाडिदेखि लिएर चराइतिर ब्यान्डले बारे जस्तो हुन्छ. त्यस कारण हेर्ने हो भनेदेखि टाउको दुख्ने मान्छेहरूले धेरैले रुमाल बाँधे हुन्छ, टाउकोमा के बाँधे हुन्छ नि, किनभने पेन चाहिँ त्यो चराइतिर हुन्छ होइन. अर्को हेडेक हुन्छ माइग्रेन भन्छ. माइग्रेन अब के हुन्छ भने टेन्सन टाइप हेडेक हुने कारण चाहिँ मान्छेलाई स्ट्रेस भइसकेपछि, स्ट्रेस हुने बित्तिकै हाम्रो छालाहरू त तन्किन्छ नि, अनि छालाहरूमा नसा हुन्छ, नसाहरू पनि तन्किन्छ, त्यसले गर्दाखेरि त्यो हेडेक हुन्छ. त्यसलाई चाहिँ हामी टेन्सन टाइप हेडेक भन्छ. अर्को माइग्रेन भयो. माइग्रेनमा पनि त्यो कतिका यस्तो तत्त्वहरू छन् जसले गर्दाखेरि कि छालामा यो टाउको हाम्रो छाला छ नि त्यहाँ एक किसिमको रसायनहरू सेराटोनिन भन्छ त्यसलाई, त्यस्ता रसायनहरू त्यहाँनिर बन्छ होइन. कसैलाई चाहिँ फुड स्मेल परफ्युम, कसैलाई खानाहरू युजली दही दही मही जस्ता चिजहरू या गुन्द्रुकको झोलहरू या वाइनहरू त्यो खाएपछि सर्टेन रसायनहरू टाउकोमा बन्छ र त्यो बनेपछि त्यसले नसाहरू कडा गरिदिन्छ. त्यसलाई चाहिँ तपाईँको त्यसले गर्दाखेरि युजुअली एक भागमा हुन्छ. माइग्रेन भएपछि टाउको आधा कपाल दुख्ने रोग भन्छौँ, हाफ चाहिँ युजुअली दुखेको हुन्छ. र माइग्रेन हेडेक तपाईँको तिन दिन चार दिन युजुअली मान्छेलाई सुताइदिन्छ, मान्छेलाई उज्यालो देख्न खोज्दैन, आवाज सुन्न खोज्दैन, सो अँध्यारोमा एक किसिमले बस्न रुचाउँछ. त्यस्तो साधारण औषधिहरू जुन सिटामोलहरू जस्तो औषधिले कामै गरिदिँदैन, त्यसको लागि स्पेसल मेडिसिनहरू हामी दिन्छौँ. र हामी सबैलाई भन्छौँ यो चाहिँ तपाईँको नजिकै कतैतिर ब्यागमा राख्नु होइन, त्यो सिम्टम सुरु हुँदाखेरि थाहा हुन्छ, फेरि सुरुमै खाइदियो भनेदेखि फेरि त्यो चट नै हुन्छ, त्यही नै अब सिम्टम सुरु भएको फेरि बिहानदेखि सिम्टम्स भएको छ, बेलुकी गएर औषधि खायो भने सन्चो हुँदैन होइन. त्यस कारण यो माइग्रेनका लक्षणहरू हो. अर्को चाहिँ मैले क्लस्टर हेडेक भने, त्यसमा चाहिँ मान्छेको टाउको दुखाइ सँगसँगै रुगा लाग्यो जस्तो सिम्टम्सहरू हुन्छ, आँखाबाट आँसु आयो भने जस्तो सिम्टम्सहरू हो भनेदेखि त्यो चाहिँ क्लस्टर टाइप हेडेकहरू, त्यो चाहिँ कमन टाइप अफ हेडेक हो जसले कि भनौँ न टाउको दुखिरहेको हुन्छ. र लेस देन 5% मैले भनेको त्यसमा चाहिँ अब दिमागभित्रको समस्या, स्पेसली चाहिँ ब्रेन ट्युमरहरू नै हो. ब्रेन ट्युमरहरू भएको छ भनेदेखि त्यसले चाहिँ टाउको दुखाइ हुनसक्छ या दिमागको अरू नै केही समस्या, टाउकोमा पानी जमेर पनि हुन्छदेखि लिएर जे पनि हुनसक्छ होइन. इन्फेक्सनहरू भन्छौँ हामी, हाम्रो भनौँ न साउथ इस्ट एसियातिर हेर्नु भनेदेखि त्यो खानपिनले गर्दा राम्ररी खाना नपाकेको, राम्ररी पोर्कहरू नपाकेको खाँदाखेरि हुने रोगहरू होइन, इन्फेक्सनहरू जस्तो तिनीहरूले गर्दाखेरि पनि त्यो टाउको दुख्ने समस्याहरू भइरहेको हुन्छ. तर ब्रेनभित्रै केही छ समस्या भनेदेखि कुन दिमागको कुन भागमा त्यो समस्या छ त्यो अनुसार चाहिँ विभिन्न सिम्टम्सहरू देखिन्छ. टाउको दुखाइ चाहिँ एउटा छाता जस्तो भन्छु म जसलाई युजली सबैलाई हुन्छ, त्यसबाहेक कुनै स्पेसल सिम्टम्सहरू छ भनेदेखि त्यो चाहिँ दिमागभित्रको समस्या हो भनेर चाहिँ हामीले बुझ्छौँ. जस्तै दिमागको अगाडि भाग यो, यसलाई फ्रन्टल लोब भन्छ, यसले चाहिँ हाम्रो जति पनि सोच विचार, हाम्रो इन्टेलेक्टहरू जति पनि छ, पर्सनालिटीहरू छ नि, सबै कन्ट्रोल गर्ने अगाडि फोरहेड यो ब्रेनको यो पार्टले. त्यसै यहाँनिर मान्छे कसैको समस्याहरू छ भनेदेखि उसको चाहिँ बिहेभियर चेन्ज भएको हुन्छ. युजली चाहिँ मान्छेको साइकेट्रिक बिहेभियर सिम्टम्सहरू देखिन्छ. यस्ता किसिमको मान्छेहरू चाहिँ तपाईँको छ महिना एक वर्ष डेढ वर्ष त बिचराहरू साइकेट्रिक अस्पतालमै धुया के अरे धुवाएर अनि बल्ल पछि एक वर्षपछि भनौँ न अब त्यो बेहोसै भयो अरे, हातखुट्टा प्यारालाइसिसै भयो अरे, त्यस्तो सिम्टम्स भएपछि बल्ल सिटी स्क्यान गरेपछि त्यस्ता रोगहरू देखिन्छ. त्यस्तै दिमागको
यो पराइटल लोब हुनेछ। यहाँनिर केही समस्या छ भनेदेखि टाउको दुखाएको साथसाथ हातखुट्टाहरू कमजोर, अर्कोतिरको हातखुट्टा कमजोर हुने, सेन्सहरू कम भएर जाने जस्ता सिम्टम्सहरू हुन्छ। जस्तै पछाडि केही छ भनेदेखि भिजन, मान्छेको आँखा आधा मात्र देख्ने या माथिको नदेख्ने तलको नदेख्नेदेखि लिएर आँखाको देखाइ नै कम हुँदै जाने सिम्टम्स, त्यसलाई दिमागको कुन भागमा छ त्यो अनुसार फरक फरक लक्षणहरू देखिन्छ। तर युजली टाउको दुखाइ चाहिँ सबैमा देखिएको हुन्छ। मैले भनिहाले टाउको दुखाइ नहुने कोही मान्छे छैन, टाउको दुख्छ केही घण्टामा या एक दुई दिनमा त्यो आफै सन्चो भएर जान्छ होइन। यदि टाउको दुखाइ तपाईँको बढ्दै गएको छ, टाउको दुखाइ सँगसँगै तपाईँको अरू लक्षणहरू पनि थपिएको छ भनेदेखि चाहिँ अस्पताल एकचोटि जान राम्रो हुन्छ। त्यो लक्षण तपाईँको भनौँ न टाउको दुखाइ सँगसँगै बान्ताहरू आउने, वाकवाकी आउनेदेखि लिएर अन्य लक्षणहरू जस्तै कि तपाईँको चक्करहरू लाग्ने, हातखुट्टाहरू झमझमाउने, कान सुन्न कम भएको जस्तो लाग्ने, आँखाको देखाइहरूमा केही कमी भएको छ जस्ता लक्षणहरू छ भनेदेखि पक्कै पनि अस्पताल देखाउनुपर्छ। र एभरेजमा मैले भन्नुपर्दाखेरि यदि तपाईँको टाउको दुखाइ दुई दिन तीन दिनमा पनि सन्चो भएन भनेदेखि चाहिँ पूर्ण बेकार छ, चाहे त्यो साधारण कारणले नै होस् डक्टरलाई देखाउनु राम्रो हुन्छ।

नमस्कार, म डाक्टर बालकृष्ण शाह, विराटनगर स्थित मोरङ सहकारी अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ। आज हामीले मेनोपाउज तथा अलिक वृद्ध उमेरमा ढल्किँदै गएपछि उमेर ढल्किँदै गएका महिलाहरूमा चाहिँ कस्ता किसिमको समस्याहरू आउन सक्छ भन्ने कुरा बारेमा चाहिँ कुरा गर्छौँ। र पहिला मेनोपाउजबाट सुरु गरौँ। मेनोपाउज भनेको तपाईँहरूले पाउज भनेको शब्द चाहिँ एकदम फेम सुनिरहेको शब्द होला, रेडियो टिभी हरेकमा चाहिँ हामीले पाउज भन्ने बटन थाहा छ होला। पाउज भनेको एक किसिमले चाहिँ तत्काललाई रोक्ने भने हो। मेनोपाउज भनेको चाहिँ महिनावारी रोक्ने हो। र यो चाहिँ अरूभन्दा चाहिँ फरक के भन्दाखेरि पर्मानेन्ट सिजिएसन अफ मेन्सुरेसन भन्छौँ, अर्थात् महिनावारी चाहिँ फेरि सुरु नहुने गरी चाहिँ बन्द भएको अवस्थालाई चाहिँ मेनोपाउज भन्छौँ। कोही कोही बेला चाहिँ महिनावारी चाहिँ त त्यो केही समयको लागि मात्रै रोकिने हुन्छ, जस्तै प्रेग्नेन्सीमा चाहिँ होल 9 महिना चाहिँ महिनावारी हुँदैन। त्यस्तै ल्याक्टेसन भएको बेलामा चाहिँ त्यो बच्चालाई दुध खुवाइरहेको बेला त्यो 6 महिना पनि महिनावारी हुँदैन। यी भनेको चाहिँ टेम्पोररी अवस्था हो भने चाहिँ सधैँभरिलाई महिनावारी सुक्ने अवस्थालाई चाहिँ हामी मेनोपाउज भन्छौँ। र यो सामान्यता सबैको एउटै उमेरमा चाहिँ हुन्छ भन्ने चाहिँ छैन। कसैको 45 वर्षमा पनि हुन्छ, कसैको 55 वर्ष पनि लाग्छ, र कसैको चाहिँ त्योभन्दा बढी पनि हुनसक्छ। सामान्यत यो 50 सेरोफेरोमा चाहिँ महिनावारी सुक्ने गरेको पाइन्छ। तर यसमा चाहिँ उसको चाहिँ जेनेटिक कुराहरू, उसको इन्भाइरोमेन्ट, यो कुराहरूले पनि, उसको चाहिँ न्युट्रिसनल स्ट्याटस, यसले पनि फरक पार्ने भएकोले गर्दाखेरि सबैको चाहिँ एक्ज्याक्ट यही उमेरमा चाहिँ महिनावारी सुक्छ अथवा मेनोपाउज हुन्छ भनेर चाहिँ भन्न सकिँदैन। अब महिनावारी सुक्ने भनेको एउटा चाहिँ नेचुरल प्रक्रिया हो। यो चाहिँ सबैको नै सुक्छ। जुन महिलाको महिनावारी सुरु हुन्छ ती हरेक महिलाहरूको कालान्तरमा गएर महिनावारी सुक्ने नै हुन्छ। महिनावारी सुक्नु चाहिँ नेचुरल भए पनि महिनावारी सुकेको कारणले गर्दाखेरि केही समस्याहरू कसै कसैमा, सबैमा देखिन्छ भन्ने पनि छैन, कसै कसैमा देखिन पनि सक्छ। त्यो समस्याहरूलाई चाहिँ मेनोपाउजल सिन्ड्रम भन्छौँ। त्यो महिनावारी सुकेकै कारणले जुन समस्याहरू आउँछ त्यसलाई चाहिँ हामी मेनोपाउजल सिन्ड्रम भन्छौँ। निश्चित रूपमा महिनावारी चाहिँ जसको चाँडो सुरु भएको छ त्यसको सुक्ने पनि लगभग अरूभन्दा चाँडो हुनसक्छ। जसको चाहिँ महिनावारी नै ढिलो सुरु भएको छ त्यसको चाहिँ महिनावारी चाहिँ ढिलो सुक्ने हुन्छन् सामान्यतः। तर त्यो त्यस्तै हुनुपर्छ भन्ने चाहिँ त्यस्तो केही पनि छैन। कसैको चाँडो पनि सुक्न सक्छ चाँडो सुरु भएर, कसैको चाहिँ चाँडो सुरु भएर पनि ढिला सुक्न सक्छ। मेनोपाउजको प्रमुख लक्षण भनेकै महिनावारी सुक्नु हो। त्यसपछिको कुरा भनेको चाहिँ अब मेनोपाउजल सिन्ड्रम सबैलाई हुन्छ भन्ने चाहिँ छैन। मेनोपाउजल सिन्ड्रम भएन भने चाहिँ नर्मल्ली अरू महिला जस्तै हुन्छ। मेनोपाउजल सिन्ड्रममा चाहिँ गयो भने चाहिँ मेनोपाउजल सिन्ड्रम चाहिँ बेसिकली इस्ट्रोजेनको डेफिसियन्सीले हो। इस्ट्रोजेन भनेको एक किसिमको हर्मोन हो। त्यो हर्मोन चाहिँ अण्डाशयमा उत्पादन हुने हुन्छ। त्यो हर्मोन चाहिँ उत्पादन गर्नलाई चाहिँ उसको चाहिँ यो अण्डाशयमा चाहिँ रिजर्भ हुनुपर्छ। अब त्यो मेनोपाउज हुनुको भइसकेपछि चाहिँ त्यो हर्मोनको डेफिसियन्सी अर्थात् कमी हुँदै जान्छ। कमी हुँदै गइसकेपछि चाहिँ दुई तिन खालको प्रब्लम आउँछ। एउटा पाल्पिटेसन भन्छौँ हामी, जसमा चाहिँ के हुन्छ भन्दाखेरि सेल्फ अवेरनेस अफ हार्ट बिट हुन्छ। हाम्रो मुटु त जहिले पनि चलिरहेकै हुन्छ, तर हाम्रो मुटु चलेको छ भन्ने कुरा चाहिँ हामीले नोटिस गरेर आउँदैन। कोही कोही बेला चाहिँ विद्यार्थीहरूले इक्जामको भाइभा अगाडि अथवा परीक्षार्थी इन्टरभ्यू अगाडि चाहिँ मुटु एकदम ढुकढुक फुलेको जस्तो महसुस गर्छ। त्यो प्रक्रियालाई चाहिँ हामी पाल्पिटेसन भन्छौँ। त्यो मुटु त्यो बेला चलेको अरू बेला नचलेको छु होइन, तर त्यो बेला चाहिँ हामीले चाहिँ नोटिस गरेको हो। यो चाहिँ मेनोपाउजल सिन्ड्रममा चाहिँ मेरो मुटु एकदम धड्किन्छ, एकदम गाह्रो हुन्छ भनेर एउटा कम्प्लेन आउन सक्छ। त्यस्तै कसैको हातहरूबाट धेरै पसिना आउने हुनसक्छ, योनाङ्गहरू चाहिँ ड्राई हुने र त्यस कारणले गर्दाखेरि चिलाउने हुनसक्छ। कसै कसैलाई चाहिँ युरोजेनाइटल सिन्ड्रम भन्छ, पिसाबको समस्याहरू आउन सक्छ। कसै कसैलाई चाहिँ अर्ली अस्टियोआर्थराइटिसहरू, हड्डीहरू खिनेहरू, जोड्नेहरू दुख्ने समस्याहरू आउन सक्छ। यी समस्याहरू चाहिँ मेनोपाउजमा आउन सक्छ। र यी समस्याहरू आयो भने चाहिँ हामीले चाहिँ इस्ट्रोजेन दिनुपर्ने पनि हुनसक्छ। अब यसको प्रमुख उपचार भनेको चाहिँ अब इस्ट्रोजेनको कमी भएकोले गर्दाखेरि, समस्या आएकोले गर्दाखेरि इस्ट्रोजेनै दिने हो। तर इस्ट्रोजेन दिनुभन्दा अगाडि चाहिँ हामीले चाहिँ धेरै पटक सोच्नुपर्छ, किन भन्दाखेरि इस्ट्रोजेनको चाहिँ अन्य जटिलताहरू, अन्य समस्याहरू हुने गर्छ। र यसलाई कन्जर्भेटिभ म्यानेजमेन्टमा चाहिँ पनि गर्न सकिन्छ। तर त्यसमा भन्दा पनि अब इस्ट्रोजेनको लेभल चेक गरेर
यदि केही भएन भने इस्ट्रोजेनै दिनुपर्ने हुन सक्छ। इस्ट्रोजेन दिनलाई इस्ट्रोजेन मात्रै पनि दिन सकिन्छ अथवा इस्ट्रोजेनसँग मिलाएर प्रोजेस्टेरोन अर्थात हामीले जुन खाने छ कि पिल्स जुन हुन्छ जुन अरू बेला चाहिँ परिवार नियन्त्रणको साधनको रूपमा प्रयोग गरिन्छ त्यो दिनुपर्ने हुन सक्छ। अब इस्ट्रोजेनको डिफिसियन्सीले नै क्यान्सर हुने चाहिँ होइन होइन, तर क्यान्सर हुने उमेर पनि मेनोपाउजलमै बढी भएकोले गर्दाखेरि त्योसँग एसोसिएटेड गरिएको धेरैवटा चाहिँ पाइन्छ। तर इस्ट्रोजेनकै डेफिसियन्सीले गर्दाखेरि चाहिँ क्यान्सर हुने चाहिँ होइन। इस्ट्रोजेनको डेफिसियन्सीले मैले अघि भने जस्तै पाल्पिटेसन हुने, हट फ्लस हुने, जिउ तातो भएर आउने, यौन अङ्गहरू चाहिँ सुक्खा हुने, चिलचिलाउने जस्ता कुराहरू चाहिँ बढी हुन्छ। अब मेनोपाउजले गर्दाखेरि चाहिँ इरिटेसन बढी हुन्छ, त्यसले गर्दाखेरि चाहिँ चाँडै रिसाउने कुराहरू चाहिँ आउन सक्छ। अब त्यसलाई चाहिँ म्यानेज गर्नलाई चाहिँ अब साइकोलोजिकल्ली पनि उसलाई चाहिँ काउन्सिलिङहरू गर्ने गर्न सक्छ र परिवारका सदस्यहरूलाई पनि उहाँको मेनोपाउज भएकोले गर्दाखेरि अलिकति चाहिँ रिसाउनेपन बढेको हुनसक्छ, यसलाई चाहिँ तपाईँहरूले सहज रूपमा लिइदिनुहोस् भनेर चाहिँ फ्यामिली काउन्सिलिङ पनि गर्नुपर्ने हुनसक्छ। र धेरै नै सिम्टोमेटिक छ, धेरै नै समस्या गरिरहेछ भने त्यसलाई पनि हामी इस्ट्रोजेनै दिनुपर्ने हुन्छ। अब त्यस्तो डाइटले नै एसोसिएटेड त भन्ने कुरा चाहिँ हुँदैन, तर अब त्यो बेलामा चाहिँ झोल कुराहरू चाहिँ बढी खानुपर्छ ताकि चाहिँ उसको पिसाबको खराबी चाहिँ धेरै नहोस् भनेर। मेनोपाउजले त इरिटेसन आएपछि डिप्रेसनमा जान सक्ने स्वाभाविक हुन्छ, डिप्रेसन पनि हुन्छ, क्यान्सर फोबिया पनि हुन्छ, भन्नुको मतलब क्यान्सर मलाई क्यान्सरै भयो कि भनेर डराउने पनि बढी हुन्छ। यो कुराहरू चाहिँ सबै मेनोपाउजमा चाहिँ हुनसक्छ। यो चाहिँ यसको लागि पनि अल्टिमेट ट्रिटमेन्ट भनेकै त्यसको इस्ट्रोजेन दिने हो। औषधि बाहेक अरू भनेको चाहिँ खानपानमा ध्यान दिने, अरू त्यस्तो त खासै त्यस्तो भन्न सकिन्न। अब उसको के समस्या छ त्यो अरू समस्या छ भने त्यसलाई चाहिँ आइसोलेट गरेर पनि ट्रिटमेन्ट गर्न चाहिँ सकिन्छ। अब मेनोपाउजको बारेमा तपाईँहरूले धेरै कुरा बुझिन सक्नुभयो होला। अब यस बेलामा चाहिँ यो सबैलाई मेनोपाउज सिन्ड्रम हुँदैन र यदि भयो भने पनि त्यसलाई सजिलै उपचार गर्न सकिन्छ भनेर बुझ्नुपर्छ। त्यसबाहेक अब महिनावारी सुक्ने उमेर अर्थात 50 वर्ष पछिको उमेरहरूमा चाहिँ हामीसँग चाहिँ हुने भनेको महिलाहरूको चाहिँ पाठेघरको मुखको क्यान्सर अनि पाठेघरको भित्री तहको क्यान्सरहरू पनि नेपालमा एकदमै धेरै कमन छ। अब पहिलो कुरो त के बुझ्नु पर्यो भने पाठेघरको मुखको क्यान्सर जसलाई चाहिँ सर्भाइकल कार्सिनोमा भन्छौँ हामी, त्योबाट बच्नलाई चाहिँ हामीले चाहिँ सुरुमै बेलैमै सचेत हुनुपर्छ। बेलैमै सचेत हुनुपर्छ भन्नाले कम उमेरमा विवाह नगर्ने, धेरैवटा बच्चा नपाउने, तुरन्त बच्चा नपाउने, धेरैवटा चाहिँ मल्टिपल सेक्सुअल पार्टनर नराख्ने र कुनै किसिमको चाहिँ यौन रोग भएमा चाहिँ तुरन्त उपचार गर्ने, यो चाहिँ फर्मुला भन्नुपर्छ यसलाई। यति कुरा गर्यो भने चाहिँ पाठेघरको मुखको क्यान्सरबाट चाहिँ जोगिने सम्भावना बढी रहन्छ। तर पनि यो गर्दा गर्दै पनि हुँदै हुँदैन भनेर चाहिँ भन्न सकिँदैन। जेनरली पाठेघरको मुखको क्यान्सर चाहिँ महिनावारी सुकिसकेपछि हुने हुन्छ र त्यसै कारणले गर्दाखेरि यो चाहिँ चाँडै पत्ता लाग्ने पनि हुन्छ। के हुन्छ भन्दाखेरि महिनावारी सुकिसके हुन्छ, तर महिनावारी सुकिसकेपछि पनि रक्तस्राव भयो, भजाइनल ब्लिडिङ भयो भने चाहिँ के हुन्छ भन्दाखेरि उसमा डर हुन्छ र त्यो डरको कारणले गर्दाखेरि उसले जचाउन जान्छ। यसमा चाहिँ के लक्षण हुन्छ भन्दाखेरि रक्तस्राव हुने हुन्छ, ब्लिडिङ हुने हुन्छ र महिनावारी सुकिसकेपछि महिलाहरूलाई ब्लिडिङ हुने बित्तिकै जचाउन आवश्यक हुन्छ। त्यो जचाउँदाखेरि के हुन्छ भन्दाखेरि सुरुकै अवस्थामा चाहिँ पाठेघरको मुखको क्यान्सर पत्ता लाग्न सक्ने सम्भावना हुन्छ। यो चाहिँ र सुरुकै अवस्थामा पत्ता लाग्यो भने यो चाहिँ सजिलै निको पार्न सकिन्छ। यसलाई चाहिँ अपरेसन गरेर कसै कसैमा चाहिँ रेडियोथेरापी अथवा केमोथेरापी चाहिन पनि सक्छ, नचाहिन पनि सक्छ। तर त्यस्तो ब्लिडिङ भएको छैन भने पनि हामीले चाहिँ 40-50 वर्ष उमेर कटिसकेपछि चाहिँ बारम्बार 6-6 महिना अथवा 1-1 वर्षमा चाहिँ स्क्रिनिङ टेस्ट भन्छौँ, पाठेघरको मुखको क्यान्सर छैन भन्ने कुरा जाँच चाहिँ गर्नु आवश्यक हुन्छ। यसलाई चाहिँ अहिले पछिल्लो चरणमा 2 किसिमले चाहिँ स्क्रिनिङ टेस्ट गर्न चाहिँ स्क्रिनिङ टेस्ट भनेको चाहिँ पाठेघर छ क्यान्सर छैन भन्ने कुरा चाहिँ शंका दिन्छ, त्यो टेस्टको रिजल्टले चाहिँ शंका दिन्छ र त्यसमा चाहिँ पोजिटिभ आयो भने हामी बायोप्सी गरेर चाहिँ कन्फर्म गर्छौँ। स्क्रिनिङ टेस्टकै आधारमा चाहिँ क्यान्सर भयो भनेर चाहिँ भन्न मिल्दैन। र स्क्रिनिङ टेस्ट चाहिँ छोटो समयमा धेरैजनालाई गर्न सकिने भएकोले गर्दाखेरि र अन्य धेरै ठुल्ठुलो टेस्टहरू गर्न नपर्ने भएकोले गर्दाखेरि यसलाई चाहिँ बढी प्रमोसन गरिन्छ। र यसका लागि चाहिँ
पहिलेदेखि नै एउटा प्याप स्मेयर भन्ने हुन्थ्यो, पाठेघरको मुखमा एउटा साइटो ब्रसले अथवा स्पेचुलाले त्यहाँको कलेक्सनलाई लिएर स्लाइड बनाएर प्याप स्मेयर गरेर हेर्ने हुन्छ र त्यसमा चाहिँ 1, 2, 3 भन्ने हुन्छ होइन अथवा नेगेटिभ भन्ने हुन्छ। त्यो प्याप स्मेयरले चाहिँ के सजेस्ट गरेछ त्यसअनुसार फर्दर बायोप्सी गर्ने कि नगर्ने भन्ने कुरा आउँछ भने, अर्को अहिले एकदमै छोटो समयमा चाहिँ एकदमै धेरै पपुलर भएको चाहिँ भिआइए भन्छ, भिजुअल इन्सपेक्सन अन एसिटिक एसिड हो त्यो खासमा भिआइए। त्यसमा चाहिँ एसिटिक एसिड चाहिँ पाठेघरको मुखमा लगाइन्छ र त्यसलाई इन्सपेक्ट गरिन्छ, हेरिन्छ र हेरेपछि त्यसको कलर चेन्ज कस्तो भयो, कतिको साइनिङ भयो, त्यसको आधारमा चाहिँ यसलाई चाहिँ पाठेघरको मुखको क्यान्सर हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ शंका गरिन्छ। यदि हुन सक्छ जस्तो लाग्यो भने चाहिँ त्यसलाई चाहिँ फेरि बायोप्सी गरेर चाहिँ कन्फर्म गरिन्छ। र पाठेघरको मुखको क्यान्सर चाहिँ हाम्रो देशमा धेरै नै कमन छ, किन भन्दाखेरि पहिला धेरै कम उमेरमा बिहे हुने, जन्मान्तर कम हुनेले गर्दाखेरि यो कुरा चाहिँ बढी भएको छ र यसलाई चाहिँ यदि भएको छ भने चाहिँ यसको चाहिँ फेरि स्टेजिङ गरेर यसलाई चाहिँ उपचार गर्न सकिन्छ र पहिलो अवस्था अथवा स्टेज 1, स्टेज 2 छ भने पनि यसलाई चाहिँ सजिलै उपचार गर्न सकिन्छ र पूर्ण रूपले निको हुन्छ। त्यस कारणले गर्दाखेरि डराइहाल्नुपर्ने, हात्तिहाल्नुपर्ने अवस्था आउँदैन, तर हामीले चाहिँ त्यो छ भन्ने कुरा जान्दा जान्दै हामीले चाहिँ ढिलाइ गर्यौँ, अटेर गर्यौँ अथवा यसप्रति सजग भएन भने चाहिँ यो फैलिएपछि चाहिँ निको पार्न गाह्रो हुन सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँ यदि 40 वर्ष पछि हुनुहुन्छ भने तपाईँ आफ्नो नजिकको चाहिँ प्रसिद्ध स्त्री रोग विशेषज्ञसँग परामर्श गर्ने र टाइम टाइममा चाहिँ स्क्रिनिङ टेस्टहरू चाहिँ गर्ने गर्नुपर्छ।

0: X-ray 3 थोप्लो 8
1: अन्तर्मन को आवाज
2: स्टूडियो
3: अहिले बिहान को 7 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
4: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
5: धोरबाराही हाइलाइट्स को साथ में
6: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
7: नमस्कार बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन तथा दर्ता गरिएको उम्मेद्वारीमा आवश्यक संशोधन गर्न पाउने भएका छन्। हिजो मंगलबार मनोनयन दर्ता गरेका उम्मेद्वारका लागि आज बिहान 9 बजेसम्म उम्मेद्वारी फिर्ता तथा सच्याउन सकिने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्धारित समयभित्र उम्मेद्वारी फिर्ता लिन वा विवरण सच्याउन चाहने उम्मेद्वारले समितिमा निवेदन दिनुपर्नेछ। उम्मेद्वारी फिर्ता र संशोधनको समय सकिएपछि समितिले आज बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेद्वारले दिनभर महाधिवेशन प्रतिनिधिमाझ आफ्नो पक्षमा प्रचार तथा मत माग्न पाउनेछन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भने भोलि हुनेछ। निर्वाचन समितिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदानको समय तोकिएको छ। सभापति पदमा 3 जनाको उम्मेद्वारी परेको छ। वर्तमान सभापति गगन कुमार थापा सहित श्याम कृष्ण खड्की र किशोर सिंह राठौरले सभापतिका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो। वरिष्ठ उपसभापति पदमा भने विष्णुप्रसाद शर्माको मात्र उम्मेद्वारी परेको छ। त्यस्तै उपसभापति महिला पदमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। उपसभापति खुलातर्फ 9 जनाले उम्मेद्वारी दिएका छन्। समावेशी उपसभापति पदमा 5 जनाको उम्मेद्वारी परेको छ। महामन्त्री खुलातर्फ 8 जना र महामन्त्री महिलातर्फ 3 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजन्यबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजय दशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय समयमा वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11 बजे र 47 मिनटमा घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 मा उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यस्तै दिन राति भने त्यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक दुई गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक तीन गते मंगलबार, महानवमी र चार गते विजयादशमी परेको छ। नेपाल सरकारले हवाई सुरक्षामा सुधार ल्याउन नागरिक उड्डयन प्राधिकरण क्यानलाई टुक्राएर दुईवटा छुट्टा निकाय बनाउने तयारी थालेको छ। लगातार हुने विमान दुर्घटनाका कारण हवाई सुरक्षामा गम्भीर प्रश्न उठिरहेका बेला सरकारले नियमनकारी र सेवा प्रदायक निकायलाई अलग्गै बनाउन लागेको हो। संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलका अनुसार नयाँ संरचना अनुसार एउटा निकायले हवाई सुरक्षा नियमन र सुपरिवेक्षणको जिम्मेवारी सम्हाल्नेछ। अर्को निकायले विमानस्थल सञ्चालन, पूर्वाधार विकास तथा उड्डयन सेवाको व्यवस्थापन गर्ने समाचार अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्समा गोपाल शर्माले लेख्नु भएको हो। पर्यटन मन्त्री पौडेलले रोइटर्सलाई दिएको जानकारी अनुसार हालको एउटै संस्थाले नियमन र सेवा दुवै प्रवाह गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट उत्पन्न भएको थियो। दुई निकाय अलग्गै बनाउने सुरक्षा निगरानी थप प्रभावकारी र विश्वासयोग्य हुने सरकारको विश्वास छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो मंगलबार मनोनयन दर्ता प्रक्रिया शुरू भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। काठमाडौँमा जारी महाधिवेशनको चुनावी कार्यरालीका अनुसार उहाँले उपसभापति पदमा मनोनयन पत्र दाखिला गर्नुभएको हो। पार्टीलाई एकताबद्ध, सुदृढ र समय अनुकूल बनाउन आफूले उपसभापतिमा दावी पेश गरेको पाण्डेले बताउनु भएको छ। 45 वर्षभन्दा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ तीन पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नु भएको छ। कांग्रेस महाधिवेशनमा तनहुँबाट महामन्त्रीमा प्रदीप पौडेल सहित उपसभापतिमा गोविन्द भट्टराई, केन्द्रीय सदस्यमा जिल्ला सभापति जीव प्रकाश आले, राष्ट्रिय सभाका पूर्व सदस्य प्रकाश पन्थ लगायतले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसैबीच तनहु निर्वाचन क्षेत्र नम्बर 1 जिल्ला उपसभापति देव कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन भएका छन्। महाधिवेशन प्रतिनिधिको खुलातर्फ 10 पदका लागि भएको निर्वाचनमा श्रेष्ठले र केशव अधिकारीले 324 मत अर्थात बराबर मत प्राप्त गर्नुभएको थियो। बराबरी मतको विवाद समाधान गर्ने क्रममा नेपाली कांग्रेसले श्रेष्ठ र अधिकारी दुवैलाई महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। दशैंको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपाल रूट परमिट खुला गरिने भएको छ। यातायात व्यवसाय विभागमा हिजो बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसाय राष्ट्रिय महासंघ लगायत सरकारवालाको बैठकले दशैं अवधिभर देशभर रूट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले यही असोज 23 गतेदेखि देशका दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय समेत गरेको जनाएको छ। सड़कको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता दिइने यातायात व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष पूर्ण प्रसाद सिटौराले जानकारी दिनुभएको छ। त्यसपछि मात्रै अन्य सवारी साधनलाई प्राथमिकता दिइने व्यवस्था मिलाइनेछ। दशैंमा ठूलो संख्यामा यात्रु राजधानी लगायत शहर क्षेत्रबाट आफ्नो गाउँघर जाने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारी अघि बढ़ाइने यातायात व्यवस्था विभागले जनाएको छ। पछिल्लो 24 घण्टामा देशभर 17 विपदका घटना भएका छन्। ती घटनामा परि 3 मृत्यु भएको छ भने 14 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महताका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन्। ओखलढुङ्गा, सल्यान, बागलुङ र प्युठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लङजुङमा आगलागी भएको छ। बर्दियामा हावाहुरी तथा कैलाली र कास्कीमा चट्याङ परेको छ। झापामा जनावरको आक्रमण भएको प्राधिकरणले जनाएको छ। विपदमा परि घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। विपदका कारण रू 50,45,000 बराबरको आर्थिक क्षति भएको छ। मौसममा देखिएको परिवर्तनसँगै विभिन्न स्थानमा विपदका घटना दोहोरिन नसक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो। विपदको जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ। नेपाल र रूसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज हुँदैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलले नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रूसी उपविदेश मन्त्री आन्द्रे रुन्डेकोले गर्नुहुनेछ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो। संयन्त्रको पहिलो बैठक सन् 2007 मस्कोमा र दोस्रो बैठक सन् 2018 अप्रेल 17 काठमाडौँमा भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार लगानी पर्यटन शिक्षा संस्कृति तथा प्रविधि सहयोग लगायतका क्षेत्रमा सहकारी विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकारीका विषयले पनि बैठकमा स्थान पाउनेछन्। जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा सवारी साधन तथा यात्रुको चेक पासलाई निरन्तरता दिएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले मुख्य सड़क तथा बढ़ी आवाजावत हुने क्षेत्रमा चेक जाँच गरिरहेको हो। यात्रुको सुरक्षा सवारी साधन न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रणका लागि चेक जाँचलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको सवारी साधनको अवस्था कागजात तथा ट्राफिक नियमनको पालना लगायतका विषयमा समेत निगरानी गरिरहेको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटना तथा जोखिम न्यूनीकरणका लागि सुरक्षित व्यवस्था समेत कडाई गरिएको प्रहरीले जनाएको छ। गैराती बागमती गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी काठमाडौँको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाडौँमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़का केही भागमा ठूलो पानी पर्नेछ। अहिले बिहान तराईमा हुस्सू र कुहिरो लागेको छ। लुम्बिनी र सुदूरपश्चिम मधेस कोशी बागमती गण्डकी प्रदेशको तराई भूभागको थोरै ठाउँमा पनि मेघगर्जन चट्याङ हावाहुरी र सिना सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाले वायुसेनाको विमान दुर्घटना हुँदा 25 जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार ATR-42 विमानमा 20 यात्रु र चालक दलका 5 सदस्य थिए। विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा थियो। विमान उडेको केही समयपछि राडारबाट सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा यसको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इगवोकाडा शहरस्थित नौसैनिक अड्डा नजिकै फेला परेको अधिकारीहरूले बताएका छन्। नाइजेरियाका नागरिक उड्डयन मन्त्री फेस्टस कियामोले शुरूमा विमानमा 32 जना सवार रहेको बताएका थिए, तर पछि वायुसेनाले यात्रु र चालक दल सहित 25 जना मात्र विमानमा रहेको जनाएको थियो। नाइजेरियाली वायुसेनाले दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको हो। दुर्घटनापछि राष्ट्रपति बोला टिनोबुले 3 दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ। अन्तिममा खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ कृतिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने खेलले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा धूलोको समस्या समाधान गर्ने तयारी गरिएको क्याङले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्याङको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्याङका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म काठमाडौँमा हुँदैछ। अवस्था यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
13: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
15: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
13: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
20: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
13: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
20: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
21: सुन, शुद्धताको प्रतीक
1: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
21: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना
1: मोबाइल 98058535।
22: मम्मी भोक लाग्यो खाजा खाम न।
23: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
22: हस् मम्मी।
24: मैले सुने छोरी ल जाम हिँड।
23: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
25: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
23: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
25: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
26: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
23: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
21: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
27: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
28: माइग्रेन
27: छारे रोग
28: पक्षघात प्यारालाइसिस
27: पार्किङ सिनिजम
28: नसा सम्बन्धी समस्या
27: हात खुट्टा झमझमाउने निदाउने
28: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615-5294 र 582-778।
23: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
23: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
29: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
23: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
29: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
23: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
25: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
30: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461956996 छ।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कति राम्रो देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806757731
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुले गौडा
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ

0: रोगको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
0: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोपाइटर राम भुजेल सम्पर्क 9891505630 र 9746680681
8: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
7: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
7: ओके ल डन
11: हजुर सिक्टेल अफसेट प्रेस शुक्लागण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
7: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्

0: राइटर गोविन्द सिगदेल फोन 9560285343 र 9847000787।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
5: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
4: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 9556443।
6: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहु।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसर साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि?
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौंडामा छ, कालिका फ्यान्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
12: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
15: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385022।
18: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
19: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
18: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
19: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
18: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
21: XY3.8 अन्तर्मनको आवाज
22: स्टुडियो लाइन,
23: अहिले बिहानको 8 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165931
1: कहिले धरियाको सुस्केर बस्छ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
22: कार्यक्रम लोक भाका
1: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर हजुरहरूको रोजाईमा रहेको भाकालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ आफूलाई कुनै भाका सुन्न मन छ भने आफ्नो रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0654142000 हुँदै हामीलाई फोन गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु नमुछे आमा दहीमा टिका बुलको भाका जसमा आवाज रहेको छ नारायण राय माझी अनि रचना रिमालको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला

0: हजुर नमुछे आमा दहीमा टिका नमुछे जमा रावलको निकै नै रम्मा सुमधुर अनि मार्मिक भाका रहेको थियो दसैँ भाका जसमा आवाज रहेको थियो रचना निर्माल अनि नारायण राई माझीको अनि भाकालाई चाहिँ कार्यक्रमको सुरुवातमा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ आफ्नो रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनको लागि 0964142000 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ भन्दै अहिलेको लागि भने हामीसँग चाहिँ कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दोष हजुर कोही हुनुहुन्थ्यो तर फोन काटिएको छ फेरि पनि हामीलाई फोन गर्नुभएको छ उहाँलाई स्वागत गरिहालौ। हेलो नमस्कार हजुर हेलो नमस्कार
1: हेलो दर्शन नमस्ते
0: दर्शन नमस्ते स्याङ्जादेखि बोल्दै हुनुहुन्छ है
1: हजुर हजुर म स्याङ्जाको
0: हजुर नरेन्द्र रिमालजीलाई चाहिँ हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ अनि के गर्दै हुनुहुन्छ बिहानीको समयमा यत्तिकै हामीलाई सुन्दै बसिराख्नु भएको छ
1: तपाईँको रेडियो बजाइ के त सुन्ने हो
0: अनलाइनमा गर्छैन रेडियोमा बजे छैन र
1: फ्रिक्वेन्सीमा बजेकै छैन अशोक सरलाई भन्नु त
0: कहिलेबाट हो आजबाटै हो कि
1: ए
0: हस् हस् हुन्छ म आज कुरा राख्नेछु अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ नरेन्द्र रिमालजीले
1: मलाई त्यो विष्णु भक्तिको
0: हजुर
1: सुनको जलप भन्ने
0: सुनको जलप भन्नुभयो है हुन्छ ए भाकालाई कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ धन्यवाद हस् हुन्छ नमस्ते शुभ दिन हजुर हुनुहुन्थ्यो नरेन्द्र रिमालजी हामीलाई स्याङ्जादेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने भाकाहरूतिर गइसक्नु भएको छ अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहालौ। हेलो नमस्कार हजुर दर्शन हजुर दर्शन जित बहादुरजीलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रममा
2: धन्यवाद
0: अनि संसारमै हुनुहुन्छ के गर्दै हुनुहुन्छ महाराज गइसक्नु भयो है अनि खाजा खाएर जानुभएको हजुर भोलि चाहिँ श्राद्ध हो अनि भोक लाग्दैन त त्यत्रो बेरसम्म
2: हजुर
0: हजुर ल हुन्छ राम्रोसँग आफ्नो काम कार्य पनि गर्नुहोला स्वास्थ्यमा नि ख्याल राख्नुहोला खानु पनि होला है अनि गीत त रोज्नु सुन्छ त्यो हजुरको एकदम मनपर्ने भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ धेरै धेरै धन्यवाद
2: अनि मेरो कालीलाई भन्नु पर्यो
0: हजुर
2: अनि अघि आउने निर्मल है त्यहाँ
0: नरेन्द्र रिमाल
2: नरेन्द्र रिमाल उहाँलाई भन्न चाहन्छु
0: हजुर
2: अनि पछि आउने साथीभाइहरूलाई सबैलाई सम्पूर्णलाई भन्दै बिदा हुन्छु नमस्कार
0: हुन्छ नमस्कार शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो जित बहादुरजी हामीलाई चाहिँ लामिसरादेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने भाका सधैँ चाहिँ म त हजुर घामले भाका रोजेर गाइसक्नु भएको छ अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो नरेन्द्र रिमालजीको रुचाइमा रहेको विष्णु खत्री अनि बिमा कुमारी दुराका आवाजमा सजिएको सुनको जलपबोलको दशैं भाकालाई कार्यक्रममा स्थान दिनेछु यो भाका सँगसँगै हामी व्यावसायिक दिशामा जानेछौ लगत्तै उपस्थित हुने नै छौ सुन्दै गर्नुहोला

0: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9805678634 र 9701107090।
2: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
3: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: हजुर केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एन्ट्री लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीले एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्छौं हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर हजुरको रोजाइमा रहेको फाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौं 9 बजेसम्म फोन गरेर र सुनेर पनि साथ दिन सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि फेरि पनि हामी उहाँ साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहालौं हेलो दर्शन नमस्कार हजुर दर्शन कहाँदेखि कसको आवाज सुन्दैछ होला गाछे पानीबाट बोल्दै हुनुहुन्छ नाम भनिदिनुहोस् न हजुरको
10: मेरो नाम होमबहादुर थापा मगर
9: होमबहादुर भन्नुभयो
10: हजुर
9: अनि होमबहादुरजीलाई चाहिँ हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ
10: धन्यवाद
9: अनि हामीलाई सुनिरहनु भएको छ कि छैन अहिले
10: म यो नियमित रूपमा सुन्छु नि म्याम
9: नियमित हामीलाई सुन्ने गर्नुहुन्छ है हजुर धेरै धेरै धन्यवाद यसरी नै माया गरेर साथ दिनुहोला अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो बहादुरजीले
10: मलाई
9: नसम्झ झलझली भन्नुभयो
10: हजुर
9: सुन्छ यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
10: सर्वप्रथम हजुरलाई
9: धन्यवाद
10: अनि नरेन्द्र रिमाल र अर्जुन भाइहरू अनि त्यसपछि सबै अब अहिलेपछि अनि सम्पूर्णलाई भन्दै म अब सोध्न चाहन्छु हस् बाबाई
9: सुन्छ बाई बाई शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो होमबहादुर थापाजी हामीलाई चाहिँ नजिकै गाछी पानीदेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने र सुन्न चाहनुभएको भाका रोजेर गइसक्नु भएको छ अहिलेको लागि पनि ढिला नगरिकन हाम्रो जित बहादुरजीको रोजाइमा रहेको म त हजुर गामदेवोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ शंकर पन्त अनि सुनिता बुढा छेत्रीको अहिलेको लागि पनि यो भाका राख्दैछु स्वीकार्नुहोला

0: हजुर, म त हजुर गामले बोलको निकिनेछु मधुर अनि मार्मिक भाका रहेको थियो, जसमा आवाज रहेको थियो शङ्कर पन्थ अनि सुनिता बुढा छेत्रीको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। र अहिलेको लागि भने फेरि पनि कोही साथी चाहिँ हामीसँग हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। हेलो दर्शन, नमस्कार। हजुर
1: हेलो,
0: नमस्कार।
1: हजुर नमस्कार, म सुशान जिल्लाबाट।
0: हजुर सुशान जिल्लाले चाहिँ धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रममा। अनि हामीलाई सुन्नु भएको छ कि छैन? सुनिरहनु भएको छ है। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ सुशान्तजी?
1: आज मलाई वनको धुपी वनके धैरी भन्ने भाका बजाइदिनु न।
0: वनको धुपी वनकै धैरी भन्नुभयो?
1: हजुर
0: हजुर, हुन्छ, यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरको लागि
0: हस् धन्यवाद।
1: अनि मभन्दा पछि अनि साथीको लागि भन्दै चेटिन्छु। नमस्कार।
0: हस् हुन्छ, नमस्कार, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो सुशान अधिकारीजी, हामीलाई पोखरा पृथ्वी चोकदेखि फोन गर्नु भएको थियो। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने सुशानजीकै रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदै हामी चाहिँ छोटो व्यवसायिक विषयमा जानेछौ। वनको धुपी वनकै धैरी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ अर्जुन सापकोटा अनि सुनिता बुढा छेत्रीको। यो भाका सँगसँगै हामी दोस्रो व्यवसायिक विषयमा जानेछौ, विश्राम लगत्तै उपस्थित हुने नै छौ। सुन्दै गर्नुहोला।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
2: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, नवरी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
7: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ECG, USG तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
5: र 9687168।

0: 103.8 अंतर्मन को आवाज।
1: हजुर, केही दिनको विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तोता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै एकसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर हजुरको रोजाइमा रहेको भाकालाई कार्यक्रम स्थान दिइरहेका छौं रहन्छौं अबको केही बेरसम्म। अनि चाहिँ हाम्रो होमबहादुरजीले चाहिँ नसम्झ झलझली बोलको भाका रोज्नु भएको थियो, तर त्यो भाका चाहिँ मैले भित्ताउनै सकिनँ कि एकदमै कोसिस गर्दा पनि त्यो भाका नै एकदमै उहाँले चाहिँ सायद बीचतिरको बोल भन्ने गीतको बोल भनिदिनु भयो कि भाकाको बोल है एकदम अगाडिको सुरुकै जुन भाकामा गीतको बोल हुन्छ नि त्यो भनिदिनु भयो भने हामीलाई एकदम सजिलो हुन्छ। मैले धेरै कोसिस गरेँ तर त्यो पाउन सकिनँ, त्यही भएर हाम्रो होमबहादुरजी फेरि पनि फोन गर्न सक्नुहुनेछ र आफूलाई मन परेको भाका फेरि पनि रोज्न सक्नुहुनेछ, गाह्रो नमान्नुहोला भन्न चाहन्छु। अहिलेको लागि भने अरू साथीहरूले फोन गर्न सक्नुहुनेछ, हामीसँग चाहिँ समय बाँकी छ भन्दै अहिलेको लागि भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्यो। हेलो, नमस्कार। हजुर नमस्कार। हजुर, कोही हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ कुराकानी हुन सकेन, समस्या प्राविधिक समस्या पनि हुन सक्छ, फेरि पनि फोन गर्दै गर्नुहोला। आज चाहिँ हजुरहरूकै रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिने नै छु, फोन गर्दै गर्नुहोला। अझै थोरै समय बाँकी नै रहेको छ, फोन गरेर आफूलाई मनपर्ने भाका रोजाइमा पार्न सक्नुहुनेछ, आफूलाई मनपर्ने भाका सुन्न सक्नुहुनेछ भन्दै फेरि पनि कोही साथी हुनुहुन्छ उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो, नमस्कार। हजुर
2: नमस्कार।
1: कहाँदेखि कसको आवाज सुन्दैछु? कहाँदेखि कसको आवाज सुन्दैछु होला? प्रेमजी बोल्दै हुनुहुन्छ? प्रेमजी हजुर, प्रेमजीलाई कार्यक्रममा स्वागत छ है। कार्यक्रममा हजुरलाई धेरै धेरै स्वागत छ है त भनेको। हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? हजुर, कुन चाहिँ भाका राखिदिउँ? कुन चाहिँ भन्नुभयो? ए, मन बुढो र पिरती पुरानो हुन्न कहिले नि। हजुर हुन्छ, अनि को कसलाई सम्झन चाहनुहुन्छ? हजुर, सुन्छ। नमस्कार। हजुर आउनुहुन्थ्यो प्रेमजी, हामीलाई चाहिँ पोखरादेखि फोन गर्नु भएको थियो, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ, थोरै समय बाँकी रहेको छ, फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहालौ। हेलो, नमस्कार।
3: नमस्कार।
1: कहाँदेखि कसको आवाज सुन्दैछु होला?
3: तपाईँहरूले यो गीतको बोल भन्नुभएको छ नि?
1: हजुर हजुर, मैले एकदमै भेट्टाउनै सकिनँ कि।
3: हजुर, यो के भन्नुहुन्छ? नसम्झ झलझले, यसपालि त म घर आउनु पाउँदैन, नआउने मखमली भन्ने भाका भन्नुभएको थिएँ मैले।
1: हजुर, नसम्झ झलझली, अनि के भन्नुभयो रे?
3: यो दसैँमा म आउनु पाउँदिन, न नआउने मखमली भन्ने।
1: यो दसैँमा म आउन पाउँदिन?
3: हजुर।
1: अनि
3: यहाँ सुन्नु न।
1: हजुर,
3: न सम्झ झलझले, यो दसैँमा म आउन पाउँदिन, नआउने मखमली साथी भन्ने पाका
1: कसको आवाजमा छ होला यो गीत?
3: यो आवाज त मैले पहिले हो र यो त गायकको नाम चाहिँ मैले त्यति सुन्न पाएन, यो
1: हजुर
3: सुनेको छैन होइन?
1: हजुर हजुर
3: गीत चाहिँ मैले सुनेको थिएँ, सुन्नु चाहिँ
1: हुन्छ, फेरि पनि म एकदमै खोज्ने कोसिस गर्नेछु है त।
3: कोसिस गर्नुहोस् न है।
1: हस् हुन्छ, म एकदमै कोसिस गर्नेछु, पाएसम्म राख्नेछु है त।
3: हस्
1: हुन्छ। हजुर उहाँ फोनमा होम बहादुरजी हुनुहुन्थ्यो, हामीलाई फेरि पनि फोन गरेर चाहिँ गीतको बोल चाहिँ एकदम मजाले हामीलाई सुनाइदिनु भएको छ। एकदम म एकदमै कोसिस गर्नेछु, खोज्न एकदमै कोसिस गर्नेछु। अहिलेको लागि भने हाम्रो प्रेमजीको हृदयमा रहेको बुझे मैले नि बोलको भाकालाई राख्दैछु, सुन्दै गर्नुहोला।

हजुर बुझे मैले नि मन बुढो र पिरती पुरानो हुन कहिले नि बोलको भाका सँगसँगै हामी कार्यक्रम कन्तीमा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने र फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ हाम्रो होम बहादुरजीको रोजाईमा रहेको नसम्झ झलझली यो दशैंमा म आउन पाउँदिन न उनी मखमली बोलको भाका भन्नुभएको थियो। तर त्यो भाकाको एकदमै गीतको बोल चाहिँ नहुने मखमली रहेछ है। मैले एकदम धेरै कोसिस गरेर खोजेर राखिदिँदैछु। अन्तिममा चाहिँ हाम्रो होम बहादुरजीको हृदयमा रहेको नहुने मखमली बोलको भाका सँगसँगै हामी चाहिँ छुटिनुपर्ने बेला भइसकेको छ। यो भाका सँगसँगै आजको लागि म छुटिनेछु। यसमा चाहिँ बोल रहेको गीतको बोल चाहिँ नहुने मखमली रहेको छ। दशैं तिहार भाका जसमा आवाज रहेको छ रेशम थापा, उद्धव कार्की, गीता देवी अनि मीना प्रसाईको। यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत सृष्टि विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला।

0: छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165301।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्चुपलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
6: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
6: कांग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेद्वार फिर्ता र अन्तिम नामावली प्रकाशन, भोलि बिहान 7:30 बजेदेखि 5 बजेसम्म मतदान हुने।
5: पर्वत बागलुङ जोड्ने मालडुङ्गा पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी, कोरडा नाका जोड्ने सड़कका विभिन्न खण्डमा मरमत तीव्र।
6: चाडपर्वलाई पर्यटनसँग जोड्न पर्यटन बोर्डले विभिन्न ठाउँमा लिंगे पिङ बनाउँदै काठमाडौँ उपत्यका विभिन्न ठाउँ सहितका गन्तव्यमा पिङको तयारी।
5: पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको रिहाई माग गर्दै समर्थक लङ मार्चमा सरकारसँग वार्ता अस्वीकार, इस्लामाबाद प्रवेश रोक्ने तयारी।
6: र अर्जेन्टिना स्टार लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सुखद विदाई, अन्तिम खेलमा बेनिन विरूद्ध प्रभावशाली जीत।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक प्लेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी फिर्ता तथा दर्ता गरिएको उम्मेद्वारीमा आवश्यक संशोधन गरी अन्तिम नामावली प्रकाशन गरिँदैछ। मतदान भोलि मात्रै हुने हुँदा आज दिनभर उम्मेद्वारहरूले प्रचार प्रसार गर्न पाउनेछन्। हिजो मनोनयन दर्ता गरेका उम्मेद्वारका लागि अहिले बिहान 9 बजेसम्म उम्मेद्वारी फिर्ता तथा सच्याउन सकिने व्यवस्था गरिएको कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। उम्मेद्वारी फिर्ता र संशोधनको समय सकिएपछि समितिले आज बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेद्वारले दिनभर महाधिवेशन प्रतिनिधिमाझ आफ्नो पक्षमा प्रचार तथा मत माग्न पाउनेछन्। निर्वाचन समितिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदानको समय तोकिएको छ। सभापति पदमा 3 जनाको उम्मेद्वारी परेको छ। गगन कुमार थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका हुन्। वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको मात्र उम्मेद्वारी परेको छ। त्यस्तै उपसभापति महिला पदमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। उपसभापति खुल्लातर्फ 9 जनाले उम्मेद्वारी दिएका छन्। समावेशी उपसभापति पदमा 5 जनाको उम्मेद्वारी परेको छ। महामन्त्री खुलातर्फ 8 जना र महामन्त्री महिलातर्फ 3 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। विभिन्न क्लस्टरबाट निर्वाचित हुने 11 सहमहामन्त्रीका लागि 58 जनाले उम्मेद्वारी दिएका छन्। खुल्लातर्फ 2 पदका लागि 10, महिलातर्फ 1 पदका लागि 2 जनाको उम्मेद्वारी परेको छ। जनजातितर्फ 1 पदका लागि 5 जना, दलितमा 4 जना, मधेसीमा 8, खसारीय, थारू र मुस्लिममा 3 जनाको उम्मेद्वारी परेको छ। यस्तै सहमहामन्त्री पिछड़िएको क्षेत्र 1 पदका लागि 7 र अल्पसंख्यक तथा अपाङ्गता 4 जनाले उम्मेद्वारी दिएका छन्।
6: यी असोज 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत चोर्ने माल ढुङ्गा पुल आगामी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ। चाडबाड अघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी माल ढुङ्गा पुलको विकल्पमा माल ढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मिटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि दुई जिल्ला बीचको सम्पर्क सहज बन्न सकेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ। यसैबीच कोरोला नाका जोड्ने सड़कका विभिन्न खण्डमा मर्मत तीव्र रूपमा भइरहेको छ। बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको काली गण्डकी करिडोरको बेनी जमसम कोरोला सड़कको विभिन्न स्थानमा मर्मत भइरहेको छ। सो सड़क खण्डको विभिन्न 55 स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध भएको थियो। बेनी जमसम कोरोला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरे बगरमा काली गण्डकीले बगाएको सड़क पुलको पहुँच मार्ग र रघुगंगा गाउँपालिका दुई कुनौटा बाहेकका स्थानमा हिजोसम्ममा प्रारम्भिक मरमत कार्य सकिएको जानकारी दिनुभयो। बाढ़ीले कुनौटामा पैदल यात्रा गर्न नमिल्ने गरी 250 मिटर सड़क र पोखरे बगरको पुलको पहुँच मार्ग बगाएको थियो।
5: दशैंका अवसरमा मौलिक संस्कृति परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढ़ाएको जनाएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बद्ध संघ संस्था संघको सहकारीमा लिंगे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो। बोर्डले ललितपुर महानगरपालिका, कृतिपुर नगरपालिका, चागुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल ठान, होटल संघ नेपाल, होटल व्यवसाय महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसाय संघ संस्था सहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको जनाएको छ। सम्झौता अनुसार विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण गरी दशैंको अवधिभर सञ्चालन गरिनेछ। विशेष गरी पर्यटकको आवागमन बढ़ी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ जोड्ने व्यवस्था गरिएको हो।
6: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेको बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रूसी उपविदेश मन्त्री आन्द्रे रोडेनकोले गर्नुहुनेछ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक 2007 मस्कोमा र दोस्रो बैठक 2018 अप्रेल 17 काठमाण्डुमा भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुको साथै व्यापार लगानी पर्यटन शिक्षा संस्कृति तथा प्राविधिक सहयोग लगायत क्षेत्रमा सहकारी विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसैबीच उप विदेश मन्त्री रोडेनकोले हिजो साँझ काठमाण्डुमा रूसी दूतावासले आयोजना गरेको ओपन डायलगमा बाढ़ीबाट नेपालमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तन सम्बन्धी समस्या विश्वको लागि अलराम बैल भएको बताउनुभयो। उहाँले नेपालले भोगिरहेको विपदका बेला रूस आफ्नो क्षमता अनुसार सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रूस आफै विभिन्न चुनौती र समस्यासँग जुझिरहेको भए पनि नेपाललाई आवश्यक सहयोगको लागि सम्भव भए सबै प्रयास गर्न तयार रहेको उहाँको भनाई थियो।
5: हाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन
10: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
11: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
10: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
11: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। नारायणी नदीमा आएको बाढ़ीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको 1150 मिटर तटबन्धमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको 35 किलोमिटर मध्ये 20 किलोमिटर तटबन्ध गरिएको छ। यसमध्ये 1 किलोमिटर 150 मिटर तटबन्धमा बाढ़ीले असर पुर्याएको हो। सिंचाई तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार चितवनतर्फको सिद्धि गणेश वन क्षेत्रमा 600 मिटर, मजुवा वन क्षेत्रमा 300 मिटर, हिरापुर क्षेत्रमा 100 मिटर, गौरेश्वर गोजी गाजीपुर कटेरो क्षेत्रमा 50 मिटर दरले बाढ़ीले तटबन्धमा असर पुर्याएको हो। बाढ़ीका कारण तटबन्धमा क्षतिसँगै डुबान भएको छ। नारायणी पुलदेखि पश्चिम क्षेत्र चितवनतर्फ धेरै तटबन्ध भएकोले अहिलेको वर्षाले ठूलो क्षति भने हुन नपाएको उहाँले बताउनुभयो। नवलपरासीतर्फ मलटारी क्षेत्रमा 3 किलोमिटर, नन्दपुर सीतापुर सेरी क्षेत्रमा 2 किलोमिटर क्षेत्रमा बाढ़ीले क्षति पुर्याएको छ। यस्तै पर्सौनी तमासपुर बगुवानसम्म विभिन्न स्थानमा गरी 15 किलोमिटर, खोटे सिमलदेखि ब्रह्मा स्थानसम्म 500 मिटर, पिठौजी नौने घाट होसारघाट क्षेत्रमा 700 मिटर र सुस्ता क्षेत्रमा 1 किलोमिटर 50 मिटर क्षेत्रफलमा बाढ़ीले क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो। ती क्षेत्रमा तटबन्धको काम कम भएकोले क्षति धेरै भएको हो।
5: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान कोरियाईको माग गर्दै समर्थकहरूले थालेको लङ मार्च राजधानी केन्द्रित बनेको छ। प्रदर्शनकारीहरू पेशावरबाट करिब 30 किलोमिटर टाढा पुगेका छन्। परिस्थिति तनावपूर्ण बन्दै गएपछि प्रधानमन्त्री शहबाज शरीफले इमरान समर्थकहरूलाई वार्ताका लागि आह्वान गर्नुभएको छ। तर समर्थकहरूले सरकारको प्रस्ताव अस्वीकार गर्दै इमरान खान कोरियाईको मागबाट पछि नहट्ने बताएका छन्। इमरानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ अर्थात पीटीआईका समर्थकहरूले अक्टोबर 4 मार्च शुरू गरेका हुन्। सरकारले लामो समयसम्म प्रदर्शनले देशको आर्थिक सुधारमा असर पार्न सक्ने चेतावनी दिइएको छ। सरकारले इस्लामाबादतर्फ जाने सड़कमा थप सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार राणा सनाउल्लाहले प्रदर्शनकारीलाई राजधानी प्रवेश गर्न नदिइने बताउनु भएको छ। इमरान खान सन् 2023 रावलपिण्डीस्थित अडियाला जेलमा हुनुहुन्छ। उहाँ विरूद्ध 100 भन्दा बढ़ी मुद्दा दर्ता छन्। यसैबीच सरकार र पीटीआई बीच दुई चरणमा वार्ता भए पनि सहमति हुन सकेको छैन। पीटीआईले इमरानसँग तत्काल भेट गर्न दिनुपर्ने र उहाँलाई उपचारका लागि अस्पताल सार्नुपर्ने माग गरेको छ।
6: अब खेल समाचार। अन्तिम अन्तर्राष्ट्रिय गोल गर्दै अर्जेन्टिना स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। आज बिहान सम्पन्न खेलमा बेनिन विरूद्ध 3-0 सहज जीत निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोनल मेसीको सुखद विदाई गरेको हो। बिहान ब्युनस आयर्स स्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित्त दिलाउन निकोलस आटामेन्डी, निको पाज र मेसीले एक एक गोल गरी पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको 48 मिनटमा ओटा मेन्डीको गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। पाजले 61 मिनटमा गोलको टोलीको अग्रता दोब्बर बनाए। 10 मिनटपछि मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए। अन्तर्राष्ट्रिय फुटबलमा यो मेसीको 126 गोल हो। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेको एक महिनाभन्दा बढ़ी भइसकेको छ। अर्जेन्टिना फुटबल संघले मेसीको सम्झनामा विदाय खेल आयोजना गरेको थियो। मेसीले अन्तिम खेलपछि भावुक हुँदै आफ्नो राष्ट्रिय टोलीको यात्रा बारे बोल्दै मुख्य रूपमा आफूले अर्जेन्टिनाका लागि सधैं सबै कुरा दिएको र अब यो अध्याय शान्त मनले अन्त्य गरेको भाव व्यक्त गरे। घरेलु समर्थकले भरिएको मोनुमेन्टलमा मेस्सीलाई अन्तिम पटक अर्जेन्टिनाको जर्सीमा देख्दा वातावरण भावुक बनेको थियो। सन् 2005 अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेस्सीले 2 दशक भन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा 208 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टोलीलाई विश्वकप, कोपा अमेरिका र फिनालिसिमा लगायतका प्रमुख उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्।
5: अब मौसम पश्चिमी न्यूनचापी प्रणालीका साथै मनसूनी वायुको समेत प्रभावले आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम नरोकिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी प्रदेशका एक दुई ठाउँमा चट्याङसहित मध्यम वर्षासम्मको वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीको मालेपाटन केन्द्रमा 56.2 मिलिमिटर मापन भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल भई देशका हिमाली भूभागका थोरै स्थानमा र पहाड़ी भूभागका केही स्थानमा चट्याङ हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति भने केही प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: कांग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेद्वार फिर्ता, अन्तिम नामली प्रकाशन भोलि बिहान 7:30 बजेदेखि 5 बजेसम्म मतदान हुने।
5: पर्वत बागलुङ जोड्ने बालडुङ्गा पुल दशैं अघि नै सञ्चालनमा ल्याउने तयारी। कोरला नाका जोड्ने सड़कका विभिन्न खण्डमा मर्मत तीव्र।
6: चाडपर्वलाई पर्यटनसँग जोड्न पर्यटन बोर्डले विभिन्न ठाउँमा लिंगे पिंक बनाउँदै काठमाडौँ उपत्यकाका ठाउँसहित गन्तव्यमा पिंकको तयारी।
5: पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको रिहाई माग्दै समर्थक लङ मार्चमा सरकारसँग वार्ता अस्वीकार। इस्लामाबाद प्रवेश रोक्ने तयारी।
6: र अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सुखद विदाई। अन्तिम खेलमा बेनिन विरूद्ध प्रभावशाली जीत।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
12: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार।
13: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
2: कौरव र पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जालीले पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855108461 र सिजन गुरुङ 9705440900।
13: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
14: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, ओरिएन्ट स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
13: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
14: ल, फोन नम्बर टिप्नुहोस् त, 9715505555 र 9715606665।
15: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागन्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
16: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891505630 र 9746680681।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यहीँ जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्चीकै मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9891435622।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9896613195 र 9847153368।
3: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी तीन, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169142।
15: सूचना श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
16: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
17: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
16: कहाँ?
17: गण्डकी मेडिकल हल।
18: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
17: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन।
16: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
17: कहाँ?
16: गण्डकी मेडिकल हल।
18: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी

0: चौथो शनिवार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
5: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
5: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्रा सय भाइ जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क

0: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864 78528 र 9800 28 16142।
1: वरिष्ठ न्यूरोलॉजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुंगाना यही असोज 24 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
2: माइग्रेन,
1: छारे रोग,
2: पक्षघात, प्यारालाइसिस,
1: पार्किङ सिनिजम,
2: नसा सम्बन्धी समस्या,
1: हात खुट्टा झमझमाउने, निदाउने,
2: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-5592-493-5524 र 582-778।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
7: १०३.८ अन्तर्मनको आवाज।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
10: मोबाइल 9800585537 र 9800665089।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9855678302 र 9846078302।
16: जाम न, ढिला भइसक्यो।
11: एकैछिन पख न, के को भिडियो सुनौ।
17: घर बनाउँदै हुनुहुन्छ?
18: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नु है।
17: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है।
16: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
11: नबोल न, सुन त,
17: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट
19: अर्घ खाँची सिमेन्टको आधिकारिक विक्रेता
20: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 9846862 र 9901412888
21: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
22: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
23: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
24: सुन त माइली गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
21: ए हो र हस् दाई म आजै जान्छु
20: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
25: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
26: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
27: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
26: हो र कहाँ छ र त्यस्तो
27: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
20: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
26: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
20: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
26: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560602028 र 9901479876
20: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
28: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
20: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
28: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
20: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
28: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
20: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
28: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
20: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
28: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
20: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
28: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
20: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
26: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9523519122 9508 र 9460692646
29: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
25: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
29: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग सुक्लागण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
29: साथमा मनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार। मोबाइल 9816695301।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
5: नमस्कार। रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारहरूले आफ्नो उम्मेद्वारी फिर्ता लिन तथा दर्ता गरिएको उम्मेद्वारीमा आवश्यक संशोधन गर्न पाउने भएका छन्। मंगलबार हिजो मनोनयन दर्ता गरेका उम्मेद्वारहरूका लागि आज बिहान 9 बजेसम्म उम्मेद्वारी फिर्ता र सच्याउन सकिने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्धारित समयभित्र उम्मेद्वारी फिर्ता लिन वा विवरण सच्याउन चाहने उम्मेद्वारले समितिमा निवेदन दिनुपर्नेछ। उम्मेद्वारी फिर्ता र संशोधनको समय सकिएपछि समितिले आज बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका राखेको छ। अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेद्वारहरूले दिनैभरि महाधिवेशन प्रतिनिधि माझमा आफ्नो पक्षमा प्रचार र मत माग्न पाउनेछन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भने भोलि हुने भएको छ। निर्वाचन समितिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदानको समय तोकिएको छ। सभापति पदमा 3 जनाको उम्मेद्वारी परेको छ। वर्तमान सभापति गगन कुमार थापा सहित श्यामकृष्ण खड्गी र किशोर सिंह राठौरले सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका छन्। वरिष्ठ उपसभापतिको पदमा भने विश्वप्रकाश शर्माको मात्रै उम्मेद्वारी परेको छ। त्यस्तै उपसभापतिमा महिला पदमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। उपसभापति खुल्लातर्फ 9 जनाले उम्मेद्वारी दिएका छन्। समावेशी उपसभापति पदमा 5 जनाले उम्मेद्वारी दिएका छन्। महामन्त्री खुल्लातर्फ 8 जना र महामन्त्री महिलातर्फ 3 जनाले उम्मेद्वारी दिएको जनाइएको छ। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता गर्ने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उपसभापति पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ। उहाँले उम्मेद्वारी दर्तापछि हिजोको अनुभव आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अगाडि बढ़नको लागि आफूले उम्मेद्वारी दर्ता गरेको बताउनु भएको छ। यसैबीच कांग्रेस पदाधिकारी बन्नका लागि तनहुबाट प्रतिनिधित्व गर्ने महामन्त्री समेत रहनुभएका प्रदीप पौडेल सहित उपसभापतिमा गोविन्द राज भट्टराई, केन्द्रीय सदस्यमा जिल्ला सभापति समेत रहनुभएका जित प्रकाश आले, राष्ट्रिय सभाका पूर्व सदस्य प्रकाश पन्थ लगायतले उम्मेद्वारी दर्ता गराउनु भएको छ। सरकारले गएको भदौको दशमा आएको रसुवा भेटेपछि बाढीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था र पालिकासँग मिलेर अस्थायी आवास निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ। बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रहेर त्यस्तो आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिसनल सेल्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भटेपछि त्रिशुली नदीमा आएको बाढ़ीका कारणले 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण रहेको छ। घरबार विहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभग्राहीको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुननिर्माण कार्य अगाडि बढ़ने प्रवक्ता महतले जानकारी दिनुभयो। यस वर्ष दशैंको टीकाका लागि उत्तम सहित आउँदो कार्तिकको 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिनमा बिहान 8:09 देवी विसर्जन गरेर साहित खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ भने विजया दशमीको टीका दिनैभरि लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँको जागरक पूर्णिमाका दिनसम्म मानिजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजया दशमीको मुख्य दिन मात्र टीका लगाउने प्रचलन रहेको छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरेर नवदुर्गा भवानीको विशेष पूजा यही असोजको 25 गते आइतबार बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुने गर्दछ। असोजको 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोजको 31 गते शनिबार फूलपाती परेको छ। कार्तिकको 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिनमा राति भने कालरात्री पर्व मनाइने गर्दछ। कार्तिकको 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिकको 3 गते मंगलबार महानवमी र 4 गते विजया दशमी परेको छ। नेपाल सरकारले हवाई सुरक्षामा सुधार ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणलाई टुक्रियाएर 2 छुट्टा छुट्टै निकाय बनाउने तयारी थालेको छ। लगातार हुने विमान दुर्घटनाका कारणले हवाई सुरक्षामा गम्भीर प्रश्न उठिरहेका बेलामा सरकारले नियमनकारी नियामक र सेवा प्रदायक संचालक निकायलाई अलग्गै बनाउन लागेको हो। संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडियलका अनुसार नयाँ संरचना अनुसार एउटा निकायले हवाई सुरक्षा नियमन र सुपरिवेक्षणको जिम्मेवारी सम्हाल्नेछ। अर्को निकायले विमानस्थल सञ्चालन पूर्वाधार विकास र उड्डयन सेवाको व्यवस्थापन गर्ने समाचार अन्तर्राष्ट्रिय संचार संस्था रोइटर्समा गोपाल शर्माले लेख्नु भएको छ। पर्यटन मन्त्री पौडेलले रोइटर्सलाई दिएको जानकारी अनुसार हालको एउटै संस्थाले नियमन र सेवा दुवै प्रवाह गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट उत्पन्न भएको थियो। दुई निकाय अलग्गै बनाउनाले सुरक्षा निगरानी थप प्रभावकारी र विश्वासयोग्य हुने सरकारको विश्वास रहेको छ। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज हुने भएको छ। नेपाल र रूसको कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसका उप विदेश मन्त्री आन्द्रे ई रोडेनकोले गर्नुहुने भएको छ। नेपाल र रूस बीचमा नियमित परामर्श तथा द्वन्द्वपीडित क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक सन् 2007 मस्कोमा र दोस्रो बैठक सन् 2018 अप्रेल 2017 काठमाडौँमा भएको हो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार लगानी पर्यटन शिक्षा संस्कृति र प्रविधि सहयोग लगायतका क्षेत्रमा सहकार्य विस्तारको विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउने भएका छनृ। पछिल्लो 24 घण्टामा देशैभरि 17 विपदका घटना भएका छन्। ती घटनामा परेर 3 जनाको मृत्यु भएको छ भने 14 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिराहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेलधुरामा सर्पदंशका घटना भएका छन्। ओखलढुङ्गा, सल्यान, बागलुङ र पियोठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ। बर्दियामा हावा उरी तथा कैलाली र कास्कीमा चट्याङ परेको छ। झापामा जनावरको आक्रमण भएको प्राधिकरणले जनाएको छ। विपदमा परेर घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। विपदको कारणले 50,45,000 बराबरको आर्थिक क्षति भएको छ। मौसममा देखिएको परिवर्तनसँगै विभिन्न स्थानमा विपदको घटना दोहोरिन सक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विपदको जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ। नेपालमै पहिलो पटक मुटु प्रत्यारोपण सेवा शुरू गर्न आवश्यक तयारी गरिने भएको छ। मुटु प्रत्यारोपण सेवा शुरू गर्न आवश्यक दक्ष जनशक्ति तयार भइसके पनि संस्थागत अनुमति नहुँदा सेवा सञ्चालन हुन सकेको छैन। चिकित्सकहरूले व्यक्तिगत रूपमा मुटु तथा फोक्सोको प्रत्यारोपण सम्बन्धी लाइसेन्स प्राप्त गरिसकेकाले सरकारले अस्पतालहरूलाई संस्थागत लाइसेन्स उपलब्ध भए लगत्तै मुटु र फोक्सो प्रत्यारोपण सेवा शुरू गर्न सकिने अवस्था रहेको छ। त्रिवी मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरियलले मुटु प्रत्यारोपणका लागि आवश्यक जनशक्ति तयार भइसकेको जानकारी दिनुभयो। उहाँले इटाली र सिंगापुरमा प्रत्यारोपण सम्बन्धी फेलोशिप गर्नुभएको छ। नेपालमा मुटु प्रत्यारोपणका लागि विदेश जाने बिरामीले ठूलो रकम खर्च गरिरहेको उल्लेख गर्दै डाक्टर गजुरियलले स्वदेशमै मुटु प्रत्यारोपण शुरू गर्न सके करोड़ौं रूपियाँ बाहिरिनबाट रोक्न सकिने बताउनुभयो। नेपालको दार्चुलाबाट करिब 100 किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर 5.1 म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ। हिजो राति 10:38 जाँदा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर 5.1 म्याग्नेच्युडको भूकम्प गएको हो। नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब 100 किलोमिटर पश्चिमको क्षेत्रमा केन्द्रबिन्दु रहेको त्यस्तो भूकम्पको धक्का नेपालको सुदूरपश्चिम भेगका विभिन्न स्थानहरूमा महसुस गरिएको जनाइएको छ। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। हिजो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै हिजो काठमाडौँको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाडौँमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अहिले बिहान तराईमा हुस्सुरो कुहिरो लागेको छ। भोलिबाट पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान रहेको छ। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिए पछाडि फ्रान्सभरि लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत र साधनको माग गर्दै किशोर किशोरीले थालेको अप्ताउं लामो राष्ट्रव्यापी आन्दोलनको समर्थनमा हिजो वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा गरेको बीबीसीको खबरमा उल्लेख गरिएको छ। पेरिसको 20 जिल्लामा रहेको हेलेन वोचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार अगाडि प्रदर्शनकारीले फोहोरका भाडाहरू र साइकल सारेर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोडफोडको घटना बढ़नुका साथै कर्मचारी र विद्यार्थी तथा प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्ताबाट विद्यालय बन्द गर्न थालेका छन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारणले युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएको र घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको कड़ा प्रतिक्रियाको बचाव गर्नुभएको छ। नुनेजका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 715 जना प्रहरी अधिकारी घाइते रहेका छन्। अब अन्तिममा खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ केयानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने केयानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा धूलोको समस्या समाधान गर्ने तयारी गरिएको केयानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीचमा प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो केयान वेशका कारणले दर्शक उत्साहमा कमी नआउने केयानको विश्वास रहेको छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकको 9 गतेबाट मंगसिरको 5 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। 2 बजे हामी थप विवरण सहितको समाचारहरू लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: शिल्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
8: हो सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701556996।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856420, 9901454674 र 9864230420।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
12: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
14: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: नान्सी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
8: दिस इज रेडियो ढोर बाराही 103.8 MHz,
9: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM।
10: इट्स टाइम फॉर कॉलिंग टाइम
9: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। म कार्यक्रम प्रस्तुत अनुमल्ला यहाँहरूमाझ उपस्थित भइसकेको छु र सदाजी आज पनि यहाँहरूमा चाहिँ कार्यक्रममा उपस्थित भए सँगसँगै मिठा मिठा आधुनिक गीत संगीतको साथमा रहन्छौ हामी। अबको बाह्र बजेको समयसम्म डेढ घण्टाको समय यहाँले प्रोग्राम कलिङ टाइम सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ भने साथै आज चाहिँ हामी बुधबारको एपिसोडमा छौ। फरक बार फरक श्रृङ्खलाको साथमा हुँदै गर्दा आजको एपिसोडमा हामी ड्रामा गर्ने हो। सो साथीहरू चाहिँ संसारैमा हुनुहुन्छ होला, रेडियो प्रोग्राम पनि सुन्दै हुनुहुन्छ होला, अन्तिमसम्म सुन्दै साथमा रेडियो प्रोग्राममा सहभागिता पनि जनाउन सक्नुहुन्छ 0965-4142-0000 बाटो भएर। अहिलेको लागि भने एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। आज मन उडेर भाग्छ उनकै नजिक जाउँ, उदित नारायण झाको आवाजमा सजिएको यो गीत सिकार्नु होला है त।

हजुर, आज मन उडेर भाग्छ यो मिठो रमाइलो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। भगे पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला। र यसरी नै मिठा मिठा आधुनिक संगीतको साथमा हामी रहन्छौँ अबको बाह्र बजेको समयसम्म। फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज बुधबारको एपिसोडमा रहेर भने हामी ड्रामा चाहिँ गर्छौँ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनचादी पसल डुलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भने निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसलमा गएर चाहिँ यहाँले अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्न सक्नुहुन्छ भने, साथै पुराना गरगनाहरू पनि सारफेर अनि मरमत खरिद बिक्री पनि गरिन्छ, गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै प्रोग्रामको भने अर्को पनि स्पोन्सर छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। ग्यारेन्सीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू, त्यस्तै युके स्वेटर, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, कोरियन टी सर्ट, दौरा सुरुवाल, पास्नीको कपडा लगायत विभिन्न परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर एउटै ठाउँबाट सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ। र आज चाहिँ हामी ड्रामा गर्ने हो है, ड्रामा गर्नको लागि चाहिँ हाम्रो साथीहरूले विषयवस्तु आफै पनि लिएर आउन सक्नुहुन्छ, यदि नल्याउनु भएको खण्डमा चाहिँ विषयवस्तु हामी पनि दिन्छौँ, अनि त्यो विषयवस्तुमा चाहिँ आफ्नो पात्र निर्वाह गर्दै हामी साथीहरूलाई चाहिँ ड्रामा मार्फत सन्देशहरू चाहिँ राख्छौँ, र साथमा चाहिँ यहाँले साथीहरूलाई चाहिँ सम्झना पनि छान्न सक्नुहुन्छ। 0965714200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ, 0965714200 बाटो भएर। अहिलेको लागि भने एउटा मिठो गीत राखिहाल्छु, अब फेरि भेटौँला भन्ने खालको गीत रहेको छ राजु लामाको आवाजमा सोझेको यो गीत सँगसँगै हामी यहाँहरू माझ रहन्छौँ नै, हामी सँगै रहनुहोला है त।

0: हजुर फेरि भेटौंला। यो समुद्र गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। राजु लामाका आवाजमा सजिएको थियो। अहिले भनेको साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरिहालौ। हेलो नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर। हेलो नमस्ते हजुर। कहाँदेखि कसको आवाज सुन्दैछु होला? हेलो हामी बोलेको सुन्नु भएको छैन। ल कस्तो गर्ने होला त, हाम्रो रिताजी हुनुहुन्छ हो। अनि अहिले चाहिँ कस्तो सुन्नु भएको छ त? कुराकानी गर्न सकिएला कि नसकिएला रिताजी र मैले? कुराकानी गर्न बुझ्नु भएको छैन हामी बोलेको रिताजी? कुराकानी चाहिँ भइरहेको थियो तर है आवाज चाहिँ उहाँले नसुन्नु भएको हो कि के हो है, अलिकति गाह्रै छ सुनेको छैन पनि भन्दै हुनुहुन्थ्यो। 97.4/14/2000 बाटो भएर यहाँहरू भने आउन सक्नुहुन्छ। आज चाहिँ हामी ड्रामा गर्ने हो कि नाटक गरेर साथीहरूलाई चाहिँ विषयवस्तु मार्फत हामी साथीहरूलाई सन्देशहरू पनि दिन्छौँ। 97.4/14/2000 बाटो भएर अब विषयवस्तु कस्तो ल्याउने पनि हुनसक्छ है। अब चाडपर्व नजिकै छ, अब त्यही अनुसार लक्षित होइन यहाँले चाहिँ अब ल्याउन पनि सक्नुहुन्छ। त्यस्तै अब हामीले समसामयिक विषयवस्तुहरू पनि हुनसक्छ। अब यहाँले अब हाम्रो देशमा पनि अब धेरै खालको कुराहरू भइरहेको छ, अब कुनै विषयवस्तुहरू पनि ल्याउन सक्नुहुन्छ। आज भनेको चाहिँ अब यही बन्नुहोस् भन्ने छैन। आज

हाम्रो श्रोता साथी म बन्न सक्नुहुन्छ, म पनि हाम्रो श्रोता साथी बन्न सक्छु है। सो ड्रामा गर्ने हो, जे गर्न सकिन्छ हामी नाटक मार्फत नै गर्न सकिन्छ नि त है। सो 96.4 सुन्ने सुनेको बाटो भएर आउँदै गर्नुहोला। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु, थप न थप हातैमा जाले रुमाल मेरो जाला उडेर, यो गीत अब यहाँले चाहिँ सुन्दै आउनु भएको गीत सङ्गीत पनि हो, पुरानो भए पनि सदाबहार हामीले सुनिरहेको हुन्छौँ। हेमन्त शर्माको आवाजमा सोचेको यो गीत सँगसँगै पहिलो व्यवसायिक विश्राममा जान्छौ अनि 11 बजेको टाइम चेक लगतै हाम्रो पुनः भेट त हुन्छ नै। यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
4: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
10: इन्टरबेस नेशनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
11: इन्टरनेशनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू
11: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
12: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
12: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
14: मिले देखो कुर्ता सुरुवात चुरा मिलाए,
13: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
12: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
13: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
15: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
12: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98066-57731।
16: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तनहु। सूचना, यस तनहु सेवा हस्पिटल धुलेगौडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनुमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
12: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
16: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
17: फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालू र स्नेह मन्जर, साथै चौबिसै घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
18: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 065-4-14-377, मोबाइल 98-560-44-343।
19: सूचना सूचना सूचना श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
20: Station 1.
21: Studio Sidechick.
22: Aile, Vienna ko 11 bajyo.
23: साइन चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगते सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै सम्पूर्ण श्रोता साथीहरू सुन्दै हुनुहुन्छ रेडियो दुर्बारा 103.8 मेगाहर्ज अन्तर्मनका आवाज प्रोग्राम कलिङ टाइम रहेको छ भने बिहानको ठिक 10:30 देखि अबको 12 बजेको समयसम्म यहाँले यो 1.5 घण्टाको समय प्रोग्राम कलिङ टाइमको साथमा रहन सक्नुहुन्छ। मिठा मिठा आधुनिक गीत संगीतको साथमा रमाइलो कुराकानीको साथमा हामी जोडिन्छौं। फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर चाहिँ हामी बुधबारको एपिसोडमा छौँ अनि ड्रामा गर्ने हो है। अनि अहिले भनेको साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई।
1: धन्यवाद।
0: अनि के छ नयाँ नौलो हालखबर आजको?
1: नयाँ नौलो केही छैन, पानी आउन सकेन, घाम लाग्न नि
0: सकेन। पानी चाहिँ अब केही दिनको लागि भन्दा पनि अब धेरै ठाउँमा गइरातिदेखि नै अब धेरै ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ है। सो अलिकति सतर्क रहेर पनि बस्नु होला, यो मौसम परिवर्तनको समय पनि छ, एकदमै आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि के छ अब दिनभरिको तयारी चाहिँ के छ हाम्रो दिजुको आज?
1: दिनभरिको तयारी अब केही नै छैन, अब बत्ती पुस्ने बनाउने
0: भनेपछि दैनिक काम कार्यमा नै व्यस्त हुनुहुन्छ आज।
1: हजुर।
0: अनि खाना खानु भयो त?
1: हजुर, भर्खरै खाना खाएर बसेको।
0: भर्खरै खाना खाएर रेडियो प्रोग्राममा चाहिँ आज हामी साथीहरूलाई चाहिँ अब के सुनाउने होला त नि आज?
1: सुनाउने अब म आमा हुने पर्यो।
0: हजुर हजुर, आज आमा भन्ने?
1: हजुर, छोरी हुने भयो।
0: हजुर हजुर, आमा छोरी बन्नु भयो।
1: अन्त नि अब दसैँ आउँदैछ अनि मामा घर जाने भन्ने मैले।
0: हजुर
1: हजुर, चाहिँ यहाँ हाम्रो मामा भने त 5-10 रुपियाँ पाए, धेरै पैसा दिनु म त झ्याउ लाग्छ जान्न भन्ने रे।
0: हजुर हजुर,
1: पैसा त ठुलो, पैसा ठुलो होइन नि, आशिक लिनै ठुलो हो, हामीलाई आशीर्वाद लिन जाने हो के छोरी जाम भन्ने।
0: ल ठिकै छ, यो ड्रामाको लागि म चाहिँ एकदमै एक्साइटेड पनि छु है। अब त्यसमा नि छोरीको पात्र दिनु भएको छ, ल ढिला नगरिकन सुरु गरिहालौ न त।
1: नानी।
0: हजुर मम्मी,
1: अब भोलि त दसैँको टिकाको दिन, मामा घर जानुपर्छ, अब नुहाइ धुवाइ गरेर निक्ल
0: है। म त मामा घर जान्न है यो पालि त, अब यतैतिर अब हजुरसँग टिका लाउनु पर्यो, बाबासँग टिका लाउनु पर्यो, अङ्कलकोमा जानु पर्यो, आन्टीकोमा जानु पर्यो, अनि तल घर साथीको घर नि बोलाएको छ त्यता पनि जानु पर्यो। मामा घर त म त हिँड्न सक्दिनँ है, जान्न
1: जाने हो के, अब बाजुको आमा पनि बुढा बुढी हुनु भएको छ, अब बुढा बुढी भएको बाजु आमालाई भेट्न जानु परेन।
0: अनि दसैँको टिका लगाउँदा लगाउँदा निधार भरिन्छ, अनि मामा घर गयो भने न दुध मम्मीले पैसा दिनुहुन्छ, न मामाले न माइजूले पैसा पनि दिनुहुन्न, म त जान्न, यति दुःख गरेर त्यति टाढा गयो, निधार मात्र भराइदिनुहुन्छ, उसै यता भरेको निधार, उता गएर नि निधारै मात्र भराइदिनुहुन्छ, कपडामा पनि रातो रातो मात्रै लाउँछ, पैसा कसैले नि दिनुहुन्न, म त जान्न, कति थोरै पैसा दिनुहुन्छ।
1: दुधमाको आर्थिक थाप्न जाने हो के नानी, अब पैसा ठुलो होइन नि त, आशीर्वाद लिनु पर्छ।
0: अनि पैसा ठुलो भनेर हुन्छ त आशिक त यही फोन गरेर दिने भन्नु न, त्यति टाढाको बाटो अनि खालि पैसा साथीहरूको कति कति धेरै, अनि मिसहरूले सोद्धा पनि अब यति हजार भयो, यति भयो मेरो, यति भयो भनेर सुनाउँछ, अनि मैले सुनाउन लायो भने अनि त यति हुन्छ, अनि तिम्रो मामा घर छैन भनेर सोध्नुहुन्छ, अनि म त जान्न है यो पालि त
1: जाने हो के जाने, अब बुढा बाबा आमा अब कहिले आज कि भोलि जस्तो भनेको त के हो के हो।
0: दिदीलाई लिएर जानु न, म त जान्न, खालि साथी भन्नुहुन्छ, अनि एउटा झोला पनि बोकाउनुहुन्छ, न हजुरलाई बरु अलिअलि दिनुहुन्छ, न मामाले दिने, न माइजूले दिने, मामा घरको दाइहरूले पनि दिनुहुन्न, म त जान्न।
1: दिदी त भोज खान जाने रे अहिले दसैँमा भोज खाने रे गाउँमा दिदी मलाई पैसा नदिनु म जान्न भने त
0: हजुर मात्रै जानु नि त म त जान्न कि म नि दिदीसँगै जाने हो
1: मलाई साथी चाहियो नि म पैसा दिउँला नि त
0: पैसा हजुरले दिएर हुन्छ अनि उहाँ गएर चाहिँ कसैले नि पैसा नदिने म त जान्न जान्न जान्न
1: जाने के म एक्लै जान सक्दैन
0: अनि पैसा दिने भन्नु न त तपाईँको घरतिर गएर मलाई पैसा अलिक धेरै दिने नत्र त नातिनी त आउँदैन भन्नु नानी त आउँदैन भन्नु कि चाहिँ हजुरले दसैँ भन्दा अगाडि एउटा राम्रो लुगा किनिदिनु अनि बल्ल जाने हो अनि सानो मान्छेको चित्त जसरी भए पनि बुझाउनु परेन त तपाईँले मात्र पैसा दिएर भएन अरे कि जहाँ गएको हो त्यही ठाउँबाट चाहिँ पैसा चाहियो चाहियो चाहियो भन्दै थिए है बिचमा चाहिँ एकछिन हाँसो उठ्यो अनि ठ्याक्कै यो विषयवस्तु चाहिँ के भन्छ अब पुरानो दिनहरू याद दिलाउने खालको नै थियो कि अनि हामीले भनिन्छ नि बरु ठुला बडालाई चाहिँ थाहा हुन्छ आशीर्वाद दिए पुग्छ भनिन्छ तर जस्तै जे भने पनि ठुला बडालाई चाहिँ हामी उमेरको हिसाबले अथवा नाताको हिसाबले पनि अलिक धेरै पैसा दिन्छौँ नि त वास्तवमा हामी अब सानो मान्छे हुँदा चाहिँ चित्त दुख्थ्यो कि बरु सानो मान्छेको चित्त बुझाए चाहिँ अब आशीर्वाद चाहिँ ठुलो मान्छेलाई दिँदा पनि हुँदो रहेछ कि त्यस्तै लाग्थ्यो है सानोमा अब यो कुराहरू बुझिएन अनि अहिले ड्रामामा जस्तो नि अब सम्झिँदा चाहिँ हाँसो पनि लाग्छ है अनि ल अब घरतिर जसो जसो अब माइततिर फकाएर हुन्छ कि के हुन्छ अब नातिनीलाई अलि धेरै पैसा दिन भन्नु पर्यो कि खुट्टै दुख्छ त्यति डाँडा पारी जाँदा जाँदा खुट्टै दुख्छ पैसा दिने होइन
1: हाम्रो पालोमा के
0: हजुर हजुर
1: अब गाई पैसा त्यस्तो हुन्थ्यो नि त
0: हजुर हजुर
1: त्यस्तो दिने खाली गाई पैसा हाम्रो बहिनी होलु भन्दै गाई पैसा दिन्छ माला घर त कहिले दिन्न आमा गोरु भएको पैसा दिन भन्नु न खालि गाई पैसा दिन्छ भन्दै त्यही सम्झेर रुलाएर
0: त्यही त अनि गाई पैसा तपाईँको पालोमा गाई पैसा हाम्रो पालोमा चाहिँ रातो पैसा के रातो पैसा चाहिँ हामीलाई सकेसम्म चाहिँदै नथ्यो तर जता गए पनि टिका पनि रातो पैसा पनि रातो है रातो र गाई पैसाले चाहिँ अब धेरैजनाको बालापन चाहिँ अब बिरेको छ होला है यो रमाइलो कुराकानी पनि भयो अनि अब साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त नि आज यो ड्रामा मार्फत
1: अब दसैँ छ दसैँमा बेसी ए त्यो भन्दा म के कम भनेर चाहिँ देश टिका गरेर दिन गरेर चाहिँ नखानु होला आफूसँग जे छ त्यहीमा खुसी भएर मिठो चोखो मानेर खानु होला बस्नु होला राम्रोसँग मनाउनु होला भन्न चाहन्छु
0: हाँसन सर यो रमाइलो एउटा ड्रामा पनि भयो होइन एकदमै विषयवस्तु भने गहिरो थियो यो कुराकानी सँगसँगै अहिले भने साथीभाइलाई सम्झनुहोस् अनि हामी छुट्टिनु पर्छ है
1: साथीभाइ भन्नुपर्छ फर्स्टमा हजुरलाई विजय दशमीको शुभकामना
0: थ्याङ्क यू सो मच यहाँलाई पनि अग्रिम शुभकामना
1: अनि धन्यवाद अनि अमृत दाई उमना दाई नरेन्द्र दाई एकु छेत्री दाई अनि तारावान दाई अनि खगी माया साथी टोप दाई अनि ऋषिराम दाई अनि रोसिका चेतना सम्पूर्णलाई विजय दशमीको शुभकामना भन्दै छुट्टिन्छु नमस्ते शुभ दिन
0: नमस्ते शुभ दिन छुट्टिन्छौ उहाँ हुनुहुन्थ्यो दलमाजीज्यू हामीलाई पुलचोकदेखि सम्झनु भएको थियो ड्रामाले चाहिँ अब धेरै कुरा पनि बोकेको थियो आमा छोरीको पात्र मार्फत चाहिँ जुन हामीले ड्रामा प्रस्तुत गर्यो गाई पैसा र गोरु पैसाको कुरा पनि हुँदै थियो अब बालापनको समयहरू सम्झिँदा चाहिँ रमाइलो पनि लाग्छ कि है अनि कहिलेकाहीँ चाहिँ अलिकति अब यस्तो चाहिँ गर्नुहुन्थेन जस्तो पनि लाग्छ अनि टक्क टीका थाप्दै गर्दा चाहिँ अब दक्षिणा चाहिँ यति नै दिनुपर्छ है भनेर अब आफैले चाहिँ अब तोक्ने होइन अनि त्यस्तै गरी अब धेरै कुराहरू हुन्थ्यो कि फलानुलाई चाहिँ अलिकति धेरै दिनुभयो अनि मलाई चाहिँ किन थोरै दिएको भनेर उस्तै पऱ्यो अब त्यही रिसाउने त्यही रुने कराउने है अब त्यो सबै अब बालापनको कुराहरू धेरै कुराहरू पनि याद आउँछ र त्यस्तै विषयवस्तु पनि त्यस्तै थियो यसरी नै आउन सक्नुहुन्छ तर अहिलेको लागि भने हामी एउटा मिठो गीतको साथमा विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ साथीहरूलाई चाहिँ हामी केही पश्चात सहभागी गराउँछौ दसैँको समयमा चाहिँ एकदमै धेरै गुन्जने गीत पनि हो यो नवरथको दियो बाती सुमधुर गीतमा आवाज रहेको छ थुप्तेन भुटिया निदिपा झाको यो गीत सँगसँगै हामी विश्राम लगतै पुनः उपस्थित हुन्छौ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 megahertz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वास र सुनचारी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087162
8: मम्मी भोक लाग्यो खाजा खाम न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
8: हस् मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
10: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
10: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
11: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
10: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
12: कौ र पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो जब
11: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855114445 र 9855204445।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 9816634372।
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र आज भने बुधबारको एपिसोडमा रहेर हामी चाहिँ ड्रामा गरिरहेका छौँ र रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने कोही साथी भर्खरै जोडिनु भएको छ होला। आज ड्रामा गरे सँगसँगै साथीहरूले विषयवस्तु आफै पनि ल्याउन चाहिँ सक्नुहुन्छ भने नभए विषयवस्तु चाहिँ हामी पनि दिन्छौँ अनि विषयवस्तु सँगसँगै हामी आफ्नो पात्रमा निर्वाह गर्दै ड्रामा मार्फत साथीहरूलाई चाहिँ सन्देश चाहिँ दिन्छौँ। 0625142000 बाटो भएर आउन सक्नुहुन्छ र यसरी नै हामी फरक बार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौँ भने अहिलेको लागि चाहिँ एउटा मिठो गीत सुनिहालौँ अनि गीत पश्चात हामी मिलेसम्म साथीहरूलाई सहभागी नै गराउँछौँ। अनि जदौ हजुर बोलको चाहिँ एउटा रमाइलो गीत रहेको छ, यहाँमा चाहिँ राख्दैछु यो सुमधुर गीत जसमा चाहिँ आवाज रहेको छ राजा शिवाकोटी अनि रचना रिमालको। स्वीकार नहोला है त।

0: हजुर दर्शन सलाम ढोक दिया छ त हजुर यो रमाइलो गीत पनि थियो तपाईँमा आज कार्यक्रम स्थान दिइसकेको छु भने यस्तै मिठा मिठा गीत संगीतको साथमा रहन्छौँ अब 12 बजेको समयसम्म र अहिले भने कता कता साथी लाइनमा हुनुहुन्छ जस्तो लागिरहेको छ ढिला नगरी स्वागत गरिहालौ कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो चन्द्रजीलाई अनि धेरै दिन पानी आएको छ मान्द्रेतिर हजुर मेरो चाहिँ खाना भइसक्यो तपाईँले खानु भयो त अनि मान्द्रेतिर पानी परेको चाहिँ कहिलेदेखि हो हजुर हजुर ए ल ठिकै छ अघिसम्म साथीहरूले चाहिँ पानी पर्न सकेको छैन भन्ने हुनुहुन्थ्यो अहिलेसम्म चाहिँ परिसक्या रहेछ है अनि के छ हाम्रो चन्द्रजीको नयाँ नौलो हालखबर धेरै पछि कुराकानी भएको छ है
1: हजुर मैले एउटा
0: ए सल्लाहको लागि हो अनि आज रेडियो प्रोग्राममा चाहिँ हामी ड्रामा गर्दैछौ कि छैनौ त
1: हजुर यो पनि मलाई थाहा छ
0: हजुर
1: अनि एउटा सल्लाह गर्नु पर्यो भनेर अन्यथा नसोच्नु होला है
0: हजुर हजुर
1: यो कार्यक्रम मलाई एकदमै मनपर्छ पर्नलाई
0: हजुर
1: हजुर यो यसको सट्टा चाहिँ बरु यो क्रिस्चियन धर्म सम्बन्धी कुनै कार्यक्रम राख्दा हुँदैन र नि
0: कस्तो चाहिँ भन्नुभयो अरे
1: क्रिस्चियन धर्म सम्बन्धित कुनै धर्म
0: ए भनेपछि अब धर्म विशेष लिएर पनि अब छुट्टै खालको एउटा प्रोग्राम चाहिँ भएको भए चाहिँ हुन्थ्यो भन्ने खालको सल्लाह दिन चाहनु भएको ठिकै छ यहाँको सल्लाहको लागि धेरै धेरै धन्यवाद अब यो समयमा नै अब हामी यो प्रोग्राम नै अब रिप्लेस गर्नु चाहिँ अलिकति गाह्रो नै पर्छ है अब अन्य समयमा चाहिँ हामी अब खाली छ भने चाहिँ अब यसलाई पनि अब विचार चाहिँ गरौँला यसको लागि चाहिँ अझै विस्तृत जानकारी अझै विस्तृत कुरामा चाहिँ गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो अफिसको नम्बरमा पनि यहाँले चाहिँ प्रतिक्रिया दिन सक्नुहुन्छ है चन्द्रजी ल यहाँको हजुर
1: यसमा पनि धेरै चाहिँ दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्छ
0: हजुर हजुर हजुर
1: त्यसबाट पनि प्रार्थनाहरू सिक्ने अवसर पाइन्छ यो कार्यक्रम पनि मनपर्छ तर योभन्दा
0: पाए हुन्थ्यो भन्ने खालको यहाँको सुझाव पनि हो यहाँको सुझाव चाहिँ हामीले बुझ्यौँ है ठिकै छ यसको बारेमा चाहिँ अब विशेष त अब हामी छलफल पनि गर्नुपर्ने हुन्छ यहाँको प्रतिक्रियाको लागि फेरि पनि थ्याङ्क यू सो मच भन्दै यो कुराकानी अहिलेको लागि चाहिँ यतै राखौँ है हाम्रो अफिसको नम्बरमा पनि यहाँले चाहिँ बुझ्न सक्नुहुन्छ अहिले चाहिँ हामी प्रोग्रामतर्फ नै राख्छौँ चन्द्रजी ल अरू पनि जिज्ञासा छ भने चाहिँ यो बाहेक अरू कुनै जिज्ञासा छ भने पनि राख्न सक्नुहुन्छ है हजुर हजुर हजुर
1: त्यही
0: त हजुर हजुर हजुर
1: हाम्रो दाईहरू आउनुहुन्छ चौतारा पौवा मगरगामतिर आउनुहुन्छ हाम्रो दाई के अरे सुब्बा राई
0: हजुर
1: अनि आज आउनुहुन्छ त्यही भएर भनेको
0: हजुर हजुर पक्कै पनि अब यो प्रोग्राम भनेको नै हामी साथीहरूको जिज्ञासा नयाँ नौलो कुराकानी सँगसँगै विशेष त अब फरक बारको श्रृङ्खलाहरूको साथमा चाहिँ हामी जोडिरहेका हुन्छौँ है ठिकै छ अन्यथा भन्दा पनि यहाँको प्रतिक्रियाको रूपमा चाहिँ हामी लिन्छौँ यहाँलाई थ्याङ्क यू सो मच है फेरि पनि भन्दै अहिले भने आज ड्रामा चाहिँ गर्ने कि नगर्ने हाम्रो चन्द्रजीले ए ल ठिकै छ अब हामी पनि अब समय चाहिँ बिस्तारै बिस्तारमा जानुपर्ने बेला पनि भएको छ अहिले भने मजाले आफ्नो जिज्ञासा सँगसँगै साथीहरूलाई चाहिँ सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनुपर्छ है त
1: हजुर अनि सम्पूर्णलाई भनेर बिदा चाहन्छु।
0: हस् हुन्छ, छुट्टिन्छौ, नमस्कार। उहाँ हुनुहुन्थ्यो चन्द्रजी है। यो प्रोग्राम सँगसँगै अब अरू कुनै अब धर्मसँग रिलेटेड हामी पनि अब कुनै प्रोग्रामहरू चाहिँ भएको भयो अझै अब सबै खालको साथीहरू पनि जोडिन सक्नुहुन्थ्यो भनेर पनि आफ्नो जिज्ञासा आफ्नो प्रतिक्रिया दिएर गइसक्नु भएको छ। अहिलेको लागि भने यो दाजुको मिरमिरे आँखा यो गीत एकदमै मिठो छ है। लोक भाकामा सुन्दै आउनु भएको अनि त्यसमा पनि रिप्राइजल भर्जनमा चाहिँ आधुनिक गीत सङ्गीतमा पनि हामी सुन्न चाहिँ सकिन्छ। दीपक लिम्बू अनि सुनिता थेगिमका आवाजमा सजिएको यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ। त्यसपछि हामी साथीलाई सहभागी गराउँछौ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
2: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
1: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
2: स्थान शुक्ला गण्डकी चार दुलेगौंडा कस्तरी खेल मैदान
1: महोत्सवका मुख्य आकर्षणहरू
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
2: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
2: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
2: स्टोर दुलेगौंडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0625414321,
3: मोबाइल 9865878634 र 9701105090।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
5: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 0625414129 र 9956031053।
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, के को चिन्ता लिनु भएको छ।

0: दिदीले
1: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811166136।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि यो व्यावसायिक विश्राम पश्चात यहाँहरू सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्दै अब भने समयको अन्ततर्फ पनि छौं है। अनि आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामीले ड्रामा प्रस्तुत गर्यौं, अनि यहाँहरूलाई चाहिँ के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि हामीलाई दिन चाहिँ सक्नुहुन्छ। अनि अब मौसमको कुराकानी गरौँ। यो समयमा चाहिँ अब हिजोदेखि नै केही ठाउँमा चाहिँ अब वर्षा भइरहेको छ। हाम्रै ठाउँमा पनि कति साथीहरूले चाहिँ अहिले पनि पानी परेको छ भनेर सुनाउँदै हुनुहुन्थ्यो। र यसै गरी पछिल्लो समय चाहिँ अलिकति विशेष आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला, मौसम परिवर्तनको समय पनि छ। र अहिले बिहानको चाहिँ समयमा चाहिँ अब तराई क्षेत्रमा होस्तो कुहिरो भए पनि हाम्रो यो गण्डकी सँगसँगै बागमती कोशी लगायतको ठाउँहरूमा चाहिँ थोरै मेघगर्जन, चट्याङ, हावाहुरी अनि सहित मध्यम वर्षाको सम्भावना छ पनि भनिएको छ। सो एकदमै आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुहोला, र भोलिदेखि भने पानी पर्ने क्रम चाहिँ घट्दै जानेछ भनेर पनि अनुमान चाहिँ गरिएको छ। यो समय अवधिमा चाहिँ एकदमै स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त पनि रहनुहोस्, आफ्नो स्वास्थ्यको ख्याल सँगसँगै हामीलाई पनि सुनेर चाहिँ साथ दिनुहोला भन्दै कार्यक्रममा आज सभाई त जनाउनु भएको थियो। काउडाँडादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, अनि पुलचोकदेखि हुनुहुन्थ्यो धर्माय दिजु, माझेदेखि हुनुहुन्थ्यो चन्द्रजी, र त्यसमा पनि आज ड्रामाको साथमा चाहिँ विशेष कुराकानी चाहिँ हामीले धर्माय दिजुसँग मात्रै गर्न पायौँ है। अनि त्यसमा पनि दसैँको अलिकति विशेष रौनक सँगसँगै उहाँले चाहिँ हामीसँग जोडिनु भएको थियो। कुराकानी अलिकति रमाइलो भए तापनि एकदमै अर्थपूर्ण थियो होइन। अब मामा घर चाहिँ जाने रे, तर अब दक्षिणा पाएन भनेर चाहिँ अब जान नखोज्ने, तर पनि दक्षिणा भन्दा पनि ठूलो त अब आशीर्वाद हो भन्ने कुरा पनि थियो। र यो कुराकानी सँगसँगै अब भन्ने छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको विजय साथी पनि हाम्रो तन्माय दिजु हुनुहुन्छ भन्दै चरीको घर गुडेमा भए माछीको घर लेउमा पिरती मिसाउँदै सुमधुर गीत रहेको छ, जाउन माया जिन्दगी बिसाउँदै उदित नारायण छ दिबाजाको आवाजमा सजिएको योगी सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा
2: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114533005।
5: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188017।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
1: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
7: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
12: स्टुडियो टाइम
13: अहिले मध्याह्नको 12 बज्यो
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु पुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: खोटेकोसी बाढ़ी पीड़ितको लागि आवास बनाउन गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान। स्वीकृत मापदण्ड अनुसारको प्रस्ताव 7 दिनभित्र पेश गर्नुपर्ने।
0: कंग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदै बन्द सत्रमा पेश भएका प्रतिवेदनहरू पनि पारित गरिने।
1: देशका विभिन्न स्थानमा बिहानैदेखि भारी वर्षा, 3 दिनसम्म वर्षा हुने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह।
0: पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको रिहाई माग गर्दै समर्थकको लङ मार्च। सरकारसँग वार्ता अस्वीकार, इस्लामाबाद प्रवेश रोक्ने तयारी।
1: र अर्जेन्टिनी स्टार लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सुखद विदाई, अन्तिम खेलमा बेनिन विरूद्ध प्रभावशाली जित।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
3: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै प्रस्ताव आह्वान गरेको हो। प्राधिकरणले हिजो ट्रान्जेक्सनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीआई एनजीओसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो। सोही अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढ़ी प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम अस्थायी आवास निर्माण गर्न इच्छुक सायदार संघ संस्थालाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा आफूले निर्माण गर्न चाहेको आवासको संख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्ने भनिएको छ। यस्तै निर्माण शुरू गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय सीमा सहितको कार्य योजना पनि समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ। तोकिएको विवरण खुलाई 7 दिनभित्र प्राधिकरणमा प्रस्ताव पेश गर्नुपर्नेछ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले ट्रान्जेक्सनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय अनुसार सूचना जारी भएको बताउनुभयो। 7,570 निजी घर क्षतिग्रस्त भएका थिए। करिब 8,000 परिवार विस्थापित भएको प्राधिकरणको भनाइ छ। घरबार विहीन भएका मध्ये 800 होल्डिङ सेन्टरमा बस्दै आएका छन्।
1: नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुँदैछ। उम्मेद्वारी फिर्ता तथा दर्ता गरिएको उम्मेद्वारीमा आवश्यक संशोधन गरी अन्तिम नामावली प्रकाशन गर्न लागि हो। मतदान भोलि मात्रै हुनेछ। हिजो मनोनयन दर्ता गरेका उम्मेद्वारको लागि उम्मेद्वारी फिर्ता र संशोधनको समय सकिएपछि समितिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भएको जनाएको छ। अन्तिम नामावली प्रकाश सार्वजनिक भएपछि उम्मेद्वारले दिनभर महाधिवेशन प्रतिनिधिमाझ आफ्नो प्रचार तथा मत माग्न पाउनेछन्। निर्वाचन समितिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदानको समय तोकिएको छ। सभापति पदमा गगन कुमार थापा, श्याम कृष्ण खड्गी र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिला पदमा पुष्पा भूषालले एकल उम्मेद्वारी दिनुभएको छ। उपसभापति खुल्लातर्फ 9 जनाले उम्मेद्वारी दिएका छन्। समावेशी उपसभापति पदमा 5 जनाको उम्मेद्वारी परेको छ। उपसभापतिमा उम्मेद्वारी दिएका डाक्टर मेनेन्द्र रिजालले पनि उम्मेद्वारी फिर्ता लिनुहुने भएको छ। सभापति गगन थापासँग भएको भेटमा उहाँले उपसभापतिको उम्मेद्वारी फिर्ता लिने सहमति बनेको हो। सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेद्वारी नबन्न आग्रह गर्दै महाधिवेशनबाट उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजाल उम्मेद्वारी फिर्ता लिन तयार हुनुभएको हो। महामन्त्री खुल्लातर्फ 8 जना र महामन्त्री महिलातर्फ 3 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। विभिन्न क्लस्टरबाट निर्वाचित हुने 11 सहमहामन्त्रीको लागि 58 जनाले उम्मेद्वारी दिएका छन्। यसैबीच महाधिवेशन अन्तर्गत आज 4थो दिन बन्द सत्र समापन हुँदैछ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ।
0: पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभावले देशका विभिन्न स्थानमा बिहानदेखि पानी परिरहेको छ। काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा समेत भएको छ। पछिल्लो छ घण्टामा चितवन, पोखरा आसपासका क्षेत्र, अर्घाखाँची स्थित सिमलपानी र धनगढ़ीमा भारी वर्षा मापन भएको हो। चितवन, नवलपुर, तनहुँ, गोर्खा जिल्ला आसपास तथा बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासमा मेकरजन, चट्याङ, हावाहुरी सहित मध्यमसम्मको पानी परिरहेको र थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार आगामी तीन दिन नै भारी वर्षा हुनेछ। आज दिउँसो देशका हिमाली भूभागका थोरै स्थान र पहाड़ी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति भने केही प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि केही स्थानमा केही प्रदेशमा भारी वर्षा हुने मौसमविद लामिछानेले जानकारी दिनुभयो। भोलि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ। पर्सी शुक्रबार पनि यिनै प्रदेशहरूमा भारी वर्षा हुने आकलन गरिएको छ। शनिबारदेखि भने मौसममा सुधार आउने मौसमविद लामिछानेले बताउनुभयो।
1: यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी दशैं अगाडि नै संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै संचालनमा ल्याउने तयारीका साथ मरमतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाइएको छ। चाडबाड़ अघिको आगमनलाई साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। यसैबीच कोरोला नाका जोड्ने सड़कका विभिन्न स्थानमा मर्मत तीव्र रूपमा भइरहेको छ। बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बेनी जोमसुम कोरोला सड़कको विभिन्न स्थानमा मर्मत भएको हो। सो खण्डको विभिन्न 55 स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध भएको थियो।
0: दशैंका अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढ़ाएको जनाएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बद्ध संघ संस्थाको सहकारीमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। गुल्मीको धुरकोट गाउँपालिका 5 ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय सिमलचौर स्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार भण्डारी हिजो दिउँसो स्थानीय सिमलचौर र चापटारी स्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म घर नफर्किएपछि आफन्त र छिमेकीले खोजी गरेका थिए। खोजीकै क्रममा आज बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परि मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाईको माग गर्दै समर्थकहरूले थालेको लङ मार्च राजधानी केन्द्रित बनेको छ। प्रदर्शनकारीहरू पेशावरबाट करिब 30 किलोमिटर टाढा पुगेका छन्। परिस्थिति तनावपूर्ण बन्द गएपछि प्रधानमन्त्री शहबाज शरीफले इमरान समर्थकहरूलाई वार्ताका लागि आह्वान गर्नुभएको छ, तर समर्थकहरूले सरकारको प्रस्ताव स्वीकार गर्दै इमरान खानको रिहाईको मागबाट पछि नहट्ने बताएका छन्। इमरानको पार्टी पाकिस्तान तहरीके इन्साफ अर्थात पीटीआईका समर्थकहरूले अक्टोबर 4 मार्च शुरू गरेका हुन्। सरकारले लामो समयसम्म चल्ने प्रदर्शनले देशको आर्थिक सुधारमा असर पार्न सक्ने चेतावनी दिएको छ। सरकारले इस्लामाबादतर्फ जाने सड़कमा थप सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार राणा सनाउल्लाले प्रदर्शनकारीलाई राजधानी प्रवेश गर्न नदिइने बताउनु भएको छ। इमरान खान सन् 2023 रावलपिण्डी स्थित अडियाला जेलमा हुनुहुन्छ। उहाँ विरूद्ध 100 भन्दा बढ़ी मुद्दा दर्ता छन्। यसैबीच सरकार र पीटीआई बीच दुई चरणमा वार्ता भए पनि सहमति हुन सकेको छैन। तत्काल भेट गर्न दिनुपर्ने र उहाँलाई उपचारका लागि अस्पताल सार्नुपर्ने माग गरेको छ।
1: र अब खेल समाचार। अन्तिम अन्तर्राष्ट्रिय गोल गर्दै अर्जेन्टिनी स्टार लियोनल मेसी फुटबलबाट खेलमा बेनिन विरूद्ध 3-0 सह जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोनल मेसीको सुखद विदाई गरेको हो। बुधबार बिहान आज ब्युनोस आयर्स स्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोलीले अर्जेन्टिनालाई जित दिलाउन निकोलस अटामेन्डी, निको पाज र मेसीले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको 48 मिनटमा ओटामेन्डीको गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। पाजले 61 मिनटमा टोलीको अग्रता दोब्बर बनाए। 10 मिनटपछि मेसीले पेनल्टी मार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए। अन्तर्राष्ट्रिय फुटबलमा यो मेसीको 126 गोल हो। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेको एक महिनाभन्दा बढ़ी भइसकेको छ। अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा विदा खेल आयोजना गरेको हो। मेसीले अन्तिम खेलपछि भावुक हुँदै आफ्नो राष्ट्रिय टोलीको यात्राबारे बोल्दै मुख्य रूपमा आफूले अर्जेन्टिनाको लागि सधैँ सबै कुरा दिएको र अब यो अध्याय शान्त मनले अन्त्य गरेको भाव व्यक्त गरे। घरेलु समर्थकले भरिएको मेनुमेन्टलमा मेसीलाई अन्तिम पटक अर्जेन्टिनाको जर्सीमा देख्दा वातावरण भावुक बनेको थियो। सन् 2005 अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले 2 भन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा 208 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टोलीलाई विश्वकप, कोपा अमेरिका र फेनालेसीमा लगायत प्रमुख उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोसे बाढ़ी पीड़ितको लागि आवास बनाउन गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान। स्वीकृत मापदण्ड अनुसारको प्रस्ताव 7 पेश गर्नुपर्ने।
0: कंग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नावावली प्रकाशन हुँदै बन्द सत्रमा पेश भएका प्रतिवेदनहरू पनि पारित गरिने।
1: देशका विभिन्न स्थानमा बिहानैदेखि भारी वर्षा, 3 दिनसम्म वर्षा हुने भएकोले सतर्क रहन मौसम पूर्वानुमान शाखाको आग्रह।
0: पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको रिहाई माग गर्दै समर्थकको लङ मार्च, शिकार इस्लामाबाद प्रवेश रोक्ने तयारी।
1: र अर्जेन्टिनी स्टार लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सुखद विदाई। अन्तिम खेलमा बेनिन विरूद्ध प्रभावशाली जित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साक्षर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087162
6: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
6: दीक्षा ब्युटी पार्लर रे
7: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
6: हो र त्यस्तो के हुन्छ र त्यहाँ
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
6: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
7: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
6: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ
7: सुन्दरता देखाउने होइन महसुस गराउने छौ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोपाइटर निष्ठा लामा सम्पर्क 9709034335
8: जाम न ढिला भइसक्यो
9: एकैछिन पख न केको भिडियो सुनौ
10: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
9: नबोल न सुन त
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9901412888
11: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरा तिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
13: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
13: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
13: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
15: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
13: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
13: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
14: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: म्याडम धुम्रपान को के हो
4: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने भए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बच्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
7: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
8: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
9: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
8: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603-73710 र 98261-53507
10: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
10: हिन्दू नेपालीहरूको महान पर्व विजया दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
11: कौरव पाण्डवको बीचमा त्यत्रा सबै जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
12: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धता को प्रतीक तपाईको मेहनत को कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइन को गर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामी
0: सुन शुद्धता को प्रतीक तपाईको मेहनत को कमाई सही ठाउँमा

0: गौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
1: मोबाइल 9800 58 537 र 9800 66 15 809।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
3: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9856078302 र 9846068302।
7: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनु साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जगी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17वां वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोर बराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो लाइन अहिले दिउँसोको 1 बज्यो। टाइम टेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
2: Reload music!
3: नेपाली चलचित्रका गीत संगीतहरू।

0: प्राइम नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर। अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्नु कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

0: after our program, I'll put that 11 Hamila radio to Parahiwan 8 megahertz on the Mongo after. कबड्डी पाँच मूलबाट रहेको सङ रहेको छ थक्को लागितको टाइटल रहेको छ भने मिठो सङ रहेको छ नयाँ सङ पनि रहेको छ स्वीकार्नु होला है त
1: वर्षला गर्नु काम छ मेरो तेरो काम दाम जहाँ जानु परे पनि नारीको घडी हेर्ने अनि ट्याक्क टाइममा घर आउने घर आएपछि टाइम हेरौँला

0: यो काज धेरै निराश हो।
1: यो सब हामी बेरोजगार भएर अब इज्जत जोगाउनु भए पनि केही न त गर्नु पर्छ दाजु।
2: हजुर श्रोता साथी, थकला गीतको टाइटलमा रहेको मिठो संघलाई पनि स्थान दिइसकेको छु। कबड्डी पाँच भुइँबाट रहेको मधुर संघ रहेको थियो भने गीतमा आवाज रहेको छ काली प्रसाद बास्कोटाको, भने लिरिक्स र म्युजिक पनि काली प्रसाद बास्कोटाकोमा नै सजिएको छ। मधुर संघ रहेको थियो श्रोता साथीहरू, यहाँहरूले यो संघ सुन्नुभयो होला। प्रोग्रामको ओपनिङमा पनि राखिएको मिठो संघ रहेको छ र अहिलेको लागि भने कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा मिठो संघ राख्नतर्फ दिएर लागिरहेको छु। अर्को संघ भने गीतको टाइटल रहेको छ जाले रुमाल मायालाई, गौरा संघ पनि रहेको छ जालकी मुईबाट रहेको, जसमा सिंगर हुनुहुन्छ एसपी योगी अनि रेशमा पुनको, भने स्वीकार्नुहोला है त।

0: हजुर श्रोता साथी, जाली रुमाल मायालाई ताजलमा रहेको मिठो सङलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। र अहिलेको लागि भने श्रोता साथी, हामी विज्ञापनतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ। र यसै गरी विज्ञापन पूर्व जानु अघि कार्यक्रममा सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु। माथि गयो गण्डकी ताजलमा रहेको पेन्सन पचामुईबाट सङ्ग रहेको छ, स्वीकार्नुहोला भन्दै केही छिनमा हाम्रो भेट फेरि पनि पुनः हुनेछ। तबसम्म भने हामीलाई सुन्दै गर्नुहोला है।
1: जुनी यस्तै हो सल्कने, अर्को कुनै जुनी पाएन तिम्रै नाम गर्नु।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9704540900
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
3: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले
3: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौला है
4: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-602
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 98 560 32 475 र 98 011 32 475।
10: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज स्टोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98 463 33 101 र 98 468 83 522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98 560 28 543 र 98 417 00 787।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 98 063 13 195 र 98 467 15 368।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी, एकैछिनको विश्राम नगरी यहाँहरूमा फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छु। प्रोग्राम फिल्मी संसार लिएर भने आजको एपिसोडमा हामीहरू न्यू नेपाली मुभी सङ्घलाई नै प्रोग्राम स्थान दिइरहेका छौँ। र त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा ढिला नगरीकन एउटा अर्को सुमधुर सङ्घ राख्नतर्फ लिएर लागिरहेको छु। रातो टिका टाइटलमा रहेको परिवार मुभीबाट रहेको सङ्घ रहेको छ, स्वीकार्नुहोला।

हजुर साथी राधा टिका चट्टलमा रहेको सँगलाई पनि शान्ति सकेको छु र यतिको लागि भने यहाँको लागि राख्दैछु माया मान्छौरा टाइटलमा रहेको रमाइलो सङ समेटेको पोइमबाट रहेको छ स्वीकार्नु होला है त।

र यसै गरी अहिलेको लागि भने फेरि पनि हामी विज्ञापनतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसक्यो। फेरि पनि यहाँको लागि अझ अर्को सुमधुर सङ्ग राख्दैछु र श्रोता साथी बाह्र गाउँठो मुभी राज टाइटलमा रहेको मिठो सङ्ग राख्दै जाँदैछु।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: सूचना श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073।
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भने।

0: नंबर टिप्न 97-15-50-65-55 र 97-15-60-56-66। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहीबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
1: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: वरिष्ठ नाक कान घाटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसर का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली फोन 0654-14-129 र 98-560-31-053।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
0: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
4: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
0: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
4: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
0: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
0: प्रोप्राइटर रबिन थापा सम्पर्क 98-560-33-398 र 98-465-10-950
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज

हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राममा यहाँ माझ पुनः उपस्थित भइसकेकी छु। र श्रोता साथी, अहिलेको लागि भने हामी समयको एकदम अन्त्य अन्त्यतर्फ पनि छौ। कार्यक्रमको निश्चित समय पनि सकिने बेला हाम्रो भइसकेको छ र यहाँको लागि जाँदा जाँदै फेरि पनि प्रोग्राममा एउटा अर्को सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ आमा भए पो संसार हुन्छ र घर। सुमधुर सङ्ग रहेको छ, मिठो सङ्ग्रह राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैव अ गुड डे, हैता।

0: This is Radio Dhorbarahi 103.8 MHz. मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच में दुलेगौडा
3: प्रोपाइटर सुबिल श्रेष्ठ किम नायर श्रेष्ठ मोबाइल 98461-56999 छ
4: जाम न ढिला भइसक्यो
5: एकैछिन पख न के को भिडियो सुनौ
6: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नु है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है
7: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
5: नबोल न सुन त
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
8: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
9: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460-86265 र 98041-12888
10: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
12: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
13: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
10: ए हो र हस् दाई म आजै जान्छु
9: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560-62891
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
14: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
12: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
14: हो त है सामान लिन टाढा किन जानु पर्यो र
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461-62220
17: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
7: सुत्लागन्जगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइन बोर्ड भित्ते लेखन तुल ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइन बोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागन्जगी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
18: धोरबाराही हाइलाइट्सको साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस धुलेगौडा बीपी चोक
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। काठमाण्डौको खुल्ला मञ्चमा चलिरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारणले प्रभावित बनेको छ। पूर्व निर्धारित समय अनुसार बिहान 10:30 बजे बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 बजेदेखि शुरू हुने भएको छ। कांग्रेसको सूचना संचार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनैतिक प्रस्ताव, उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश को आर्थिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ। यी सबै प्रतिवेदन पारित भए पछाडि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने र बन्द सत्रको औपचारिक कार्यसूची समापन हुने भएको छ। आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य संचार माध्यमहरूबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ। बन्द सत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान 7 बजेबाट मतदान शुरू हुनेछ। 15 महाधिवेशनमा 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुँदैछन्। 19 वटा निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गी बीचमा प्रतिस्पर्धा हुने भएको छ। सरकारले अब आवश्यकताका आधारमा मात्रै विद्युत खरिद सम्झौता पीपीए गर्ने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जथाभावी रूपमा पीपीए गर्दै गए देशको अर्थतन्त्रमा संकट आउन सक्ने तर्क व्यक्त गर्नुभयो। उहाँले उत्पादन हुने विद्युत खपत गर्ने पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्रै गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भन्दै जथाभावी पीपीए नगर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभएको छ। विद्युत उत्पादन बढ़दै गए पनि खपत नबढ़ी त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्न सक्ने उहाँले बताउनु भएको छ। जलविद्युत आयोजनामा सर्वसाधारणहरूको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा जनताको लगानी समेत जोखिममा पर्ने उहाँले बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार आवश्यकताका आधारमा पीपीएका लागि सरकारको प्रारम्भिक तयारी पूरा भइसकेको छ भने आरसीओडी सम्बन्धी निर्णय आगामी साता हुने सम्भावना रहेको छ। पीपीएलाई पनि राष्ट्रिय लक्ष्य र प्राथमिकताका आधारमा अगाडि बढ़ाउने तयारी गरेको उहाँले बताउनुभयो। नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डुमा जारी रहेको छ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना गरेको 70 वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी विदेश मन्त्री ऐन्द्र रुन्डेन्कोले गर्नुहुने भएको छ। नेपाल र रूस बीचमा नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ। संयन्त्रको पहिलो बैठक सन् 2007 मस्कोमा र दोस्रो बैठक सन् 2018 अप्रिल 17 काठमाण्डुमा आयोजना हुने भएको छ। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्राविधिक सहयोग लगायतका क्षेत्रमा सहकारी विस्तारको विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा प्राथमिकता पाउने भएका छन्। नेपाल रेडक्रस सोसाइटीले भतेकोशी बाढ़ी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा व्यक्त गर्नुभएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बहादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चन्द्र बहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशाल कुमार भण्डारी बीचमा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रजुवा भुटेकोशी बाढ़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँको दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमण खनालले जानकारी दिनुभयो। यस्तै नेपाल रेडक्रसले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेका समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसिम अन्सारी पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका परियार र अन्सारीलाई काठमाडौँ स्थित प्रहरी वृत्त गौशाला पठाइएको छ। पशुपति मन्दिरमा गैर हिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आए पछाडि उनीहरूलाई पक्राउ गरिएको हो। प्रेम विवाह गरेका ओसिम प्रियंकाले केही दिन अगाडि पशुपतिनाथ मन्दिरमा गएर भिडियो बनाएका थिए। उनीहरूले बनाएको भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ। सोही टोपीका आधारमा सांसद खुशबु सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको थियो। सांसदले नै प्रश्न उठाएपछि कोषले उनीहरू विरूद्ध जाहेरी दिएको घर आएका उनीहरू दुवैलाई प्रहरीले आज पक्राउ गरेको छ। अन्सारी दम्पतिले हिजै एक भिडियो मार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरभित्र पस्न नपाएको बताएका थिए। मन्दिरको मूल ढोकाबाट भित्र छिरे तापनि आफूहरूलाई भर्याङबाट फर्काइएको उनीहरूको भनाइ छ। प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र श्रीमानलाई पनि देखाउन लगेको उल्लेख गर्नुभयो। अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आउनु भएको छ। उहाँ इटहरी 8 कै स्थायी बासिन्दा समेत रहनु भएको छ। चाडपर्व नजिकै गर्दा सरकारले बाढ़ी र पहिरोका कारणले अवरूद्ध मुख्य सड़क मरमत गरेर दशैं अगाडि नै संसारमा ल्याउन तीव्र तयारी अगाडि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेपालीले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारको काम तीव्र गतिमा भइरहेकोले दशैं अगाडि नै मुख्य राजमार्ग संसारमा ल्याउने जानकारी दिनुभयो। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौको 10 गतेको भुटेको शिवाड़ीका कारण बागमती प्रदेशको रोसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरूद्ध रहेका छन्। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण तथा संचालन गर्ने भएको छ। बोर्डको पर्यटन सम्पदा र पर्यटन विकास महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पहाड़ीका र पर्यटन संघ सम्बन्धित संघ संस्थासँगको सहकार्यमा लिंगेपिङ निर्माण तथा संचालन गर्न लागेको हो। दशैंको अवसरमा मौलिक संस्कृति परम्परा र चाड़पर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका कृतिपुर नगरपालिका चागुनारायण नगरपालिका भक्तपुर पर्यटन विकास समिति थमेल पर्यटन विकास समिति हिमालयन उद्धार संघ ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान होटल संघ नेपाल होटल व्यवसायी संघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघ संस्थाहरू सहित पर्यटकीय क्षेत्रको सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज असोजको 21 गतेदेखि 23 गतेसम्म देशको अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको भन्दै धान नकाट्न आग्रह गरेको छ। प्राधिकरणले विशेष गरेर मध्य प्रदेश बाहेकका स्थानका बासिन्दालाई 3 दिन धान नकाट्न आग्रह गरेको छ। प्राधिकरणले खोला र खहरेहरूमा अकस्मात बाढ़ी आउन सक्ने सम्भावना रहेकाले सचेत रहन पनि आग्रह गरेको छ। चाडपर्वका बेलामा यात्रुको चाप बढ़ेसँगै सार्वजनिक यातायातमा हुने बढ़ी भाड़ा असुली यात्रुका गुनासो र अन्य समस्या समाधान गर्न तनहुँका 6 वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षबाट यात्रुका समस्या तत्काल सम्बोधन यातायात सेवामा सहजीकरण तथा बढ़ी भाड़ा असुली लगायतका अनियमितताको निगरानी भइरहेको छ। व्यास नगरपालिका एक करमकाठी स्थित दमौली बस पार्कमा आयोजना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले हिजो उद्घाटन गर्नुभयो। सहायता कक्षले यात्रुको समस्या तत्काल सम्बोधन गर्नुका साथै सार्वजनिक यातायातमा अपनाइएको सुरक्षा मापदण्डको अनुगमनमा समेत सहयोग पुग्ने उहाँले बताउनु भएको छ। चाडपर्वका बेलामा यात्रुको आगमनसँगै सार्वजनिक सवारी साधनको चाप बढ़ने भएकाले यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउनु पर्नेमा प्रमुख जिल्लाधिकारी तिवारीले जोड़ दिनुभएको छ। बस पार्कबाट नै सवारी साधन संचालन गर्ने व्यवस्था प्रभावकारी भए ट्राफिक व्यवस्थापन सहज हुनुका साथै राजमार्गमा हुने अनावश्यक भीड़ समेत कम गर्न सकिने उहाँले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी परीक्षक टेक बहादुर कार्कीले दमौली भीमात बेलचौतारा डुम्रे आबुखैरनी र पुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिने बताउनु भएको छ। चाड़पर्वका बेलामा यात्रुसँग बढ़ी भाड़ा असुल्ने यात्रुलाई दुःख दिने र हुन सक्ने आपराधिक गतिविधि रोकथाम र नियन्त्रणमा सहायता कक्ष मार्फत सहजीकरण गरिने उहाँले बताउनु भएको छ। तनहु व्यासभूमि यातायात प्राधिका कार्यालय प्रमुख श्री भद्र कणेलले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बस पार्कबाटै सवारी साधन संचालन गर्ने व्यवस्था प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। बस पार्क छोडेर राजमार्गमा यात्रु खोज्दै सवारी साधन रोक्दा सड़कमा जाम हुने र ट्राफिक व्यवस्थापनमा समेत समस्या पर्ने उहाँले बताउनु भएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका स्थित स्याङ्जा बजारमा मंगलबार हिजो बजार अनुगमन भएको छ। जिल्ला प्रशासन कार्यालय र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा होटल रेस्टुरेन्ट र खाद्य किना पसलहरूको निरीक्षण गरिएको हो। अनुगमनका क्रममा 10,831 रूपियाँ बराबरको म्याद नागेको र खानयोग्य नरहेका अखाद्य वस्तु बरामद गरेर नष्ट गरिएको छ। बजारमा उपभोक्ताहरूको स्वास्थ्यमाथि खेलवाड़ हुन नदिन र गुणस्तरीय वस्तुको पहुँच सुनिश्चित गर्न अनुगमन गरिएको अनुगमन टोलीले जनाएको छ। अनुगमन कार्यालयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र राष्ट्रिय उपभोक्ता मंचका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले बजारमा रहेको मिठाई पसल, खाद्य किराना र होटल रेस्टुरेन्टको प्रत्यक्ष निगरानी समेत गरिसकेको छ। तनहुमा पर्यटकीय तथा धार्मिक गन्तव्यहरूलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी थालिएको छ। जिल्लामा पछिल्लो समय बढ़दै गएको आन्तरिक पर्यटनलाई लक्षित गरेर बन्दीपुर र आबुखैरनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड़ने योजना अगाडि सारिएको छ। बन्दीपुर भिलेज सफारीका संचालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आबुखैरनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ। पर्यटकहरूलाई सड़क मार्ग हुँदै गाउँ पहाड़ धार्मिक स्थल र प्राकृतिक गन्तव्यको अवलोकन गराउने उद्देश्य जीप सफारी संचालनमा ल्याइएको हो। जीप सफारीलाई थप विस्तार गर्दै दमौली, मानुङकोट, सावदी, छिम्केश्वरी र आधी मूललाई समेत समेटेर धार्मिक तथा पर्यटकीय सर्किट विकास गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो। उहाँका अनुसार तनहुमा धार्मिक पर्यटकीय र ग्रामीण पर्यटनका लागि पर्याप्त सम्भावना भए पनि गन्तव्य बीचको सम्बन्ध र पर्यटकीय प्याकेजको विकासमा अझै ध्यान दिन आवश्यक रहेको छ। एउटै यात्रामा विभिन्न गन्तव्यको भ्रमण गर्न सकिने गरी सफारी संचालन गर्न सके पर्यटकको बसाई अवधि बढ़ाउन समेत सहयोग पुग्ने उहाँले बताउनुभयो। स्याङ्जा जिल्लामा पछिल्लो तीन महिनामा 439 जनामा स्ट्रप टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा 60, साउनमा 159 र भदौमा 220 जनामा संक्रमण पुष्टि भएको छ। स्थानीय तहमध्ये सबैभन्दा बढ़ी वालिङ नगरपालिकामा संक्रमण पुष्टि भएको छ। वालिङमा असारमा 34, साउनमा 91 र भदौमा 119 गरेर 244 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। त्यस्तै कालीगण्डकी गाउँपालिकामा 94, चापाकोट नगरपालिकामा 37 र अर्जुन चौपाटी गाउँपालिकामा 25 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै भिरकोट नगरपालिकामा 17, गल्याङ नगरपालिकामा 16 र पुतली बजार नगरपालिकामा 6 जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। आज सुन र चाँदीको भाउ सामान्य बढ़ेको छ। आज सुनको भाउ तोलामा 800 रूपियाँले बढ़ेर 2,92,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो मंगलबार सुनको भाउ गड़बड़ भएको थिएन। हिजो अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,415 रूपियाँमा कारोबार भएकोमा आज तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ। अवस्था विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हाइलाइट आजको लागि सकिएको छ। पाँच बजे हामी थप विवरण सहितको समाचारहरू लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो धोरबाराही 103.8 मेगाहर्ज।
3: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
8: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
9: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
10: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 र दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल,
11: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
12: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 98560-44343।
13: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
14: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि,
13: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने, अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
16: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-69142।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800281642।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, यो आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: १०३.८ अन्तर्मनको आवाज।

0: लामा।
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
1: र 9968168787।
3: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083,
4: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
3: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
4: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कसेरी खेल मैदान।
3: महोत्सवका मुख्य आकर्षणहरू:
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
3: बालुद्यान एवं रमाइलो मेला,
4: दशैं तिहार सस्तो बजार,
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
3: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
4: साथमा लाइभ कन्सर्ट।
3: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि
3: राम्रो पनि। 31 9806657731।
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि।

0: मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिक द्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
3: ए हो र, ल त ल।
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9856192।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811950630 र 9746780681।
10: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
11: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
10: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
11: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
10: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 9811756606।
12: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
4: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
12: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
6: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-560-23-128 98-462-14-726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98-253-9922 98-058-00-8 र 98-460-69-246।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065 मोबाइल 98-166-34-372।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
3: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
6: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
3: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
6: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
3: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,000।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98-165-95-301।
8: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
9: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
8: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
9: वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित, आज दिउँसो 4 बजे मात्रै शुरू हुने नेतृत्व चयनका लागि भोलि बिहान 7 बजेदेखि मतदान थालिने,
8: आगामी 3 दिनसम्म मध्य प्रदेश बाहेकका किसानलाई धान नकाट्न आग्रह, संसदीय समितिद्वारा भोटेकुसी प्रभावित क्षेत्रको स्थलगत अध्ययन,
9: स्थानीय तहद्वारा ऋण निदा कानूनी प्रक्रिया उल्लंघन, उपभोक्ता संस्थाको ऋणमा गैर कानूनी जमानी बसेको खुलासा,
8: आईटीमा संसदीय निर्वाचन शीतकालका लागि स्थगित, सुरक्षा संकट प्रमुख कारण,
9: र एनपीएलको तेस्रो संस्करणका लागि त्रिवी क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा।
10: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज।
8: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत 14 दिनको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। आजको बन्द सत्रमा विभिन्न चार प्रस्ताव र प्रतिवेदनमाथि छलफल भई पारित गर्ने कार्यक्रम भएकोमा अचानक आएको हावाहुरी वर्षाका कारण बन्द सत्र प्रभावित भएको कंग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। सभापति गगन थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नति सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरू घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ। आम संचारकर्मीलाई समेत प्रवेश दिइने आजको बन्द सत्रमा उल्लेखित चार प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल भई पारित गर्ने गरी तयारी गरिएको छ। आजको बन्द सत्र दिउँसो 4 बजे शुरू हुनेछ। नेतृत्व चयनका लागि हिजो उम्मेद्वारी दर्ता गरिएको छ। अब मतदान भने भोलि बिहान 7 बजे शुरू हुनेछ।
9: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी 3 दिनसम्म मध्य प्रदेश बाहेकका किसानलाई धान नकाट्न आग्रह गरेको छ। आजदेखि 23 गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले धान नकाट्न भनेको हो। प्राधिकरणका अनुसार आजदेखि पर्सीसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ। खोला खहरेहरूमा अकस्मात बाढ़ी आउन सक्ने सम्भावना रहेकाले सचेत रहन पनि आग्रह गरिएको छ। देशका अधिकांश स्थानमा आज बिहान बाट झरी परिरहेको छ र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा बाँके तथा बर्दिया जिल्ला स्थित विभिन्न केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। महाशाखाले भारी वर्षा मापन भएकाले सो क्षेत्र तथा आसपास भई बहने ससाना नदीहरूमा जल सतह बढ़न सक्ने र आकस्मिक वहाव आउन सक्ने जनाएको छ। आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। हाल काठमाडौँ उपत्यका सहित बागमती, लुम्बिनी, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिना सहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
8: हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिले विपदबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ। समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपदपछिको वस्तुगत अवस्थाको अध्ययन शुरू गरेको हो। विदुर स्थित नेपाली सेनाको ब्यारेकमा विद्युत, विपद व्यवस्थापन तथा समन्वयमा खटिएका 3 तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद र विपदपछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताउनुभयो। स्थलगत अध्ययनका क्रममा खोज तथा उद्धार, राहत तथा अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनर्स्थापना, सुरक्षित पुनर्स्थापना तथा पुनर्वास र दिगो पुननिर्माण तथा जोखिम न्यूनीकरणका विषयमा स्थानीय तहका प्रतिनिधिबाट सुझाव संकलन गरिएको उहाँले बताउनुभयो। समितिले विपदपछिको तत्कालीन अवस्थाको अध्ययनसँगै पुनर्स्थापना, पुनर्वास र पुननिर्माणका क्रममा अपनाउनु पर्ने उपाय र आगामी दिनमा विपद जोखिम न्यूनीकरणका लागि आवश्यक विधि तथा नीतिगत व्यवस्थाबारे सुझाव संकलन गरिरहेको छ।
9: सरकारले विमानस्थल निर्माणदेखि स्तरोन्नति व्यवस्थापन र संचालनसम्म निजी क्षेत्रलाई सहभागी गराउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। संघीय संसदमा पेश भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक 2083 विमानस्थल पूर्वाधारमा स्वदेशी तथा विदेशी निजी पूँजी परिचालन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो। विमानस्थल जस्तो ठूलो पूर्वाधार निर्माणमा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएपछि सरकारले कानून बनाएर स्वदेशी तथा विदेशी लगानी परिचालनको कानूनी आधार तयार गर्न खोजेको छ। विधेयकको दफा 45 संयुक्त लगानी सम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार प्राधिकरणले नेपाल सरकारको स्वीकृति लिएर स्वदेशी वा विदेशी लगानीकर्तासँग व्यावसायिक योजनाका आधारमा संयुक्त लगानीमा योजना तथा कार्यक्रम सञ्चालन गर्न सक्नेछ। त्यस्तै स्वदेशी वा विदेशी सरकार वा संस्थासँग सार्वजनिक निजी साझेदारी पीपीपी वा संयुक्त साझेदारीमा विमानस्थल निर्माण स्तरोन्नति सञ्चालन वा व्यवस्थापन गर्न सक्ने व्यवस्था प्रस्तुत गरिएको छ।
8: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले केही स्थानीय तहले सरकारको सहमति र आर्थिक बजेटमा समावेश नगरिकनै आन्तरिक ऋण परिचालन गरेको जनाएको छ। आयोगले संघीय संसदमा पेश गरेको 8 वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2082-83 17 पालिकाले नगर विकास कोषबाट 33,87,00,000 रूपियाँ भन्दा बढ़ी ऋण लिएका हुन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार ऋण लिनु अघि अर्थ मन्त्रालयको सहमति अनिवार्य भए पनि कुनै पनि पालिकाले अनुमति नलिएको प्रतिवेदनमा उल्लेख छ। ऋण लिने मध्ये 7 पालिकाले त आफ्नो वार्षिक बजेटमा समेत यसलाई समेटिएका थिएनन्। यस्तै मोरङ जिल्लाका 2 पालिकाले वित्त आयोगले तोकेको 12% आन्तरिक ऋण सीमाभन्दा बढ़ी परिचालन गरेको पाइएको छ। प्रचलित कानूनमा व्यवस्था नभए पनि स्थानीय तहहरू विभिन्न उपभोक्ता संस्थाको ऋणका लागि जमानी बस्ने गरेको भेटिएको छ। आयोगले आन्तरिक ऋणलाई अनुत्पादक क्षेत्रमा खर्च नगरी पूँजी निर्माण पूर्वाधार विकास र रोजगारी सृजना हुने आयोजनामा मात्र लगाउन सरकारलाई सुझाव दिएको छ। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
12: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन भरको।
14: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
8: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
9: अब बाँकी समाचार। चाडपर्व नजिकै गर्दा सरकारले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध मुख्य सड़क मरमत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ 10 गतेको भटेकोसी बाढ़ीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरूद्ध छन्। यस्तै गण्डकी प्रदेश अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका 2 बैसरी स्थित बेनी जमसम सड़क खण्ड असोज 10 गतेको पहिरोले पूर्णरूपमा बन्द छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको बौद्धी काली गाउँपालिका 3 जन्ती पहिरो स्थित काली गण्डकी करिडोर असोज 14 गतेदेखि प्रभावित भएकोमा हाल एक तर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यद्यपि सो सड़कमा ठूला सवारी साधन आवत जावत गर्न नसक्ने प्रहरीले जनाएको छ। यस्तै गरी मनाङ जिल्लामा असोज 18 गते आएको बाढ़ीका कारण प्रभावित बनेको बेसी शहर खाङसार सड़क खण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाँकी अवरूद्ध सड़कहरू पनि चाँडोभन्दा चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र कार्य भइरहेको प्रहरीले जनाएको छ।
8: मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 संख्यामा कन्टेनर सड़कमा लामबद्ध रूपमा रोकिएको अवस्था पाइएको छ। यही असोज 8-11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो हिमपातले सड़क अवरूद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाउँमा रोकिएका हुन्। भारी वर्षाबाट अवरूद्ध म्याग्दीको पोखरे बगर कुनौटे र बैसरी लगायतका स्थानमा सड़क मरमत भइरहेको छ। उक्त सड़क सञ्चालनका लागि अझै एक साता लाग्ने सड़क आयोजनाले जनाएको छ।
9: अब अन्तर्राष्ट्रिय समाचार। बढ्दो हिंसा र सुरक्षा संकटका कारण क्यारेबियन राष्ट्र हाइटीमा यसै वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा संसदीय निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। अस्थायी निर्वाचन परिषदले आगामी डिसेम्बर 13 लागि तय गरिएको पहिलो चरणको चुनाव स्थगित गरेको पुष्टि गर्दै नयाँ समय तालिका पछि सार्वजनिक गरिने जनाएको छ। परिषदका अनुसार देशका धेरै क्षेत्रहरू सशस्त्र गिरोहको नियन्त्रणमा रहेकाले चुनाव प्रचार प्रसार र निर्वाचन सामग्री ढुवानी गर्न सम्भव नभएपछि यो निर्णय लिनु परेको हो। सन् 2016 यता राष्ट्रिय चुनाव हुन नसकेको हाइटीमा सन् 2021 तत्कालीन राष्ट्रपति जोभेनेल मोइजको हत्या भएपछि राजनीतिको शून्यता छाएको छ। हिंसाका बावजूद हालसम्म करिब 7,69,000 नयाँ मतदाता दर्ता भए पनि गिरोहको दबदबा रहेका नगरपालिकाहरूमा दर्ता केन्द्र समेत स्थापना गर्न सकिएको छैन। संयुक्त राष्ट्रसंघका अनुसार हाइटीमा जारी हिंसाका कारण 15,00,000 मानिस विस्थापित भइसकेका छन् भने यसै वर्ष मात्र 5,700 भन्दा बढ़ी नागरिक मारिएका वा घाइते भएका छन्।
8: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण शुरू हुन अब 3 साता मात्र बाँकी रहँदा किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र पूर्वाधार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। दशैं अघि नै सम्पूर्ण तयारी सक्ने लक्ष्यका साथ नेपाल क्रिकेट संघ ऐनले मैदानको दर्शक क्षमता विस्तारका साथै यसअघिका संस्करणमा देखिएका शौचालय अभाव र धूलोको समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको छ। आगामी कार्तिक 9 मंगिर 5 गतेसम्म सञ्चालन हुने यस पटकको एनपीएल दशैं र तिहारको बीचमा पर्न गएको छ। चाडपर्वको समय भए पनि विश्वसनीय चर्चित विदेशी खेलाड़ीहरूको सहभागिता रहने भएकाले दर्शकको उत्साह र उपस्थितिमा कमी नआउने आयोजकको विश्वास छ। क्यानका अनुसार अन्तर्राष्ट्रिय खेल तालिका र विदेशी खेलाड़ीको उपलब्धतालाई ध्यानमा राखेरै प्रतियोगिताको मिति तय गरिएको हो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
9: वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित, आज दिउँसो 4 बजे मात्रै शुरू हुने नेतृत्व चयनका लागि भोलि बिहान 7 बजेदेखि मतदान थालिने,
8: आगामी 3 दिन मध्य प्रदेश बाहेकका किसानलाई धान नकाट्न आग्रह, संसदीय समितिद्वारा भोटेपछि प्रभावित क्षेत्रको स्थलगत अध्ययन,
9: स्थानीय तहद्वारा ऋण लिँदा कानूनी प्रक्रिया उल्लंघन, उपभोक्ता संस्थाको ऋणमा गैर कानूनी जमानी बसेको खुलासा,
8: आईटीमा संसदीय निर्वाचन अनिश्चितकालका लागि स्थगित, सुरक्षा संकट प्रमुख कारण,
9: र एनपीएलको तेस्रो संस्करणका लागि त्रिवी क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा।
8: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
15: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम
16: सूचना सूचना सूचना श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
17: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
18: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भयान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
20: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
21: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
20: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
21: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
20: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
22: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850-66136 र 9151-66136।
23: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
24: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
23: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
24: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
25: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
26: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
25: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना,
19: मोबाइल 9508-35537 र 9806-15899।
27: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
25: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सङ्गीत, वनपाखा मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली।
0: मात्र रेडियो ढोरबारा ही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजे सम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058535537
1: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसाद लोकसत्ताको प्रतीक्षा गरिबस्छ सम्पूर्ण साथीहरुमा कार्यक्रम प्रसदा श्रेया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा यहाँहरूमा जोडिएको छु भन्दै श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरबारा ही 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodharbarai.com.np लगइन गरेर अथवा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्नाभूषण सुनचारी पसलले। यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ। पसलबाट चाहिँ यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। र श्रोता साथी, चाडपर्व पनि एकदम नजिकिँदैछ र चाडपर्व लक्षित रहेर विशेष गरेर चाहिँ यहाँले पसलबाट चाहिँ नयाँ नयाँ डिजाइनको गरगनाहरू पनि खरिद बिक्री गर्न सक्नुहुनेछ। पसलबाट थप सेवाहरू यहाँले लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वरूप यहाँको लागि मिठो बाका राखिरहेको छु। र यसै गरी श्रोता साथी, आजको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका सालेजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो रमाइलो गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौं। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको शुरूआतमा कार्यक्रमको दैलो उगार्दै यहाँको लागि एउटा मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ झुक जाने माया सालेजो भाका रहेको छ, जसमा आवाज रहेको छ दिपेश लामा अनि पार्वती थापाको। भने मिठो भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, कमल फूल हिलैमा गीतको बोलमा सजिएको सुमधुर कौडा भाकालाई पनि कार्यक्रम स्थानिसकेको छु। यहाँहरूले पक्कै पनि सुन्नुभयो होला र त्यसै गरी अहिलेको लागि भने एकल भाका राख्नतर्फतिर लागिरहेको छु। मुना थापा मगरको आवाजमा सजिएको चिसो हावा गीतको बोलमा रहेको छ। स्वीकार्नुहोला है ता।

हजुर श्रोता साथी, हावा सरर मधुभाकामा सजिएको छ, निकै नै मार्मिक भाका पनि रहेको छ, सँगसँगै पुरानो भाका रहेको छ, एकल भाका मुना थापा मगरको आवाजमा सजिएको छ, मधुभाका रहेको छ भने यहाँले पक्कै पनि सुन्नुभयो होला। र श्रोता साथी, अहिलेको लागि भने मौलिक ठाडो भाका राख्नतर्फतिर लागिरहेको छु यहाँको लागि। सुमधुभाका रहेको छ जस्तो आवाज रहेको छ किरण बिसी, रमेश खले, प्रिया मगरको भने स्वीकार्नु होला सुमधुभाका। हाई ता

0: हजुर श्रोत साथीहरू, निकै नै रमाइलो रोइला फाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पशुपति शर्मा, रिता थापा मगर, रेखा शर्मा अनि मोहन राणाको आवाजमा सजिएको रमाइलो फाका रहेको थियो। यहाँको लागि स्थान दिइसकेको छु कार्यक्रममा भन्दै, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। निश्चित समय हाम्रो सकिने बेला भइसकेको छ कार्यक्रमको, र आजको श्रृङ्खलामा रहेर रमाइलो रमाइलो गीत संगीतलाई कार्यक्रममा स्थान दियो। रोइला, कौडैकल फाका अनि सालै मौलिक फाका जस्ता सुमधुर फाकाहरूलाई भने, अहिलेको लागि भने हामी छुटिनुपर्ने बेला भइसकेको छ। जान पूर्व चाहिँ, छुटिनु पूर्व चाहिँ कार्यक्रममा जान त साइली जाने हो टाइटलमा रहेको सुमधुर गीतलाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। सिकानुहोला सुमधुर भाका भन्दै हस्त नमस्कार।
1: सबैतिर बिदा भएर आउनु पर्ने, त्यसैले
2: अब भोलि लाउर गइहाल्नुहुन्छ, बसौँ न एकछिन।
3: लो लो लो
1: लो त लो बस केटा, बरु बसी बिहानो यसो ठाडो भागामा नाच्ने हो कि?
2: हुन्छ नि,
1: हुन्छ नि, नाच्छौ है।

0: सोल्चिनी रात अझै बाँकी रहेछ, बसी बिहानो मनको धोको पनि पुरा भएन, माथि रामजी काँडामा नाचे जस्तै झ्याउरे नाचेर जान खतम है।
1: भइहाल्छ
0: सर जी, है साइ, ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो।
2: टाइमचेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जाबो मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
2: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
7: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कंपनी का मोबाइल फोन किन्न, मरमत गर्न र एसेसरीज का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
7: हाम्रो मोबाइल पसल दुलेगौडा, सांग्रीला बैंक को ठ्याक्कै पारिपट्टी, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो संतुष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59122, 98058 28008 र 98460 69246।
14: आह,
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
15: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस तरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
3: माइग्रेन,
2: छारे रोग,
3: पक्षघात, प्यारालाइसिस,
2: पार्किङ सिनिजम,
3: नसा सम्बन्धी समस्या,
2: हात खुट्टा झमझमाउने, निदाउने,
3: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615529493, 552494
4: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छोटे छ त बन्केवा चोक पारिपट्टि छ नि।
5: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
4: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल, फोन नम्बर टिप्नुहोस् त 9715565555 र 9715606665। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
6: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
5: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाइ, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
10: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
5: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
11: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले सादाले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
10: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो।
0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा

0: गार्डन वा बारदेली सबै तिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
0: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950।
2: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 9968168487।
6: कति राम्री देखिए कि कृत्रिमै किनेको कुर्ता लगायो कि क्या हो
7: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृत्रिमै आउँछौ।
6: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृत्रिम क्लोथिङ कलेक्सन
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा कृत्रिम क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: कृत्रिम क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806057731।
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 0165901625963।
12: हेलो बा
13: कति बन्यो घर अनि ढलान भयो त?
14: बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
12: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
14: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
15: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505633 र 9746780681।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
18: धोरबाराही हाइलाइट्स को साथमा
19: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
20: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सरकारबाट एमाले बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका पाण्डेलाई सर्वोच्च अदालतले दीर्घकालीन महत्व निर्णय गर्न अंकुश लगाएको हो। सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले संविधान बमोजिम विश्वासको मत नलिएको भन्दै दायर रिटमा न्यायाधीश श्रीकान्त पौडेलले एकल इजलासले बुधबार निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गरेको हो। आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्न भनिएको छ। गत भदौ 10 गते नेकपा एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि पाण्डेको सरकार अल्पमतमा परेको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले मुख्यमन्त्री पाण्डेले असोज 9 गतेभित्र ल्याइसक्नुपर्ने थियो, तर उहाँले अहिलेसम्म पनि विश्वासको मत लिएका छैनन्। त्यसपछि संविधानको धारा 188(2) व्यवस्था कार्यान्वयन गराइपाऊ भनी सर्वोच्चमा रिट दायर भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशनमा कास्की जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका मध्ये 19 जनाले विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन्। खुलातर्फको उपसभापति पदमा देवराज चालिसी र समावेशीतर्फको उपसभापति पदमा जीवन परियारले उम्मेद्वारी दर्ता दिएका छन्। खुलातर्फको 2 उपसभापतिका लागि चालिसी सहित 9 उम्मेद्वारी परेको छ। यसैगरी समावेशीतर्फको 1 उपसभापतिका लागि परियार सहित 5 मनोनयन दर्ता गराएका छन्। पदाधिकारीमा उम्मेद्वारी दिएका चालिसे र परियार बाहेक कास्कीका अन्य नेताहरूले भने केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन्। यसअघि सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका कास्की कांग्रेसका सभापति किशोर दत्त बराल सहित सबैले विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन्। खुलातर्फको 45 केन्द्रीय सदस्यका लागि कास्कीबाट किरण केसी, डाक्टर कृष्ण प्रसाद पौडेल र तिलक राणा भाटको उम्मेद्वारी परेको छ। त्यसै 15 चाहिने खुला महिलातर्फ कास्कीबाट नम्रता बराल, लक्ष्मी पाण्डे र सरिता तिमसेना पंगिनीले मनोनयन दर्ता गराएका छन्। 8 चाहिने खस आर्य महिलातर्फको केन्द्रीय सदस्यमा कास्कीकी हीरा भट्टराईको उम्मेद्वारी परेको छ। खस आर्यतर्फको खुला केन्द्रीय सदस्यमा कास्कीका कृष्ण बहादुर केसीले उम्मेद्वारी दिएका छन्। विभिन्न विषयगत र सामाजिक क्लस्टरबाट पनि कास्कीका नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा देवेन्द्र कुमार शेरचन र पेशागत तर्फको केन्द्रीय सदस्यमा इन्जिनियर याम कृष्ण पौडेलको उम्मेद्वारी परेको छ। 35 वर्ष मुनिको युवा तर्फको केन्द्रीय सदस्यमा गौ सौकात थापा र श्रमिक तर्फको केन्द्रीय सदस्यमा जित बहादुर गुरूङले मनोनयन दर्ता गराएका छन्। पश्चिम म्याग्दीका तीन स्थानीय तहलाई सुदूरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिएको बेनी दरबाङ मुना सड़क बाढ़ी पहिरो र नदी कटानका कारण क्षतिग्रस्त बनेको छ। सड़क पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा 8-9 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको छ। असोज 8-11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र म्याग्दी नदीको कटानका कारण बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुनासम्म करिब 22 स्थानमा सड़क संरचनामा ठूलो क्षति पुगेको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर मोहन रुवालीका अनुसार बेनीदेखि मंगला गाउँपालिका 2 पानामा बगरसम्म 15 स्थानमा पहिरो खसेको छ भने 2 स्थानमा नदी कटानले सड़क भत्काएको छ। बाढ़ी पहिरो र कटानबाट ग्याभियन जाली टेवा पर्खाल तथा सड़कको सतहमा क्षति पुग्दा करिब 3-4 करोड़ रूपियाँ बराबरको क्षति भएको उहाँले बताउनु भएको हो। मालिका गाउँपालिका 6 बलौचेमा म्याग्दी नदीको कटानले करिब 100 मिटर कालोपत्रे सड़क बगाएको छ। पानामा बगरदेखि दरबाङसम्म 4 स्थानमा पहिरो खसेको तथा दरबाङदेखि मुना खण्डको धारापानीमा करिब 150 मिटर ढलान गरिएको सड़क भाँसिएको इन्जिनियर रुवालीले जानकारी दिनुभएको हो। थापाचौरमा पनि पहिरोले सड़क संरचनामा क्षति पुर्याएको छ। सड़कमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ। बलौटेदेखि तोलाबाङसम्म सड़कमा ठूलो क्षति पुगेपछि दुखु खोला पुलदेखि दुखु बेसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सड़कबाट यातायात सञ्चालन भइरहेको छ। सागुरो कच्ची र ग्रेड नमिलेको वैकल्पिक सड़कमा ठूला सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर राजेश उकाल उलकले बलौटे क्षेत्रमा करिब 100 मिटर सड़क नदी कचानले पूर्ण रूपमा फत्किएकाले तत्काल मुख्य सड़क सञ्चालनमा ल्याउन कठिन भएको बताउनु भएको छ। म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विकास परियारलाई स्वागत गरेको छ। संघले आयोजना गरेको स्वागत कार्यक्रममा म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजीव श्रेष्ठले धारणा राख्नु भएको थियो। कार्यक्रममा गाउँपालिका र निजी क्षेत्रबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय उद्योग व्यवसाय र आर्थिक गतिविधिको विकासमा जोड़ दिनुपर्नेमा वक्ताहरूले जोड़ दिएका थिए। स्थानीय व्यवसायका समस्या समाधान, लगानीको वातावरण निर्माण तथा गाउँपालिकाभित्र आर्थिक गतिविधि विस्तारका लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी व्यवसायका समस्या र सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। स्याङ्जामा पछिल्लो 3 महिनामा 449 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा 60, साउनमा 159 र भदौमा 220 जनामा संक्रमण देखिएको हो। स्थानीय तहमध्ये सबैभन्दा बढ़ी संक्रमण वालिङ नगरपालिकामा देखिएको छ। वालिङमा असारमा 34, साउनमा 91 र भदौमा 119 गरी 244 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। त्यस्तै कालीगण्डकी गाउँपालिकामा 94, चापाकोट नगरपालिकामा 27 र अर्जुन चौपारी गाउँपालिकामा 25 जनामा संक्रमण देखिएको छ। भेगोट नगरपालिकामा 17, कल्याण नगरपालिकामा 16 र पुतली बजार नगरपालिकामा 6 जनामा संक्रमण पुष्टि भएको छ। फेदीखोला, आधीखोला, बिरूवा र हरिनाश गाउँपालिकामा भने पछिल्लो तीन महिनामा स्क्रब टाइफस संक्रमण नभेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टराईले बताउनु भएको छ। मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म 500 भन्दा बढ़ी कन्टेनर सड़कमा लामबद्ध अवस्थामा रोकिएका छन्। असोज 8 गतेदेखि 11 गतेसम्म भएको वर्षापछिको बाढ़ी पहिरो र हिमपातका कारण सड़क अवरूद्ध भएपछि एक सतादेखि ती कन्टेनर जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्। भारी वर्षाले म्याग्दिएको पोखरी बगर कुनौचे बैसरी लगायतका स्थानमा सड़कमा क्षति पुगेपछि मर्मत भइरहेको छ। सड़क सञ्चालनमा आउन अझै एक साता लाग्ने सड़क आयोजनाका प्राविधिकले जनाएका छन्। बेनीसमसम सड़क सञ्चालनमा नआउँदा 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय सवारी साधन जोमसोम स्थित बस पार्कमा रोकिएका छन्। बेनी जोमसोम सड़क अवरूद्ध रहे पनि कोरोला नाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोमसोम ल्याइएको छ। कालीगंजकी करिजोर सड़क आयोजनाले जोमसोम कोरोला खण्डको अवरूद्ध सड़क मर्मत गरेपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसोम ल्याइएको हो। यसअघि भारी पहिरोका कारण नाका क्षेत्रमा विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसकेपछि सयौं कन्टेनर रोकिएका थिए। भारी वर्षापछिको बाढ़ी पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौ स्थानमा विद्युतका पोलमा क्षति पुगेपछि एक सतादेखि मुस्ताङमा केन्द्रीय 33 केभी विद्युत प्रसारण लाइन र इन्टरनेट सेवा अवरूद्ध भएको थियो। त्यसका कारण उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो। पोखरामा एक वृद्धको हत्या गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। यही असोज 19 गते करिब 7:15 बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर 24 कार्कीको तगारा ठाउँको नाममा 72 वर्षीय पूर्ण भद्र त्रिपाठीको हत्या भएको थियो। सोही स्थानका 33 वर्षका जगत दाहालले त्रिपाठीलाई कोदालो र बोतल प्रहार गरेका थिए। गम्भीर घाइते त्रिपाठीलाई अस्पताल ल्याइए पनि उनको मृत्यु भइसकेको थियो। घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले दाहाललाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो। दाहाल पोखरा 24 पामेको पुलबाट भाग्दै गर्दा प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको हो। तनहुका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सटिकमा जोड्ने तयारी थालिएको छ। जिल्लामा पछिल्लो समय बढ़दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आबुखरिनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने योजना अघि सारिएको हो। बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आबुखरिनी क्षेत्रमा जीप सफारी सञ्चालन भइरहेको छ। पर्यटकलाई सड़क मार्ग हुँदै गाउँ पहाड़ धार्मिक स्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउने उद्देश्यले जीप सफारी सञ्चालन गरिएको उहाँले बताउनु भएको हो। जीप सफारीलाई थप विस्तार गर्दै दमौली मानुङकोट छाती छिम्केश्वरी र आदिमलाई समेटेर धार्मिक तथा पर्यटकीय सटिक विकास गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभएको हो। उहाँका अनुसार तनहुमा धार्मिक प्राकृतिक र ग्रामीण पर्यटनका लागि पर्याप्त सम्भावना भए पनि गन्तव्य बीचको सम्बन्ध र पर्यटकीय प्याकेजको विकासमा अझै ध्यान दिन आवश्यक रहेको छ। एउटै यात्रामा विभिन्न गन्तव्यको भ्रमण गर्न सकिने गरी सफारी सञ्चालन गर्न सके पर्यटकको बजाई अवधि बढ़ाउन समेत सहयोग पुग्ने उहाँको भनाइ रहेको छ। मानुङकोट सूर्योदय र हिम श्रृंखला अवलोकनका लागि चर्चित गन्तव्यका रूपमा विकास भइरहेको छ। त्यसँगै छाती धार्मिक तथा प्राकृतिक आकर्षण बोकेको स्थल हो। छिम्केश्वरी तनहुको उच्च पहाड़ी क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो भने आदिमूल पनि धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण स्थलको रूपमा परिचित रहेको छ। दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.38 अंकले घटेर 2572.34 बिन्दुमा छरेको छ। आज विकास बैंक बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनीको शेयर घटेकोमा 100 बढ़ेको छ। 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज ग्लोबल आईएमए योजना 2 शेयर 5.26% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन घल्यम्दी हाइड्रो पावरको शेयर 5.85% बढ़ेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.13 अर्ब कारोबार भएकोमा आज 359 कम्पनीको 1.03 करोड़ कित शेयर 3.74 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
21: ए सबिना, यस्तो हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: नश्रिया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
3: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
3: गण्डकी मेडिकल हल
5: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0965903969 मोबाइल 9840826926
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
9: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
2: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
10: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
2: अनि बन्छ त दाई
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
8: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
7: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुधीर गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
6: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9855044343।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ। एपी स्टोर दुलेगौडा सिर्जना चौक बन्केवा चौकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
11: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
10: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
10: फोन नम्बर 0564143121,
11: मोबाइल 9805678634 र 9801107090।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि? मैडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: सूचना सूचना सूचना श्री बहिरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहिरी ठुलो डाँडा सामुदायिक
11: राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: सूचना सूचना सूचना श्री बहिरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह

0: होइन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासन पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। सुत्लागञ्जगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तनहुँ।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
5: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
6: कंग्रेस महाधिवेशनको बन्द सत्रबाट 4 प्रतिवेदन पारित हुँदै सभापतिबाट राठौर तथा उपसभापतिबाट 40 र रिजालको उम्मेद्वारी फिर्ता। गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय गर्न सर्वोच्चको रोक। नक्सा पासमा घुस्लिने मलंगवाका 2 कर्मचारी अख्तियारको नियन्त्रणमा। प्रधान न्यायाधीशको स्वेच्छाचारिताप्रति न्यायाधीश पुयालको आपत्ति, संवैधानिक इजलास प्रभावित। यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार पाउने 2 वैज्ञानिकको नाम टुंगो, फ्रान्सका कागन र जापानका केन्सोलाई प्रदान गरिने। र विश्वकप लीग 2 आज अमेरिका र नामिबिया खेल्दै नेपाल अंक समीकरणको पर्खाईमा।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्रणाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो खास संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका 4 प्रतिवेदन पास गर्दैछ। आज चौथो दिनको बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरू घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरिसकेको छ। अहिले सभापति गगन थापा आफ्नो प्रतिवेदन पारितका लागि प्रस्ताव गर्दै हुनुहुन्छ। अर्का महामन्त्री प्रदीप पौडेलको विधान सम्बन्धी प्रतिवेदन भने यसअघि पारित भइसकेको छ। आज बिहान 10:30 बोलाइएको बन्द सत्र वर्षाका कारण 4 बजे बोलाइएको थियो। करिब 6 घण्टा ढिलो गरी शुरू भएको बन्द सत्रमा नेताहरूले संक्षिप्त सम्बोधन गरेर सोमबार पेश गरिएका प्रतिवेदनमाथि छलफल भइसकेकाले पारित गर्नका लागि पेश गर्नुभएको हो। निर्वाचन समितिका अनुसार अब नेतृत्व चयनका लागि भोलि मतदान हुनेछ। सभापतिमा थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिनुभएको छ। सभापति पदका लागि उम्मेद्वारी दिनुभएका किशोर सिंह राठौरले भने आज पत्रकार सम्मेलन गरेर उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै पार्टी प्रवक्ता समेत रहनुभएका देवराज चालिसे र मिनेन्द्र रिजालले उपसभापतिको उम्मेद्वारी फिर्ता लिनुभएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उपसभापतिमा अब धनराज गुरूङ, फर्मुल्लाह मनसुर, जीवन परियार, विनोद चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टाई, मधु आचार्य, सीता गुरूङ, रंजित कर्ण र डाक्टर चन्द्रमोहन यादवबीच प्रतिस्पर्धा हुने भएको छ। भोलि बिहान 7 बजेदेखि मतदानको समय तोकिएको छ।
8: सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था कार्यान्वयन नगरिएको देखिएकाले अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय काम कार्यवाही नगर्न भनेको हो। नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत नलिएको भन्दै एमालेका लीलबहादुर थापाको तर्फबाट रेट परेको थियो। अदालतले विपक्षीहरूलाई आदेश जारी हुनु नपर्ने भए त्यसका आधारमा कारण र प्रमाण सहित कात्तिकै 11 गतेसम्म लिखित जवाब पेश गर्न आदेश दिएको छ।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगौवा नगरपालिकामा कार्यरत 2 जना कर्मचारीलाई 1 लाख रूपियाँ घुसखोरी नियन्त्रणमा लिएको छ। अख्तियारको बर्देवास स्थित कार्यालयबाट खटिएको टोलले नगरपालिकामा कार्यरत इन्जिनियर डीकेएस कुमार यादव र चौथो तहका सुपरभाइजर सहायक कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा पुगेको अख्तियारको टोलले उनीहरूलाई 1 लाख रूपियाँ घुस रकम र स्रोत नखोलेको थप 33,705 रूपियाँ सहित मलंगुवा नगरपालिका परिसरबाटै नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका 2 जनामाथि विशेष अदालतबाट आज म्याद थप गरी भ्रष्टाचार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढ़ाइएको छ।
8: नापी कार्यालय बर्दिवास महोत्तरीका सर्वेक्षक शिवकुमार शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाह विरूद्ध आज विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको हो। जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले शाहलाई 1 लाख रूपियाँ सहित नियन्त्रणमा लिएको थियो। अख्तियारले शाह विरूद्ध 1 लाख रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कानून बमोजिम सजायको माग दावी गरेको छ।
6: संवैधानिक इजलास गठनमा प्रधान न्यायाधीशको स्वेच्छाचारिता भएको भन्दै न्यायाधीश हरि फुयालले बस्न अस्वीकार गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आज गठन गर्नुभएको इजलासमा न्यायाधीश फुयालले बस्न अस्वीकार गर्नुभएको हो। यसअघिका इजलासमा आफूलाई नराखिएको तर आज 81 राखिएको भन्दै फुयालले गठन प्रक्रियाको मापदण्डमाथि नै प्रश्न उठाउनुभयो। उहाँले इजलास गठनमा वरिष्ठता क्रम वा गोला प्रथाको वैज्ञानिक विधि हुनुपर्ने अडान राख्नु भएको छ। न्यायाधीश फुयालको असन्तुष्टिपछि अन्य न्यायाधीशहरू पनि बस्न तयार नभएपछि आजको संवैधानिक इजलास नै बस्न सकेन। यसैबीच नेपाल बार एसोसिएशनले विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास गठनलाई प्रधान न्यायाधीशको व्यक्तिगत तजबीजको विषय बनाइएको भन्दै आपत्ति जनाएको छ। बारले चोलेन्द्र शमशेर जबराको कार्यकालको स्वेच्छाचारिताले फेरि टाउको उठाउन थालेको टिप्पणी गरेको छ। बारले वरिष्ठता वा गोला प्रथा प्रणाली लागू गर्न पनि माग गरेको छ। संस्थागत सरकारलाई व्यवस्था गरिए कड़ा प्रतिरोधमा उत्रने चेतावनी समेत बारले दिएको छ।
8: सरकारले मासु पसल र पशु वधशाला सञ्चालनका लागि नयाँ र कड़ा मापदण्ड प्रस्ताव गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु जाँच नियमावलीको दोस्रो संशोधन मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण र सरकारवालासँग राय सुझाव मागेको छ। प्रस्तावित नयाँ नियमानुसार अब मासु पसल र पशुवध गर्ने संस्थान पूर्ण रूपमा छुट्टा छुट्टै हुनुपर्नेछ। वध गर्नु अघि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन छाना सहितको टहरा अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै वध अघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने र बिक्री कक्षमा मासु सुरक्षित राख्न फ्रिजर वा सिलर अनिवार्य हुनुपर्ने प्रस्ताव छ। नयाँ मापदण्डमा मासु निरीक्षकको अधिकार थप फराकिलो बनाइएको छ।
6: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
9: के छ साथी खबर? निकै खुसी देखिन्छौ त? के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
10: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
9: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
10: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनाऊ।
11: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भर।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com बाट पनि संसारभर सुन्न सकिन्छ।
8: अब बाँकी समाचार। कैलालीको घुडाघुडी नगरपालिकामा आज बिहान परेको असिना सहितको भारी वर्षा र हावाहुरीले धान बालीका साथै भौतिक संरचनामा क्षति पुर्याएको छ। धान काटेर भित्र्याउने अन्तिम तयारी गरिरहेका बेला आएको असिना पानी र हुरीले काटेर सुकाइएको धान भिजाउने र डुबाउनका साथै खेतमै रहेको पाकेको धानको बाला समेत झारिदिएको छ। हुरीले विद्युतका तार चुड्याउनुका साथै पोलमा क्षति पुर्याए पछि पहलमानपुर सब स्टेशन क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। हाल क्षतिग्रस्त पोल तथा तार मर्मत गरी विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। घोडाघोडी नगर प्रमुख खडक बहादुर रावतका अनुसार असिना पानी र हावाहुरीबाट सबैभन्दा धेरै क्षति धान बालीमा भएको छ। अहिले नगरका विभिन्न वडाहरूमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।
6: शेयर बजारमा नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेप्से परिसूचक 6.38 अंकले घटेर 2572 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 3,74,80,00,000 रूपियाँमा किनबेच भए। आज 100 कम्पनीको शेयर मूल्य बढ्दा 167 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
8: अब अन्तर्राष्ट्रिय समाचार। रसायन विज्ञानको करिब एक शताब्दी पुरानो जटिल रहस्य सुल्झाउने दुई वैज्ञानिकलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। रोयल स्विस एकाडेमी अफ साइन्सेसले आज सन् 2026 रसायनतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी वी कागन र जापानका केन्सो सोआईलाई संयुक्त रूपमा दिने निर्णय गरेको हो। उहाँहरूले असमान जैविक संश्लेषणमा गैर रैखिक प्रभाव र अटो क्याटालिस्टको खोजका लागि यो पुरस्कार दिने निर्णय गरिएको एकाडेमीले जनाएको छ। फ्रान्सेली वैज्ञानिक हेनरी कागनले सन् 1986 रसायनिक प्रक्रिया नियन्त्रण गरी चाहिएको अणु धेरै बनाउने तरिका पत्ता लगाउनु भएको थियो। पछि जापानी वैज्ञानिक केन्सो सोआईले सन् 2003 प्रयोगशालामा पहिलो पटक जीवनको प्राकृतिक प्रक्रिया जस्तै एउटा मात्र मिरर इमेज बनाउन सफल प्राप्त गर्नु सफलता प्राप्त गर्नुभयो। नोबेल समितिका अध्यक्ष हेनर लिन्केका अनुसार यो खोज विशेष गरी प्रभावकारी र सुरक्षित जीवन रक्षक औषधि निर्माणका लागि क्रान्तिकारी साबित भएको छ। विजेताहरूले 1,20,00,000 स्वीडिस क्रोनर पुरस्कार रकम प्राप्त गर्नेछन्। उनीहरूलाई आउँदो डिसेम्बरमा स्वीडेनको स्टकहोममा आयोजना हुने विशेष समारोहमा सम्मान गरिनेछ।
6: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू सीरिजमा आज अमेरिका र नामिबिया खेल्दैछन्। अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति 9:15 खेल शुरू हुनेछ। यी दुई टोली बीचको खेलको नतिजाले नेपालको आगामी समीकरणमा समेत प्रभाव पर्नेछ। अमेरिका हाल 45 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालको शीर्ष 6 को यात्रा सहज बनाउन अमेरिकासँग नामिबिया हार्न आवश्यक हुन्छ। अहिले नामिबिया नेपालभन्दा 5 अंकले अगाडि छ भने नेपाल अंक तालिकाको 7 स्थानमा छ। यदि आज अमेरिकालाई हराएमा नामिबियाले नेपालसँगको अंक दूरी बढ़ाउनेछ। लीग टूको शीर्ष 4 टोली विश्वकप छनौट खेल्ने अवसर पाउने भएकाले नेपालका लागि बाँकी 4 खेल पनि निकै महत्वपूर्ण छन्। नेपालले अब ओमान र क्यानाडासँग 4 खेल खेल्दैछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
8: कंग्रेस महाधिवेशनको बन्द सत्रबाट 4 प्रतिवेदन पारित। सभापतिबाट राठौर तथा उपसभापतिबाट 40 र रिजालको उम्मेद्वारी फिर्ता।
6: गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय गर्न सर्वोच्चको रोख। नक्सा पासमा घुस लिने मलंगवाका 2 कर्मचारी अख्तियारको नियन्त्रणमा।
8: प्रधान न्यायाधीशको स्वेच्छाचारिता प्रति न्यायाधीश फैयालको आपत्ति। संवैधानिक इजलास प्रभावित।
6: यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार पाउने 2 वैज्ञानिकको नाम टुंगो। फ्रान्सका कागन र जापानका केन्सोलाई प्रदान गरिने।
8: र विश्वकप लीग टूमा आज अमेरिका र नामिबिया खेल्दै नेपाल अंक समीकरणको पर्खाईमा।
6: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीक्षा र जगत विदा हुन्छौ। नमस्कार।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
14: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजयदशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
2: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, सानिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166636।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले पसल त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855612692।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9855633878, प्रशान्त नेउपाने 9860026925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460970246।
11: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
14: मम्मी भोक लाग्यो, खाजा खाम न।
15: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी, ल जाम हिँड।
15: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
16: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
16: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।

0: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
1: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
2: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
2: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856596 र 9701956996।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
8: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
14: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061115।
17: हेलो बा,
18: कति बन्यो घर? अनि ढलान भयो त?
19: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
18: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
19: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
20: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
21: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
22: दुलेगौंडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बचोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
22: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566।
11: बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841639404।

0: रेडियो थुप्रो पारही 103.5 मेगाहर्ज मेगाहर्जको साँझ 7 बजेको थोर बाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। सबैभन्दा पहिला आजको मुख्य समाचारहरू सुन्नुहोस्।
1: गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश। एमाले समर्थन फिर्ता लिएको दिनभित्र विश्वास मत लिनुपर्ने व्यवस्थाको कार्यान्वयन नगरेको आरोप।
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजबाट देशभरि विशेष सुरक्षा योजना लागू। चाड़ पर्व लक्षित तनहुमा 6 स्थानमा यात्रु सहायता कक्ष स्थापना हुने।
1: उम्मेद्वार फिर्ता लिएर सभापतिमा गगन थापालाई समर्थन गर्ने नेता किशोर सिंह राठौरको निर्णय। कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चुन्न, भोलि बिहान 10 बजेदेखि मतदान हुने।
0: पर्सी शुक्रबारसम्म पानी पार्ने प्रणाली सक्रिय रहेकाले तत्काल धान नकाट्न किसानहरूलाई मौसमविदहरूको सुझाव। खोला र नदी आसपासको बस्तीमा सचेत रहन अनुरोध।
1: यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईले प्रदान गरिने। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग गरिने।
0: र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 वटा देशको दावी।
1: अब पूरा समाचार सुन्नुहोस्। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय तथा काम कार्यवाही नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल क्विजालसले आज बुधबार यस्तो आदेश दिएको हो। लीलबहादुर थापाले गण्डकी प्रदेशका प्रदेश प्रमुखको कार्यालय लगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण समेतको रिटमाथि सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो। अदालतले निवेदनमा उठाइएको नेपालको संविधानको धारा 188(2) बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी लेखिँदा सुविधा सन्तुलनको विषयको संवेदनशीलता र सुविधा सन्तुलनलाई दृष्टिगत गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा निर्णय काम वा कार्यवाही नगर्नु नगराउनु भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा आदेश जारी गरेको हो। रिट निवेदनमा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको र त्यस सम्बन्धी जानकारी एमालेका नेताले 2083 भदौ 10 गते गण्डकी प्रदेशका प्रदेश प्रमुखलाई दिएको पत्र समेत पेश गरिएको उल्लेख छ।
0: दशैं र तिहार तथा छठ पर्वलाई लक्षित गरेर आजबाट देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफलेका अनुसार यसपटक विगतभन्दा केही अगाडिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशैभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएको छ। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। डिजिटल ठगी, एआई को दुरूपयोग र फेक अनलाइन सपिङ विरूद्ध विशेष सतर्कता अपनाइएको प्रवक्ता काफले बताउनुभयो। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीको गाड़ीमा 2 जना चालक अनिवार्य गरिएको छ भने गाड़ीको अवस्था जाँच गर्न र क्षमता भन्दा धेरै यात्रु राख्न नदिन ठाउँ ठाउँमा सहायता कक्ष स्थापना गरिएको छ। देशैभरि 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरेर 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखिएको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। यस वर्ष दशैंको टीका आउँदो कार्तिकको 4 गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिकको 4 गते बिहान 10:26 जाँदा दशैंको टीकाको उत्तम साइत रहेको जनाएको छ।
1: चाडपर्वका बेला यात्रुको चाप बढ़ेसँगै सार्वजनिक यातायातमा हुने बढ़ी भाड़ा असुली, यात्राका गुनासा तथा अन्य समस्या समाधान गर्न तनहुका 6 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षबाट यात्रुका समस्या तत्काल सम्बोधन, यातायात सेवामा सहजीकरण तथा बढ़ी भाड़ा असुली लगायतका अनियमितताको निगरानी भइरहेको छ। व्यास नगरपालिका 1 करम काठ स्थित दमौली बस पार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले मंगलबार उद्घाटन गर्नुभएको हो। सहायता कक्षले यात्रुका समस्या तत्काल सम्बोधन गर्नुका साथै सार्वजनिक यातायातमा अपनाइएका सुरक्षा मापदण्डको अनुगमनमा समेत सहयोग पुग्ने उहाँले बताउनु भएको छ। चाडपर्वका बेला यात्रुको आवागमनसँगै सार्वजनिक सवारी साधनको चाप बढ़ने भएकाले यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउनु पर्नेमा प्रमुख जिल्ला अधिकारी तिवारीले जोड़ दिनु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दमौली भीमाद बेलचौदारा डुम्रे आबुखैरेनी र पुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
0: काठमाडौँमा चलिरहेको नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा नेता किशोर सिंह राठौरले सभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिने घोषणा गर्नुभएको छ। पार्टीभित्रको असहज परिस्थिति र वृहत्तर हितलाई मध्यनजर गरेर आफू सभापतिको दौड़बाट पछाडि हटेर वर्तमान सभापति गगन कुमार थापालाई समर्थन गर्ने निर्णय लिएको राठौरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो। राठौरले उम्मेद्वारी फिर्ता लिनुको पछाडि कुनै बार्गेनिङ नभएको दावी समेत गर्नुभएको छ। आफ्नो 40 वर्ष लामो राजनीतिक अनुभव सुनाउँदै उहाँले कांग्रेसभित्र मौलाएको अराजकता र अनुशासनहीनताप्रतिको चिन्ता व्यक्त गर्नुभएको छ। राजनीतिमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक रूपमा लिँदै नेता राठौरले युवा नेता र युवा पुस्तालाई कांग्रेसको गौरवमय इतिहास संस्कार र मर्यादित राजनैतिक शैलीबारे बुझाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। यसैबीच नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेबाट मतदान हुने भएको छ। 15 महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिलो गरेर शुरू गर्न लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
1: नेकपा एमाले स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक भोलि दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभएको हो। बैठकमा पहिलो पटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी पनि सहभागी हुने हुनुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठकले स्थायी कमिटिमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप 7 जनालाई मनोनित गरेको थियो। त्यस्तै बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो। मनोनयनपछि बोलाइएको पहिलो बैठकमा भण्डारीको सहभागिता हुन लागेको हो। बैठकले केन्द्रीय कमिटिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारी बारे निर्णय गर्ने भएको छ। त्यस अन्तर्गत केन्द्रीय सदस्य पोलिट ब्यूरो स्थायी कमिटिका थप सदस्य ज्येष्ठ कम्युनिष्ट मंच सहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लाग्ने आचार्यले बताउनु भएको छ।
0: नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण तथा संचालन गर्ने भएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पालिका र पर्यटन सम्बद्ध संघ संस्थासँगको सहकार्यमा लिंगेपिङ निर्माण तथा संचालन गर्न लागेको हो। दशैंको अवसरमा मौलिक संस्कृति परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका किर्तिपुर नगरपालिका चाँगु नारायण नगरपालिका भक्तपुर पर्यटन विकास समिति छमेल पर्यटन विकास समिति हिमालय दार्जीलिङ ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल तान होटल संघ नेपाल होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशको होटल र पर्यटन व्यवसायी संघ संस्था सहित पर्यटकीय क्षेत्रको सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जानकारी दिएको छ।
1: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर राणा र उहाँका केही आफन्त लगायतको घरमा छापा मारेको छ। विभागको टोलीले आज दिउँसो काठमाडौँ बाँसबारी स्थित शोलेन्द्रको घरमा छापा मारेको हो। त्यसअघि विभागको टोलीले शोलेन्द्रका भाइ प्रभु शमशेर राणा, ज्वाई पर्ने नवीन बस्नेत, नवराज थपलिया, दीपक तिमिल सिन्हा र नारायण दाहालको घरमा पनि छापा मारेको बुझिएको छ। राणाका अरू केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पुगेको थियो। छापा मारिएका घरहरूबाट महत्वपूर्ण कागजात फेला परेको दावी पनि विभागको रहेको छ। पूर्व प्रधान न्यायाधीश राणा सरकार विरूद्धको साँठगाँठमा लागेको आरोपमा प्रहरीले केही दिन अघि राणालाई पक्राउ गरेर केही घण्टा हिरासतमा राखेको थियो भने उहाँसँग जोड़िएका सशस्त्र प्रहरीका एआईजी वंशीधर दाहाल निलम्बनमा पर्नु भएको छ।
0: शुक्ला गण्डकी नगरपालिकाको बेलचौतारामा आगामी मंगसिरको 12 गते हुने चर्चित नेपथ्य ब्याण्डको कन्सर्टका लागि तयारी तीव्र पारिएको छ। लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा हुन लागेको ऐतिहासिक कन्सर्टलाई व्यवस्थित बनाउन बुधबार बेलचौतारामा स्थापना गरिएको सचिवालयको औपचारिक उद्घाटन भएको छ। सचिवालयको लायन्स क्लब इन्टरनेशनल 325 एम नेपालका फर्स्ट डीजी किशोर बराल, 325 एम नेपालका पूर्व गवर्नर चन्द्रिका अर्याल, महोत्सवका संयोजक समेत रहनुभएका शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभयो। उक्त कार्यक्रममा बरालले राष्ट्रलाई चिनाउनका लागि अन्तर्राष्ट्रिय मंचमा गुन्जने ब्याण्डलाई शुक्ला गण्डकीमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँले यो लायन्स क्लबको ऐतिहासिक कार्य भएको भन्दै कन्सर्ट सफल पार्न सबैले साझा दायित्वका साथ सहयोग गर्नुपर्ने बताउनु भएको छ। पूर्व गवर्नर अर्याल, लायन्स क्लब इन्टरनेशनल 325 एलका लायन्स लिडर सुजित हिराचन, लायन्स लिडर सफल आली लगायतले कन्सर्ट सफल पार्न आफूहरू पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। क्लबका अध्यक्ष देवेन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक विकारी स्वागत र प्रथम उपाध्यक्ष सुमन सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
1: नेपाल रेड क्रस सोसाइटीले भुटेकोशी बाढ़ी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीतावादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्र बहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारी बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषि रमण खनालले जानकारी दिनुभएको छ। नेपाल रेडक्रसले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ।
0: तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट्स सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी रहेको छ, हामी सँगै रहनुहोला।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
8: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846162068 र 9560602068।
13: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: ए हा थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा सम्पर्क 9790934335।
0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
15: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
15: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
0: महोत्सवका मुख्य आकर्षणहरू
15: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
15: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
15: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
15: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ। विश्रामपछि पुनः स्वागत छ ढोरबारही हाइलाइट्समा। अब बाँकी समाचारहरू। सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएको कानूनी अवरोधलाई हटाउन कानून संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिश गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने निर्णय गरेको हो। भटेकुसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अगाडि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई मात्रै मृत घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई 45 दिन बनाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय समेत गरेको छ। त्यस्तै मन्त्री परिषदले राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। साथै बैठकले सहसचिव नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासन सेवा समीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा सरकारी निकायले आफ्नो नियमित कामहरू गरिरहेको र त्यसमा थप केही खुलाउनु पर्ने भई सम्पत्ति शुद्धिकरण अथवा सम्बन्धित मन्त्रालयबाट खुल्ने जवाफ दिनुभयो।
1: विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा खस्किएर 90 स्थानमा झरेको हो। प्रतिवेदनमा विश्वभरका 165 देशलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलियो उम्मेद्वार देखिनु भएको छ। उहाँ गत पुष अन्तिम साता कांग्रेसको विशेष महाधिवेशनबाट पनि महामन्त्री बन्नु भएको थियो। शुरूआतदेखि नै गगन थापा र विश्वप्रकाश शर्माको विशेष सहयोगी रहनुभएका उहाँ यसपटकको महाधिवेशनबाट पनि फेरि महामन्त्रीमा चुनिने उत्तिकै सम्भावना प्रबल बनेर गएको छ। दुईजना खुल्ला महामन्त्रीका लागि धेरैजना मैदानमा स्त्री रहँदा प्रदीपलाई बलियो दावेदारका रूपमा हेरिए पनि दुई खुल्ला महामन्त्रीका लागि अहिले चर्चित र क्षमतावान नेताहरू मैदानमा भएकाले प्रदीपलाई यो निर्वाचन सहज भने देखिएको छैन। गुरू घिमिरे, डाक्टर सुनिल शर्मा, नयनसिंह महर, शंकर तिवारी, अमर सिंह महपुन लगायतका नेता मैदानमा रहेका छन्। कांग्रेसका थुप्रै प्रतिनिधिलाई बुझ्दा प्रदीप पौडेल महामन्त्रीमा निर्वाचनबाट चुनिने बलियो सम्भावना रहेको देखिएको छ।
1: भारतीय सेनाबाट अवकाश प्राप्त सैनिकहरू शुक्लागण्डकी संगठित भएका छन्। गैर राजनैतिक रूपमा सामाजिक सेवा गर्ने उद्देश्यले नगर क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्ने पूर्व भारतीय सेनाहरू संगठित भएका हुन्। खैरनटारमा आज उनीहरूको भेलाले भूपू सैनिक सहायता संगठन गर्ने निर्णय गरेका छन्। उनीहरूको भेला मार्फत कमल राणाका संरक्षकत्वमा 13 सदस्यीय तदर्थ समिति र 5 सदस्यीय सल्लाहकार समिति गठन गरेका छन्। तदर्थ समितिका अध्यक्षमा कृष्ण दर्दानी, वरिष्ठ उपाध्यक्षमा एपोलो थापा, उपाध्यक्षमा श्रीराम आले, सचिवमा प्रताप राणा, कोषाध्यक्षमा ढाल बहादुर आले, सहसचिवमा रकिम बहादुर राणा र कोषाध्यक्षमा र सहकोषाध्यक्षमा मेघबहादुर राणालाई जिम्मेवारी दिएको छ। यस्तै सदस्यहरूमा गंगा थापा, राजु राणा, दुर्गा बहादुर आले, रणबहादुर राणा, पहल सिंह थापा र मीन बहादुर थापा रहेका छन्। संघको सल्लाहकारमा एम बहादुर आले, पदम बहादुर आले, विष्णु बहादुर थापा, रामबहादुर थापा र मेघबहादुर थापा चयन हुनु भएको छ। संघका तदर्थ समितिका अध्यक्ष दर्लामीले समाजमा विपद उद्धार, खेलाड़ी उत्पादन, आर्थिक तथा न्यायिक क्षेत्रमा सहयोग गर्ने आफूहरूको उद्देश्य रहेको बताउनु भएको हो। उहाँले भारतीय सेनामा कार्यरत रहँदा सिकेका सिपलाई नेपाली समाजका विकासमा सदुपयोग गर्न आफूहरू सक्रिय हुने निर्णय गरेर संगठित भएको दावी गर्दै समाजमा आर्थिक, भौतिक र नैतिक सहयोगका लागि अब भूपूहरू तयार हुने बताउनु भएको छ।
0: मेघदी उद्योग वाणिज्य संघले मेघदी गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विकास परियारलाई स्वागत गरेको छ। संघले आज आयोजना गरेको स्वागत कार्यक्रममा मेघदी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर मणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजीव श्रेष्ठले धारणा राख्नुभयो। कार्यक्रममा गाउँपालिका र निजी क्षेत्रबीचमा सहकारी र समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय उद्योग व्यवसाय र आर्थिक गतिविधिको विकासमा जोड़ दिनुपर्नेमा वक्ता जोड़ दिएका छन्। स्थानीय व्यवसायका रूपमा समाधान, लगानीको वातावरण निर्माण र गाउँपालिकाभित्र आर्थिक गतिविधि विस्तारका लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघ बीचमा सहकारी आवश्यक रहेको उनीहरूको भनाइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी व्यवसायको समस्या र सुझावलाई समेटेर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झण्डै 500 को संख्यामा कन्टेनर सड़कमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेको पाइएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाउँमा रोकिएका हुन्। भारी वर्षाबाट अवरूद्ध म्याग्दीको पोखरे बगर कुनौटे र पैसरी लगायतका स्थानमा सड़क मरमत भइरहेको छ। उक्त सड़क सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सड़क आयोजनाका प्राविधिकहरूले जनाएका छन्। उक्त सड़क सञ्चालनमा नआउँदा 70 बढ़ी कन्टेनर र 100 बढ़ी विद्युतीय सवारी साधन जुमसुम स्थित बस पार्कमा राखिएको छ।
0: अहिले देशको पश्चिमी क्षेत्रमा पानी परिरहेको छ। चितवनदेखि पश्चिमको तराई र पहाड़ी धेरै जसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ। चितवन, नवलपुर, गोर्खा, तनहुँ, बर्दिया, सुर्खेत, दोथी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित ठूलो पानी पर्ने क्रम पर्सी शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसैबीच मौसमविदहरूले किसानहरूलाई तत्काल धान काट्न शुरू नगर्न समेत सुझाव दिएका छन्। यस्तै खहरी खोला तथा नदीको आसपासमा रहेका बस्तीका बासिन्दालाई पनि विशेष सचेतना अपनाउन आग्रह गरिएको छ। हिमाली थोरै क्षेत्रमा पनि हिमपात र मध्यम वर्षाको सम्भावना रहेको छ। छोटो समयमा नै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन मौसमविदले आग्रह गरेका छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिने भएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि 3 वैज्ञानिकहरूलाई प्रदान गरिएको थियो। ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरितगृह ग्यास शोष्ने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रमा आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तय भएको थियो।
0: प्रविधिको क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य संघीय निकायहरूले आफ्नो आन्तरिक नीति कार्यक्रम र संचारमा अब एआईको सट्टामा एसआई शब्द प्रयोग गर्न थालेका हुन्। न्याय मन्त्रालयले मातहतका सबै निकायलाई पनि एआईको सट्टामा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्नो कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतको कानूनी फाइल, नीतिगत दस्तावेज र सरकारी सार्वजनिक संचारमा एआईको सट्टामा आधिकारिक रूपमा एसआई शब्दको अनिवार्य प्रयोग गर्न उल्लेख गरिएको छ।
1: अन्तिममा खेल समाचार। सन् 2036 को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 60 देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हंगेरी प्रतिस्पर्धामा रहेका अन्तर्राष्ट्रिय ओलम्पिक समिति आईओसीले जनाएको छ। यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसीका कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूचना तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकाय सँग संवाद शुरू गर्नेछन्। सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गरिने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। सन् 2028 ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ भने सन् 2032 संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनले पाएको छ।
0: हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश। एमाले समर्थन फिर्ता लिएको 30 दिनभित्र विश्वासको मत दिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरेको आरोप।
0: दशैं तिहार र छठपर्वलाई लक्षित गर्दै आजबाट देशैभरि विशेष सुरक्षा योजना लागू। चाडपर्व लक्षित तनहुँका 6 स्थानमा यात्रु सहायता कक्ष स्थापना।
1: उम्मेद्वार फिर्ता लिएर सभापतिमा गगन थापालाई समर्थन गर्ने नेता किशोर सिंह राठौरको निर्णय। कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चुन्न, भोलि बिहान 10 बजेदेखि मतदान हुने।
0: पर्सि शुक्रबारसम्म पानी पार्ने प्रणाली सक्रिय रहेकाले तत्काल धान नकाट्न किसानहरूलाई मौसमविदहरूको सुझाव। खोला र नदी आसपासको बस्तीमा सचेत रहन अनुरोध।
1: यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिने। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू।
0: र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 वटा देशको दावी।
1: अवस्था नै खबरहरू सँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
18: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
19: नबोल न, सुन त,
20: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
18: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
21: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9801412888।
22: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
19: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
22: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
19: ए, होटल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
22: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
19: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846023420।
23: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
24: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
25: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन
3: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी चार दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9855557731 9806657731
4: आज पनि भाट डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
4: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यहीँ जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
25: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855587 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
5: होइन धुवामा के गरिराखेको छौ भने तिमी
7: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
5: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
7: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
5: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
6: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
25: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
26: सधैँ छै यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
27: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
28: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच नवरी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
25: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0654142033
27: र 9678161887
21: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
7: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
21: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
29: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले सुन्छ सारले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान् सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
7: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: देखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेकौडा फेत्री बजार
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित दिएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
3: मोबाइल 9800 58 537 र 9800 66 15 809
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमाया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061 590 162 590 163
6: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
7: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
7: त्यसो भए कहाँ जाने त कान्छा
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
7: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
8: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौंडा आफ्नै निवासमा
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855 11 445 र 9855 20 445
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
10: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
11: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9855 32 475 र 9800 11 32 475
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके ल जाउँ।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बलिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल,
15: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
11: दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 र दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
9: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654-14-377, मोबाइल 9855-44-343।
14: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855-62029।
19: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11:00, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो ताइचेन अहिले रातिको 8 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: प्रस्तुति कृष्णनारायण अधिकार हेर बस्नुले तपाईँ सम्पूर्ण दर्शक श्रोताहरूमा मल्लोक तथा दोहरी गायक गोपाल पौडेलको तर्फबाट नमस्कार छ। दर्शकवृन्द सदाको बसाइमा जस्तै आज पनि हामी फरक विषयवस्तु फरक कलाकार अनि फरक लिचेका सानो दिदीलाई कृष्ण दिगरमा सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी दिदीलाई ढाकामा साथ दिनका लागि हुनुहुन्छ यसै कृष्ण दिगरकी निर्मित द्वय गायिका बहिनीहरू उर्मिला साई ठकुरी त्यसै गरी उर्मिला कुलामी मगर। दर्शक दिन यो त रह्यो महिला कलाकारको परिचय। अब पनि म पुरुष कलाकारको परिचयलाई अगाडि बढाउन चाहन्छु। पुरुष कलाकारको नेतृत्व गर्दै हुनुहुन्छ आफैमा लोकदोरी गायक।

सरसकबिन गीतले भने अनुसार चाडबाडको बेलामा श्रीमान श्रीमती बिछोडिदाको पीड़ा अथवा धेरै वर्षसम्म पनि सँगै नहुँदाको पीड़ा दाई अनि दिदीले गीत मार्फत व्यक्त गर्नु भएको छ। हामीलाई लगायत हामी हेर्ने दर्शकलाई त राम्रो लाग्छ। तपाईँहरूले कस्तो लाग्यो त्यसलाई घरको कमेन्टमा कमेन्ट बक्समा कमेन्ट लेख्न नछोड्नु होला भन्दै म लगाएँ।

0: 103 थोपलो 8 अन्तर्मन को आवाज
1: एपी स्टोर दुलेगोडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625414321,
2: मोबाइल 9865878634 र 9701105090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0625414129 र 9956031053।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0665090065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पपोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
14: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
8: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98-466-18-817।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
19: म्याडम, धुम्रपान भनेको के हो?
18: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
18: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूचना श्री बैरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
20: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
21: माइग्रेन,
20: छरे रोग,
21: पक्षघात, प्यारालाइसिस,
20: पार्किङ सिनिजम,
21: नसा सम्बन्धी समस्या,
20: हात खुट्टा झमझमाउने, निदाउने,
21: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0185524995524 र 582778।
19: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
22: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
19: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
22: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान।
19: महोत्सवका मुख्य आकर्षणहरू
22: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
19: बालुद्यान एवं रमाइलो मेला,
22: दशैं तिहार सस्तो बजार,
19: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
22: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
19: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
22: साथमा लाइभ कन्सर्ट।
19: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।
23: हेलो बा,
24: कति बन्यो घर? अनि ढलान भयो त?
25: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
24: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
25: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
26: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
19: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
26: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 97476081।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9446078302। आता सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर।

0: बीबीसी नेपाली सेवाको आजका प्रमुख विश्व समाचार
1: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित फ्रिलुकीमा आवासीय एकाईहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको 3रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्षभन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका 2 उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौ भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1,455 जनाको शव फेला परे पनि 5,285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
2: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
3: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट

0: दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको चाहिँ पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला, सबै कुरालाई चाहिँ सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने राहत छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
1: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ।
2: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासू आमा सहित परिवारको चारजना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
3: खोजिरहेछु अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो पाउँदैन होइन, गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 गते हो।
2: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
4: माथितिर गाउँमा भएर 49 दिनमा गाडियो, तीन दिन गर्ने जलन थियो, अहिले यस्तो भारीले घुमाउँदाखेरि गरौँ भने कता गरौँ, अब बसौँ कहाँ त बसौँ, खाऊ कहाँ खाऊ, उनीहरू मरेर गयो भने केही होस् भनेर मेरो मनमा सोचेर घेवा गर्नुभयो।
2: बाढ़ीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढ़ीमा हराएका श्रीमती, तीन छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
5: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर हामी लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू गयो, कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
2: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा तीन दिन लगाएर घेवा गर्दै आएकोमा यस पटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, आसन्न ठूला चाड़पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
0: विगत भन्दा फरक भनेको हामीले विशेष त यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीडभाड क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौ। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली शुरू गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लंघन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते मापस्ते चेक हामीले बढ़ाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौं। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौं। त्यसरी हामी अगाडि बढ्छौं।
6: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
0: देशभरि गरेर हामीले करिब 13,000+ ठाउँमा हामी ड्युटी राख्छौ। त्योमा चाहिँ हाम्रो 50,000+ प्रहरी कर्मचारीहरू खटिनु हुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रति प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश काठमाडौँ विशेष शहरहरूमा प्रयोग गर्छौं। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, युवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागु औषध नियन्त्रणको कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौं, विशेष ध्यान दिन्छौं र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौं।
6: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
0: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभरी सुगा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ, वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 100 सयमा फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शंकास्पद वा अपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। क्या इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा को फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
1: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 मारिएको र 251 बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सो हमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 पुग्न लागेको छ, तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो साइन्चेन अहिले रातिको 9 बज्यो साइन्चेनको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090334335।

बालुवाको रास हिलोको आहाल दिएर गयौ। बालुवाको रास हिलोको आहाल दिएर गयौ, त्रिशुली कस्तो विनाशको छाल दिएर गयौ। जानेहरू त गए कहिल्यै फर्केर नआउने गरी, जानेहरू त गए कहिल्यै फर्केर नआउने गरी, बाँच्नेलाई दुःखको भुमरीमा हाल दिएर गयौ। त्रिशुली कस्तो विनाशको छाल दिएर गयौ। हिजो तिम्रै पानीमा सिँचिएका खेतबारीमा, हिजो तिम्रै पानीमा सिँचिएका खेतबारीमा ढुङ्गा गिटी खन्याएर अनिकाल दिएर गयौ। त्रिशुली कस्तो विनाशको छाल दिएर गयौ। नचाहेरै पनि भुल्न नसकिने कस्तो विडम्बना, त्रिशुली दुस्वप्न जस्तो 83 साल दिएर गयौ। बालुवाको रास हिलोको आहाल दिएर गयौ, त्रिशुली कस्तो विनाशको छाल दिएर गयौ। सानोठमी भक्तपुरबाट गजलकार उमेश सुवेदीले पठाउनु भएको यो चार शेरको गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। देशभरिका केही एफएम स्टेशनहरूसँगै युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा तपाईँले पठाउनुभएका गजल तथा रात्रिगन्थन शैलीका पत्रहरू लिएर आइपुगेको छु। आज पनि म यस्तै रात्रिगन्थन शैलीका पत्रहरू र गजलहरू वाचन गर्छु। आज असोज 21, अर्को साता असोज 28 अर्थात आउने बुलबुलको 104 अंकमा हामीले यो भदौ महिनाभरि हामीलाई पठाइएका उत्कृष्ट रात्रिगन्थनहरूको लागि पुरस्कार घोषणा गर्नेछौ र भदौ महिनाभरिमा हामीले वाचन गरेका गजलहरूमध्ये कुन चाहिँ गजल उत्कृष्ट भयो भनेर एउटा गजललाई मासिक उत्कृष्ट घोषणा गर्ने पनि हामीले गएको महिनाबाट कुराकानी शुरू गरेका छौं। तसर्थ असोजदेखि घोषणा हुँदैछ यो चाहिँ महिनाभरिको गजल अफ द मन्थ हिसाबले हामी घोषणा गर्नेछौ, त्यो आगामी कार्यक्रममा रहनेछ। अब आजलाई सूर्यबहादुर थापा काजी प्रवासीको एउटा रात्रिगन्थनबाट अगाडि बढ़ाउँछु। जाने बेलामा उनले भनिन् आफ्नो ख्याल गर्नु, बाटोहरूमा खाल्डाखुल्डी पनि छन्, काँडाहरू पनि छन्, भिरालो पनि छ र समथर पनि छ, आफू सम्हालेर हिँड्नुपर्छ। आजसम्म हामी जुन हिसाबले भेटिरहेका थियौं, जुन हिसाबको माया मोह थियो, त्यो भोलि नहुन पनि सक्छ। उनले फेरि थपिन्, तिमी मेरो मनमा सधैं रहिरहनेछौ प्रिय सूर्य। मलाई केही भन्नै आएन, म मौन बसिरहे। मनमा नै सोचे सम्बन्ध भएकै मान्छेहरूसँग नै सम्बन्ध बिग्रिने त हो, सम्बन्ध नै नभएका मान्छेसँग त बिग्रिन नै के बिग्रिन्छ र। मनमा अनेक थरी कुराहरू खेल्दै गए, जान लागे कि उनलाई न त रोक्न नै सकियो, न त विदाईका हात नै हल्लाउन सके मैले। मुटुमा ढुङ्गा राखेर निराश भएर म पिपलको रुखमुनि गएर बसे। त्यो दिन त्यत्तिकैमा बित्यो। बेलुका घर फर्किँदा आमाले खाना पस्किनु भएको थियो। खाना खान पनि मन लागेन, पेट दुखेको छ, आमा म अहिले खाँदिन, बिहान त तारा खान्छु भनेर आमालाई डाँटे। कसैले सुनाएको थियो प्रेम गर्न सजिलो छ तर विवाह गर्न गाह्रो, सायद त्यस्तै भइरहेको थियो हाम्रो जिन्दगीमा पनि। अर्को एक पनि सुनेको थिए, यात्राका साथी यात्रामा मात्रै सीमित हुन्छन्, जीवन साथी हुन सक्दैनन्। सायद हाम्रो प्रेम सम्बन्ध पनि यस्तैमा सीमित भयो। आज उनकै जीवनमा खुसी होरिन् त्यो उनलाई थाहा होला, म पनि मेरो जीवनमा खुसी छु, तर कता कता मुटुको एउटा कुनामा उनको याद खिल बनेर बिजाइरहेको महसुस हुन्छ। सूर्यबहादुर थापा काजी प्रवासी भैरवी एक दैलेख आल काठमाडौँ। सूर्यबहादुर थापाको यो रात्रिगन्थनपछि अब अवि बाबु अधिकारीको एउटा गजल छ, ह्यारिस बग पेन्सिल्भानियाबाट पठाउनु भएको छ। यता देशको विकास तमाम हुँदैछ, यता देशको विकास तमाम हुँदैछ, उता खाड़ीमा छानु टाल्ने इन्तजाम हुँदैछ। हाम्रो देशको सरकार दर्विलो नहुनाले, हाम्रो देशको सरकार दर्विलो नहुनाले बुझ्नुहोस् मेरो मायामा पनि छलछाम हुँदैछ, उता खाड़ीमा छानु टाल्ने इन्तजाम हुँदैछ। तिम्रो मनसम्म पुग्ने बाटो नभएपछि, तिम्रो मनसम्म पुग्ने बाटो नभएपछि अहिले तीव्र गतिमा निर्माणको काम हुँदैछ, उता खाड़ीमा छानु टाल्ने इन्तजाम हुँदैछ। छेपाराहरूको मात्र रहेछ यो संसार, छेपाराहरूको मात्र रहेछ यो संसार, यो दुनियाँमा कुकुर्नी स्वयं राम हुँदैछ, उता खाड़ीमा छानु टाल्ने इन्तजाम हुँदैछ। के अपेक्षा गर्छौ यी धृतराष्ट्रहरूसँग,
के अपेक्षा गर्छौ यी धृतराष्ट्रहरूसँग? यो भन्दा अगाडि अर्को शेर छ, आज सर्वत्र दुर्योधनहरू सत्ता हुनाले आज सर्वत्र दुर्योधनहरूको सत्ता हुनाले गाउँघरमा द्रौपदीहरूको बदनाम हुँदैछ, उता खाड़ीमा छानु टाल्ने इन्तजाम हुँदैछ, के अपेक्षा गर्छौ यी धृतराष्ट्रहरूसँग? हिजोको चिनारी यिनैबाट निलाम हुँदैछ, यता देशको विकास तमाम हुँदैछ, उता खाड़ीमा छानु टाल्ने इन्तजाम हुँदैछ। हरिशबक पेन्सिल याद भानियाबाट अभिबाबु अधिकारीले पठाउनु भएको गजल मैले वाचन गरे। अभिबाबु अधिकारीपछि अब गजल वाचन गर्दैछु पुष्कल पौडेलको। पुष्कल पौडेल प्रतीक लेख्नुहुन्छ, बनेपा काभ्रे पलाञ्चोकबाट पठाउनु भएको गजल छ। अरे महाशय आँखा छलेर के गर्दै हुनुहुन्छ? अरे महाशय आँखा छलेर के गर्दै हुनुहुन्छ? आफूसँग यहाँ आफै जलेर के गर्दै हुनुहुन्छ? चम्किनुहोस् अँध्यारोमा तब तपाईँको महत्व हुन्छ, चम्किनुहोस् अँध्यारोमा तब तपाईँको महत्व हुन्छ, जुनकिरीको पिँधमा बलेर के गर्दै हुनुहुन्छ? आफूसँग आफै यहाँ जलेर के गर्दै हुनुहुन्छ? लाज होला इज्जत जाला गाल पर्ला अनाहकमा, लाज होला इज्जत जाला गाल पर्ला अनाहकमा, व्यर्थैमा परस्त्रीसँग चलेर के गर्दै हुनुहुन्छ? आफूसँग आफै यहाँ जलेर के गर्दै हुनुहुन्छ? अनुहार कालो माने मैले मन सफा बनाउनुहोस् न, अनुहार कालो माने मैले मन सफा बनाउनुहोस् न, जिउभरि पाउडर दलेर के गर्दै हुनुहुन्छ? आफूसँग आफै यहाँ जलेर के गर्दै हुनुहुन्छ? सम्झिनुहोस् सुतेपछि आफूसँगै जिन्दगी सुत्यो, सम्झिनुहोस् सुतेपछि आफूसँगै जिन्दगी सुत्यो, निन्द्रै नलागे ओछ्यानमा ढलेर के गर्दै हुनुहुन्छ? अरे महाशय आँखा छलेर के गर्दै हुनुहुन्छ? आफूसँग आफै यहाँ जलेर के गर्दै हुनुहुन्छ? बनेपा काभ्रे पलाञ्चोकबाट पठाइएको गजल थियो यो, पुष्कल पौडेल प्रतीकले पठाउनु भएको थियो, यसलाई वाचन गरे। पुष्कल पौडेलपछि अब पालो संघर्ष बोगटी समर्थकको। नरहरिनाथ गाउँपालिका पाँच कालीकोट, हाल कोशी प्रदेश डिभिजन वन कार्यालय उदयपुर गाईघाटमा कार्यरत हुनुहुन्छ। लेख्नुहुन्छ, रातको 12 बजेको थियो कामको छुट्टी, अफिस विदाको दिन हलुङ्गो हुनुपर्ने, तर मनले शान्ति दिएको छैन, निन्द्राले पनि साथ छोडेको छ। उदासीको पर्दा उठाएर बाहिर हेर्छु विशाल आकाशमा अनगिन्ती ताराहरू आफ्नो इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्दैछन्। आफ्नो मलिन अनुहारमा कुनै खुशी छैन, मनभित्र अनेकौं कौतूहल जिज्ञासाको बाढ़ी विस्फोट होला जस्तो छ। जो मान्छेलाई मन वा आत्मादेखि माया गरे उही नै पराई बन्दैछ, बारम्बार प्रश्न आउँछ, मैले कसैलाई माया गरेर गलत गरेको हो? मेरो मान्छे हुन भाग्यमा नै छैन कि केही नारी वा छोरी मान्छेको जन्म भएको छैन कि जन्मिन बाँकी छ। त्यो हिमालको फेदीबाट कलकल बग्ने हिमनदी लाङटाङकी खुम्बु बेलैमा चिने मौका उसलाई भगवानले प्रदान गर्यो। सानो खुशी धेरै ठूलो योजना आँखाभरि सपना मनभरि माया थियो। समय आए सम्पूर्ण कुरा औपचारिक रूपमा सामाजिक संस्कारमा रूपान्तरण गर्ने प्रतीक्षा थियो। पहिले भविष्यको योजना बनाउँथे, अहिले बितेका दिनहरूको हिसाब मिलाउँदैछु। आखिर हामी छुटिएपछि हामी को थियौं भन्ने प्रश्न रातको सन्नाटा होस् वा दिनमा मान्छेको कोलाहलबीच मनमा धेरै जिज्ञासा आइरहेको हुन्छ। तिम्रो हरेक जवाफ र व्यवहारमा पराईलाई गरिने व्यवहार झल्काउने भएपछि अब अर्कोसित अलौकिक खुशी हुने पक्का भएको महसुस भएको बेला बाहिरबाट हेर्दा साधारण देखिए पनि भित्र सबै सकनाचुर भएका थिए। बोल्ने शब्द नभए पनि मौनतामा सबै स्पष्ट देखिन्थ्यो भनेर लेख्नु भएको छ। उहाँले लेख्दै जाँदाखेरि मैले केही कुराहरू यो कार्यक्रममै भन्दाखेरि सजिलो हुन्छ, अरूहरूलाई पनि उदाहरण हुन्छ जस्तो लाग्छ। संघर्ष बोगटी समर्थकजी, तपाईँले कमा दिने ठाउँहरू अथवा पूर्ण विराम दिने ठाउँहरूमा मिलाउनु भएको छैन, कति राम्रा शब्दहरू लिनु भएको छ, मिठो पत्र बनाउन खोज्नु भएको छ, तर तपाईँको त्यो हिज्जेका कारणले गर्दा वाचन गर्न अप्ठ्यारो भइरहेको छ, पक्कै पनि तपाईँले अनुमान गर्नुभएको छ मलाई अप्ठ्यारो भएको नै। अनि अर्को कुरा चाहिँ यो चन्द्रबिन्दु छोडियो भने पनि हामीलाई वाचन गर्न साथै धेरै अप्ठ्यारो पर्छ। चन्द्रबिन्दु शिरबिन्दु जहाँ लाग्छ त्यहाँ चाहिँ गरे र गरेमा धेरै फरक पर्छ। त्यहाँ गरेपछि चन्द्रबिन्दु भयो भने आफूले गरेको बुझिन्छ भने गरे भनेपछि अरूले गरेको त्यो पनि बहुवचनले गरेको बुझिन्छ। पक्कै पनि मैले यति कुरा भनेपछि अझ अरूलाई पनि लेख्दाखेरि ग्रामर अलिकति मिलाएर व्याकरण मिलाएर पठाउनको लागि जाँगर चल्छ र अलि मिहिनेत पनि गर्नुहुन्छ भन्ने आशाले यति भनेको छु। अगाडि संघर्षजी लेख्नुहुन्छ, पैसा भन्नेको बजार र व्यापारको लागि हो, तर मान्छेको जवानी किनबेच कसरी हुन सक्छ महोदय? स्वाद अनुसारका नाता र सम्बन्ध जीवन्त हुँदै हुँदैनन्। अब म त्यही मान्छे हो जो तिमीलाई सजिलै विश्वास गर्थे, जसले बिना डर माया गर्थे, सधैँ खुशी भएको देख्न चाहन्थे। अब तिमीसित कुरा गर्न एसएमएस गर्न डराउँछु,
तिम्रो मेरो मार्ग बदलियो, अब परिष्कृत सोच नयाँ स्वरूपमा सफर अगाडि बढाउँछु। अब सोचेर अघि बढ्छु, धेरै कुरा मनभित्र लुकाएर राख्छु, पुराना दिनका याद सँगालेर पीड़ा स्वीकार गरी आफैलाई फेरि चिन्ने प्रयास गर्छु। कलम बनेर ज्ञान बाँडौं, गुलाब बनेर प्रेम बाँडौं। म संघर्ष बोगटी समर्थक नरेन्द्रनाथ गाउँपालिका पाँच कालीकोट हाल कोशी प्रदेश डिभिजन वन कार्यालय उदयपुर गाईघाट। संघर्षजीको यो रात्रिगन्थन मैले प्रस्तुत गरे। अब मेलेखा अछाम घर भई अहिले नेपालगंज बस्दै आउनुभएका गोपाल औजी संघर्षीको एउटा गजल छ। त्यो यात्राको सहयात्री हुन पाइन ठिक छ, तर त्यो यात्रा सफल रहोस् धन्यवाद। जिन्दगीमा अहिलेसम्म भोगे भन्दा धेरै सिकाएर गयो, र जसलाई आफ्नो सम्झेको थिए उसैले आफ्नो कोही हुँदैन भन्ने सिकाएर गयो, त्यसका लागि ऋणी छु जीवनभरि। बिन्ती नकुटाइदेऊ खाटो बसेको घाउ पनि, बिन्ती नकुटाइदेऊ खाटो बसेको घाउ पनि, महँगो रहेछ माया तिम्रो पुगेन मेरो भाउ पनि। एक निको हुन्छ अर्को बल्झिन थाल्छ चोटहरू, एक निको हुन्छ अर्को बल्झिन थाल्छ चोटहरू, बल्झेको ठाउँमा ताक्न खोज्छन् आफ्नाले दाउ पनि, महँगो रहेछ माया तिम्रो पुगेन मेरो भाउ पनि। तपाईँले सुन्नु नै भएको छैन कि क्या हो, तपाईँले सुन्नु नै भएको छैन कि क्या हो, चल्लाकै लागि पासोमा पर्छ एउटा माउ पनि, महँगो रहेछ तिम्रो माया पुगेन मेरो भाउ पनि। मेरो संसार त उजाड उदास भएको छ, मेरो संसार त उजाड उदास भएको छ, कुन रंगले सजिएको छ हेर्नु छ उसको गाउँ पनि, महँगो रहेछ माया तिम्रो पुगेन मेरो भाउ पनि। एक निको हुन्छ अर्को बल्झिन थाल्छ चोटहरू, बल्झेको ठाउँमा ताक्न खोज्छन् आफ्नाले दाउ पनि। कुनै बेला सुन्दर लाग्थ्यो जाउँ जाउँ लाग्थ्यो, कुनै बेला सुन्दर लाग्थ्यो जाउँ जाउँ लाग्थ्यो, आज देख्नसम्म नपरोस् सोचिन्छ त्यो ठाउँ पनि। बिन्ती नकोट्याइदेऊ खाटो बसेको घाउ पनि, महँगो रहेछ माया तिम्रो पुगेन मेरो भाउ पनि।

गोपाल औजी संघर्षीको यो गजल वाचन गरेपछि अब फेरि गजलको पालो छ मण्डन देवपुर एक काव्यबाट सुमन घिसिङले पठाउनु भएको छ। नमस्ते बुलबुल, जीवनमा जसरी ठक्कर खाइरहन्छ तब मस्तिष्कले नयाँ ज्ञानबोध सृजना गराउँछ। जब शब्दहरू एकअर्कामा मेल खाँदैन एउटा सुन्दर भावना नभएर कुरूपता जन्मिन्छ। अस्ति बुलबुलको 98 अंकमा मेरो पनि गजल वाचन पाएछ, धन्यवाद। तर मैले जुन गजल भनेर पठाएको थिएँ अर्कै पूर्ण भइ नसकेको सम्पादन गर्ने बाँकी गजल गएछ। गजल सुनेपछि अलिअलि लाज पनि लाग्यो, फेरि तपाईँ सुमधुर मुखारित ध्वनिले हिम्मत जुटाउन साहस दियो, बाँकी शब्दबाटै सम्पूर्णमा शुभकामना भन्दै उहाँले गजल पठाउनु भएको छ। सुमनजीले मैले बताएको कुरालाई कति राम्रोसँग कति पोजिटिभ रूपमा लिएर फेरि त्यही कुरा वर्णन गरेर पठाउनु भएछ, साह्रै खुशी लाग्यो सुमन घिसिङजी। तपाईँलाई बुलबुलको शुरूआतको अङ्कबाटै मैले नामले चिन्छु र तपाईँले त्यति बेलै पठाउनु भएको रचनालाई सुधार्दै जानुभएको देखेर पनि हामी एकदम प्रभावित भएका छौं। मण्डन देवपुर एक काभ्रेका सुमन घिसिङले पठाउनु भएको गजल यस्तो छ। यो पत्थर पनि किन किन कसैको दिल बन्यो, यो पत्थर पनि किन किन कसैको दिल बन्यो, माटो पानी छेकिदिने खेतको यो डिल बन्यो। हिजो तिमीलाई दुःख पर्दा आफ्नै भनी सधैँ हिँडे, हिजो तिमीलाई दुःख पर्दा आफ्नै भनी सधैँ हिँडे, आज मलाई दुःख पर्दा तिमी मात्र खिल बन्यो, माटो पानी छेकिदिने खेतको यो डिल बन्यो। मलाई छोडी गएपछि सुन्छु तिमी खुसी छौ रे, मलाई छोडी गएपछि सुन्छु तिमी खुसी छौ रे, धोकापछि जीवनमा आँसु सधैँ तिलपिल बन्यो, माटो पानी छेकिदिने खेतको यो डिल बन्यो। हिजो गरीब हुने बेला किन कुन्नी चिबे सम्झ्यौ, हिजो गरीब हुने बेला किन कुन्नी चिबे सम्झ्यौ, धन्य मामा तिमीले गर्दा चिबेबाट चिल बन्यो, माटो पानी छेकिदिने खेतको यो डिल बन्यो। छोरो परदेश लागेपछि बाको एउटा काँध भाँचियो, छोरो परदेश लागेपछि बाको एउटा काँध भाँचियो, सम्झनाले माको नयन सधैँ सधैँ पिलपिल बन्यो, यो पत्थर पनि किन किन कसैको दिल बन्यो, माटो पानी छेकिदिने खेतको यो डिल बन्यो।

सुमन घिसिङले पठाउनु भएको गजल थियो यो मण्डन देवपुर एक काभ्रेबाट उहाँले पठाउनु भएको हामी बुलबुलमा तपाईँले पठाउनु भएका गजल र रात्रिगन्थनहरू प्रस्तुत गरिरहेका छौं रात्रिगन्थन धेरैलाई लामो लेख्न रहर लाग्छ मैले छोटो लेख्ने गर्नु सकेसम्म छोटो भन्दै गरेको छु तर केही लामो लेख्न रहर गर्नेहरूका लागि पनि एउटा कार्यक्रम हामीले तयार गरेका छौं बुलबुलमा केही अंक अगाडि मैले बताइरहेको थिएँ पत्र मञ्जुसा नामको कार्यक्रम पत्र मञ्जुसा नै च्यानलबाट तपाईँले भेट्न सक्नुहुन्छ यो हप्ताबाट शुरू भएको छ हामीले पहिलो पत्र त्यसमा वाचन गरेका छौं र यसमा पत्र वाचन गर्ने मात्रै कार्यक्रम बनेको छ र मैले आज यो सन्दर्भ किन जोडे पनि भने पहिलो कार्यक्रममा हामीले महेन्द्र आचार्यको पत्र जोड्यो वाचन गरेका छौं प्रिय तिमी सम्बोधनबाट उहाँले लेख्नु भएको पत्र 3300 शब्दको पत्रलाई पहिलो अंकमा प्रस्तुत गरिएको छ तपाईँले PATRAMANJUSHA पत्र मञ्जुसा यो नाम युट्युबमा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ र पत्र मञ्जुसालाई सब्सक्राइब गरेर तपाईँले आफूले पनि पत्र पठाउने गर्नुहोला र त्यसमा वाचन भएका पत्रहरू पनि सुन्ने गर्नुहोला त्यसमा पनि पुरस्कार राशि सहितको पत्र मञ्जुसा कार्यक्रम शुरू गरिएको छ सोल गुरूङले अमेरिकाको ओहायोबाट यो कार्यक्रमलाई शुरूआत गर्नुभएको छ पत्र वाचन भने मैले गरेको छु पत्र मञ्जुसा PATRAMANJUSHA यो जानकारीपछि अब मैले अर्को सामग्री दिपेश शर्माको सामग्रीलाई वाचन गर्छु सँगसँगै तपाईँले पत्र मञ्जुसाको लिंक पनि हाम्रो यो अहिले बजिरहेको बुलबुलमा भेट्न सक्नुहुन्छ त्यसलाई पनि खोजेर हेर्न सक्नुहुन्छ तिमीसँग मैले डरलाग्दो भीर खोजेको होइन तिमीसँग मैले डरलाग्दो भीर खोजेको होइन भागेर लुक्नलाई नदीको तीर खोजेको होइन व्यवस्था र अवस्थाले मुटु छिया छिया भएको छ व्यवस्था र अवस्थाले मुटु छिया छिया भएको छ अझै छेडी दुखाउन तीको झिर खोजेको होइन भागेर लुक्नलाई नदीको तीर खोजेको होइन जे गर्छु जीवनमा आफ्नै बलबुताले गर्छु जे गर्छु जीवनमा आफ्नै बलबुताले गर्छु अर्कैको नियन्त्रणमा हिँड्ने शिर खोजेको होइन भागेर लुक्नलाई नदीको तीर खोजेको होइन भगवानबाट जति पाए त्यति नै हात थापे बुझ भगवानबाट जति पाए त्यति नै हात थापे बुझ तिम्रो जति भएन रे भन्दै पीर खोजेको होइन भागेर लुक्नलाई नदीको तीर खोजेको होइन मेरै घरको मिठो नमिठो जे खाए नि सन्तुष्ट छु मेरै घरको मिठो नमिठो जे खाए नि सन्तुष्ट छु सुगन्धी तर विष घोलेको खीर खोजेको होइन भागेर लुक्नलाई नदीको तीर खोजेको होइन मेरो घर बगेर बगर हुँदा कता गयौ तिमी अप्ठ्यारोमा भाग्ने त्यस्तो वीर खोजेको होइन भागेर लुक्नलाई नदीको तीर खोजेको होइन प्रगतिको पथमा लम्कन कसलाई चाह हुन्न हिजो चाहिँ दरिद्री जीवनमा स्थिर खोजेको होइन तिमीसँग मैले डरलाग्दो भीर खोजेको होइन भागेर लुक्नलाई नदीको तीर खोजेको होइन

0: दिपेश शर्माको गजल वाचन गरे मैले। स्थायी ठेगाना गोदावरी नगरपालिका ललितपुर र अहिले कर्णाली प्रदेश जुम्लामा कार्यरत हुनुहुन्छ। दिपेश शर्मा हामीलाई गजल पठाइरहनुहुन्छ र उहाँको गजल बेला बेला पुलबुलमा प्रसारण पनि हुने गरेको छ, वाचन हुने गरेको छ। स्थायी ठेगाना गोदावरी नगरपालिका ललितपुर घर भई अहिले कर्णाली प्रदेश जुम्लामा कार्यरत दिपेश शर्माजीको यो गजल वाचनसँगै बुलबुलमा हामी एकैछिन केही सन्देशहरू सुनाउँछौं र फेरि तपाईँले पठाउनुभएका अरू गजल तथा रात्रि गन्थन शैलीका पत्रहरू लिएर आउनेछौं।
1: एउटा इरान चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति।
2: शहर बजार निस्कदा तपाईँ देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
3: सुरक्षित साइबर सुन्दर संसार, तपाईँको सुरक्षा हाम्रो सरकार।
4: मोबाइलमा एउटा मेसेज आउँछ, बधाई छ तपाईँले पुरस्कार जित्नु भएको छ।
5: अर्को मेसेज आउँछ, तपाईँको बैंक खाता बन्द हुँदैछ, तुरन्त यहाँ क्लिक गर्नुहोस्।
4: अर्को मेसेज आउँछ, तपाईँको युट्युबमा कसैले कपीराइट स्ट्राइक पठाएको छ, च्यानल बन्द हुन सक्छ, जोगाउनका लागि तलको लिंकमा तत्काल क्लिक गर्नुहोस्।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नुपर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइँदो रहेछ क्या।
8: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपत्ति, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701569096।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि।
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वास्थ्य।

कस्तो निद्रा लाग्यो आँखा खोलिनौ त आमा, कस्तो निद्रा लाग्यो आँखा खोलिनौ त आमा, आमा भनी बोलाउँदा नि बोलिनौ त आमा। तिमीलाई भेट्न परदेशबाट हतार गरी आए, तिमीलाई भेट्न परदेशबाट हतार गरी आए, सञ्चय आइस बाबु भनी सोधिनौ त आमा, आमा भनी बोलाउँदा नि बोलिनौ त आमा। भोक प्यास केले मेट्यो कति पनि नखाएकी, भोक प्यास केले मेट्यो कति पनि नखाएकी, मिठो मानी खाने अचार खोजिनौ त आमा, आमा भनी बोलाउँदा नि बोलिनौ त आमा। अन्तिम यात्रा गर्नलाई नयाँ पहिरन गराउँदा, अन्तिम यात्रा गर्नलाई नयाँ पहिरन गराउँदा, यस्तो लाउने भनी किन रोजिनौ त आमा, आमा भनी बोलाउँदा नि बोलिनौ त आमा। सानो चोटले दुख्ने कोमल तिम्रो शरीर त्यो, सानो चोटले दुख्ने कोमल तिम्रो शरीर त्यो, जल्दाखेरि अय्यासम्म भनिनौ त आमा। कस्तो निद्रा लाग्यो आँखा खोलिनौ त आमा, आमा भनी बोलाउँदा नि बोलिनौ त आमा।

झापा धुलाबारी घर भई अहिले कतार बस्नुभएका गजलकार रमेश घिमिरेले आफ्नो आमाको सम्झनामा लेख्नुभएको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत गर्छु। युट्यूब च्यानल नेपाली छाप्रोसँगै तपाईँ यो कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुर गढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाडौँमा रहेको रेडियो काठमाडौँ, बाँकेको रेडियो कोलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको च्वाइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि अहिले एकैसाथ सुनिरहनु भएको छ। हामी बुलबुलमा तपाईँका गजल तथा रात्रि गन्थन शैलीका पत्रहरू वाचन गरिरहेका छौं। केही बेर अगाडि आमाको सम्झनामा लेखिएको झापा धुलाबारी घर हुनुभएका रमेश घिमिरेको गजल वाचन गरे मैले, उहाँले कतारबाट पठाउनु भएको थियो। अब एउटा रात्रि गन्थन शैलीको पत्र छ, यो पत्र भरत रिमालले पठाउनु भएको छ, लेखिरहनुहुन्छ। मिठा राम्रा पत्रहरू पोर्चुगलबाट सम्भवतः उहाँले पठाउनु भएको छ, मैले ठेगाना धेरै तल भएर अहिले तल गइनँ, उहाँको पत्र वाचन गर्दैछु। हिजो बाबाको मुख हेर्ने दिन थियो, यो बुवाको मुख हेर्ने दिन औंसीको भोलिपल्टको चिठी रहेछ, आज पालो परेको छ। बिहानदेखि फेसबुक खोल्दा हजारौं साथीहरूका बाबाका तस्विरहरू देखिए। कसैले बाबालाई माला लगाइदिएको थियो, कसैले मिठो खुवाउँदै थियो, कसैले बाबाको हात समाएर तस्विर खिचेको थियो। म ती तस्विरहरू हेर्दै गए एकपछि फेरि अर्को, तर ती हजारौं बाबाका अनुहारको भीड़मा म आफ्नै बाबाको अनुहार खोजिरहे। तर मेरो बाबा त आज यो धरतीमा हुनुहुन्न। दिनभर अरूका बाबाका तस्विर हेरे र मनभित्र आफ्नै बाबाको सम्झना बोकेर राति निदाए। सायद मनले बाबालाई धेरै खोजिसकेर राति सपनामा बाबा भेटिनु भयो। बाबालाई अगाडि देखेपछि मन खुशी भयो, त्यो खुशी शब्दमा भन्न सक्दिन। मैले फ्याक्ट सोधे, ए बा, तपाईँले जीवनमा कहिले आराम गर्नुभयो? बाबा मुस्कुराउनु भयो, त्यही पुरानो मायालु मुस्कान, अनि भन्नुभयो, छोरा, औंसी र पूर्णिमा एकैसाथ झुल्केको जुन दिन थियो नि, त्यही दिन मैले आराम गरेको थिएँ। त्यति भनेर बाबा फेरि हराउनु भयो। म झसङ्ग बिउजे, आँखा खुले, तर बाबा हुनुहुन्थ्यो। त्यो क्षण मलाई एउटा कुरा झन गहिरोसँग महसुस भयो। हिजो तपाईँ मेरो बाबा हुनुहुन्थ्यो बा, आज म पनि दुई सन्तानको बाबा भइसकेको छु। आज आफ्ना बच्चाहरूको भविष्यका लागि म पनि घरभन्दा टाढा विदेशको भूमिमा पसिना बगाइरहेको छु। आज अलिअलि बुझ्दैछु, सन्तानका लागि टाढा हुँदा मन कति पोल्दो रहेछ। आफू थाक्दा पनि म थाकेको छु भन्न नपाउँदो रहेछ। आज आफ्ना बच्चाहरूलाई सम्झिँदा अचानक तपाईँको सम्झना आउँछ। तपाईँले पनि त यस्तै दुःख गर्नुभयो होला। हाम्रो पेट भर्न, हामीलाई पढाउन, हाम्रो भविष्य बनाउन कति रात निदाउनु भएन होला। कतिपटक आफ्ना रहरहरू मार्नुभयो होला। कतिपटक थाकेर पनि हामीलाई हेरेर मुस्कुराउनु भयो होला। आज म आफै बाबा भएपछि तपाईँको त्यो मौन त्याग अलिअलि बुझ्दैछु। तर एउटा प्रश्नले अझै पनि मन पोल्छ, बा, तपाईँले आखिर कहिले आराम गर्नुभयो? सायद त्यसैको उत्तर दिन हिजो राति सपनामा आउनुभएको थियो। तपाईँले भन्नुभयो, छोरा, औंसी र पूर्णिमा एकै दिन झुल्किएको दिन मैले आराम गरेको थिएँ। मलाई थाहा छैन बा, त्यो दिन साँच्चै कहिले आयो कि आएन। एउटा कुरा चाहिँ आज बुझिसकेको छु, बाबाहरू आफ्नो लागि कहाँ आराम गर्छन्? उनीहरू त सन्तानको मुस्कानमै थकाइ बिर्सन्छन्। बाबा जहाँ हुनुहुन्छ त्यहीँबाट एकपटक मुस्कुराइदिनुहोस्। आज म पनि कसैको बाबा भएको छु र बल्ल बुझ्दैछु, बाबा हुनु भनेको केवल सन्तान जन्माउनु भन्ने रहेछ। आफ्नो जीवनभरको आराम सन्तानको भविष्यका नाममा सुम्पिनु रहेछ। तपाईँले जीवनभर आराम गर्नुभएन होला, त्यसैले आज मेरो एउटै प्रार्थना छ, जहाँ हुनुहुन्छ अब थकाइ नहोस्, दुःख नहोस् र तपाईँको अनुहारमा सधैँ त्यही मुस्कान रहोस्। मलाई लाग्नेछ औंसी र पूर्णिमा साँच्चै एकैसाथ झुल्किएको छ। भरत रिमाल, कालिका छ चितवन, पोजनान, पोल्यान्ड।

भरत रिमालको यो पत्र वाचनपछि अब फेरि गजल वाचनकै पालो आएको छ। स्वर्गम श्री देशभक्त लेख्नुभएको छ नाम, जन्मस्थान सल्यान, हाल भक्तपुर लेख्नुहुन्छ। स्वर्गम श्री देशभक्तको गजल अलि धेरै शेरहरू जस्तो लाग्छ। दुःख पर्दा खाइस भन्नेहरूको लर्को छ यहाँ, पराई त पराई न हो आफ्नैको व्यवहार चर्को छ यहाँ। दुःख पर्दा खाइस भन्नेहरूको लर्को छ यहाँ, पराई त पराई नै हो आफ्नैको व्यवहार चर्को छ यहाँ। गर्छन् धनको घमण्ड फेरि किन, गर्छन् धनको घमण्ड फेरि किन, आखिरमा छानो त खर्को छ यहाँ, पराई त पराई नै हो आफ्नैको व्यवहार चर्को छ यहाँ। न त खान्छन् राम्रो न लाउँछन् ठाटको, न त खान्छन् राम्रो न लाउँछन् ठाटको, आखिरमा पहिरन त एक चर्को छ यहाँ, पराई त पराई न हो आफ्नैको व्यवहार चर्को छ यहाँ। जब माइती घर छोडिन्छ छोरीले, जब माइती घर छोडिन्छ छोरीले, दुःख देओस् जिम्मा उही थरको छ यहाँ, पराई त पराई न हो आफ्नैको व्यवहार चर्को छ यहाँ। कसैले दिन्नन् साथ न घर न माइती, कसैले दिन्नन् साथ न घर न माइती, छोरीको जिन्दगी बिना भरको छ यहाँ, पराई त पराई नै हो आफ्नैको व्यवहार चर्को छ यहाँ। मुख र एक हातले सहयोग गर्छन्, मुख र एक हातले सहयोग गर्छन्, खुट्टा तान्ने हात अर्को छ यहाँ, पराई त पराई नै हो आफ्नै व्यवहार चर्को छ यहाँ। अन्तिम शेर, डाँडाको एक्लो वृक्ष झैं भए, डाँडाको एक्लो वृक्ष झैं भए, एक्लो जीवन घाट न घरको छ यहाँ, दुःख पर्दा खाइस भन्नेहरूको लर्को छ यहाँ, पराई त पराई नै हो आफ्नैको व्यवहार चर्को छ यहाँ।

मलाई सम्झना आयो, अलि अगाडि पनि उहाँको एउटा गजल आएको थियो र त्यो गजलमा हामीले केही सुझावहरू दिएका थियौं सरगम श्री देशभक्तजीलाई। उहाँले असाध्यै राम्रो बनाएर पठाउनु भएको छ, आफ्नो लेखनीलाई एकदम धेरै सुधार्नु भएको छ, असाध्यै राम्रो बनेको छ। त्यति हुँदाहुँदै पनि अलिकति मिटर मिलेको छैन यो गजलमा, अलिकति मिटर मिलाउनु पर्नेछ। तपाईँले धेरै राम्रो कोशिश गर्नुभएको छ सरगम श्री देशभक्तजी, कृपया अझै कोशिश गरेर आगामी दिनमा अझ पर्फेक्ट गजलहरू पठाउनुहुनेछ भन्ने आशा राख्दछु। सरगम श्री देशभक्तलाई बधाई छ राम्रो लेखेर पठाउनु भएकोमा। जन्मस्थान सल्यान हाल भक्तपुरबाट पठाइएको यो गजल वाचन गरे। अब केशव मडै किर्सनको पत्र तथा गजल छ। सूर्नया पाँच मडगाउँ रामकी बरायल बैतडी सुन्दर सुदूरपश्चिम हाल यूएईको अजमानबाट पठाउनु भएको छ। कुनै कुनै पत्रले भित्र कन्टेन्ट के छन् थाहा नभइकन आकर्षण गर्छ प्रस्तोतालाई। असाध्यै राम्रो गरी उहाँले आफ्नो नाम, स्थायी ठेगाना अनि अस्थायी ठेगाना पनि आफ्नो लेखनीको शुरूआतमा पनि माथि पनि र तल सकिसकेपछि पनि लेखेर पठाउनु भएको छ। अहंकारको ज्ञान र ज्ञानको अहंकार नहुनुले कुनै रावण बन्छन् भने अहंकारको ज्ञान र ज्ञानको अहंकार बुझ्नाले राम बन्छन्। कथा रामायणको होस् या महाभारत, यसबाट हामीले अहंकारको ज्ञान र ज्ञानको अहंकार सिक्नुपर्छ। रामायणमा ज्ञानको अहंकारले रावणको पतन भयो भने अहंकारको ज्ञानले रामले राम राज्य बनाए, मर्यादा पुरूषोत्तमको नामले परिचित भए। महाभारतमा पनि सर्वश्रेष्ठ धनुद्धरको लागि कर्णले गरेको अहंकार प्रतिशोध र गलत संगतका कारण श्री सूर्यदेवको कवच समेत गुमाएर पतन भए, जबकि अर्जुनका गुरू द्रोणाचार्यका पनि गुरू परशुरामबाट उनले धनुर्विद्या आर्जन गरेका थिए। ज्ञानको अहंकार र गलत संगतको परिणामले जतिसुकै ज्ञानीलाई पनि निरीह र नीच बनाउने गर्छ, जबकि रावणको जति ज्ञान रामलाई थिएन, कर्णको जति धनुर्विद्या अर्जुनमा थिएन, ज्ञान भन्दा पनि उसमा भएको पात्रताले उसलाई अझ ज्ञानी र महान बनाउँछ भन्ने सिक्न जरूरी छ। ज्ञानको घमण्ड होइन, ज्ञानको सदुपयोग गरौं, राम्राको संगत गरौं, सल्लाह सुझाव उसैको लिऊ जसले गर्दा आफ्नो भविष्य बर्बाद नहोस्। केशव मडै किर्सनको यो मैले रात्रि गन्थन प्रस्तुत गरे, उहाँले लेख्नुभएको छोटो पत्र। सूर्नया पाँच मडगाउँ रामकी बरायल बैतडी सुन्दर सुदूरपश्चिम घर भई अहिले यूएई अजमान बस्नुहुने उहाँको यो गजल यस्तो छ। अहंकारको ज्ञान जो बुझ्न सक्छ, अहंकारको ज्ञान जो बुझ्न सक्छ, उही मात्र गन्तव्यमा पुग्न सक्छ। भए ज्ञानको त्यो अहंकारभित्र सबै लक्ष्य यात्रा त्यही टुट्न सक्छ, उही मात्र गन्तव्यमा पुग्न सक्छ। यामा छ जो सँग चैतन्य चेत, यामा छ जोसँग चैतन्य चेत, सधैं ज्ञान बाँड्दै स्वयं झुक्न सक्छ, उही मात्र गन्तव्यमा पुग्न सक्छ। अहंकारको आयु लामो हुँदैन, अहंकारको आयु लामो हुँदैन, सुके मूल पानी नदी सुक्न सक्छ, उही मात्र गन्तव्यमा पुग्न सक्छ। बुझे ज्ञान गंगा सबै थोक मिल्छ, बुझे ज्ञान गंगा सबै थोक मिल्छ, नबुझ्दा सबै जिन्दगी लुट्न सक्छ। अहंकारको ज्ञान जो बुझ्न सक्छ, उही मात्र गन्तव्यमा पुग्न सक्छ। यूएई अजमानबाट केशव मडै किर्सनले पठाउनु भएको गजल र पत्र वाचन गरे। अब अर्को एउटा छोटो लेखनीसँगै गजल छ, खासै गजल लेख्न त आउँदैन, तर कसैलाई बेसिक कुराहरू सिक्नु छ भने मलाई जति बेला पनि सम्पर्क गर्दा हुन्छ। आफूले जानेका केही नियमहरू सिकाउँदै सँगै गजल लेख्नको लागि प्रेरणा र हौसला प्रदान गर्नेछु भनेर देवेन्द्र कैदी पुरूषले युकेबाट पठाउनु भएको छ र उहाँको गजल यस्तो छ। कहिले वार गरियो, कहिले पार गरियो, कहिले वार गरियो, कहिले पार गरियो, जिन्दगीमा अब स्थिर बस्ने विचार गरियो। जब मन नबुझ्नेसँग केही नलाग्दो रहेछ, जब मन नबुझ्नेसँग केही नलाग्दो रहेछ, जब आफा आएन फूलका थुङ्गा प्रहार गरियो, जिन्दगीमा अब स्थिर बस्ने विचार गरियो। उनैले माथि जान लाग्दा खुट्टा तान्न खोजे, उनैले माथि जान लाग्दा खुट्टा तान्न खोजे, जसलाई हिजो खाडलबाट उद्धार गरियो, जिन्दगीमा अब स्थिर बस्ने विचार गरियो। अपराधी कहाँ छ पत्तो छैन खोज छैन, अपराधी कहाँ छ पत्तो छैन खोज छैन, पीड़ितलाई नै बार बार केरकार गरियो,
जिन्दगीमा अब स्थिर बस्ने विचार गरियो। ए मन्दिर ए देवता के साँच्चै देवता हो, ए मन्दिर ए देवता के साँच्चै देवता हो भन मान्छेलाई किन तार बार चाहियो। जिन्दगीमा अब स्थिर बस्ने विचार चाहियो। मान्छेले मान्छेको हुनुको जवाफ दिनुपर्छ, मान्छेले मान्छे हुनुको जवाफ दिनुपर्छ। मान्छेले मान्छेलाई विभेद लगातार गरियो, जब मन नबुझ्नेसँग केही नलाग्दो रहेछ, जवाफ आएन फूलका थुङ्गा प्रहार गरियो। उनैले माथि जान लाग्दा खुट्टा तान्न खोजे, जसलाई हिजो खाडलबाट उद्धार गरियो। कहिले वार गरियो, कहिले पार गरियो, जिन्दगीमा अब स्थिर बस्ने विचार गरियो।

देवेन्द्र कैदी पुरूष मनको कैदीले परदेशी भनेर परदेशबाट लेखेर पठाउनु भएको युकेबाट पठाउनु भएको यो गजल मैले वाचन गरेँ। अब अर्को पनि गजलको पालो छ बागचौर नगरपालिका 10 पीपल नेता सल्यानबाट छवि किरण अधिकारीले पठाउनु भएको छ। उहाँको गजल यस्तो छ।

जिन्दगी जिउने कुनै त्यस्तो आधार छैन, जिन्दगी जिउने कुनै त्यस्तो आधार छैन, किनकि यहाँ जागिर छैन, रोजगार छैन। गरीब हुनु पनि सधैँभरि वियोगमा बाँच्नु रहेछ, गरीब हुनु पनि सधैँभरि वियोगमा बाँच्नु रहेछ। दुःख पर्दा साथमा आज आफ्नै परिवार छैन, किनकि यहाँ जागिर छैन, रोजगार छैन। जसलाई सर्वस्व सुम्पिएर म रित्तो भए, जसलाई सर्वस्व सुम्पिएर म रित्तो भए, उसैलाई आज आफ्नो भन्ने अधिकार छैन, किनकि यहाँ जागिर छैन, रोजगार छैन। यो घाइते दिल बोकेर म कहाँ जाउँ अब, यो घाइते दिल बोकेर म कहाँ जाउँ अब, दिल दुखेको कुनै ओखती छैन, उपचार छैन, किनकि यहाँ जागिर छैन, रोजगार छैन। दुःखहरूले थिचिरहँदा पनि संघर्ष गरिरहेछु, दुःखहरूले थिचिरहँदा पनि संघर्ष गरिरहेछु। यो एकबारको जुनी हो, जिउने कुनै हतार छैन, जिन्दगी जिउने कुनै त्यस्तो आधार छैन, किनकि यहाँ जागिर छैन, रोजगार छैन। बागचौर नगरपालिका 10 पीपल नेता सल्यानबाट छविकिरण अधिकारीले पठाउनु भएको गजल वाचन गरे मैले। आज बुलबुलमा मैले सबै श्रोतालाई एकपटक सबैलाई नमस्कार र धन्यवाद भन्न चाहन्छु। बुलबुल 100 श्रृंखला कटेपछि तपाईँहरू बुलबुल सुन्नेहरूको संख्या पनि बढ़दै गएको छ। हामीलाई एफएम रेडियोबाट सुनेर पनि प्रशंसा गर्ने अथवा हामीलाई ऊर्जा दिनुहुने साथीहरूको संख्या बढ़ेको छ भने युट्यूबमा पनि देखिने गरी उल्लेख्य रूपमा संख्याहरू बढ़दैछ। डिजिटल बुलबुल शुरू गरेको भर्खरै हो, धेरै समय भएको छैन, दुई वर्षको बीचमा यसरी तपाईँहरूले साथ दिँदै जानुले हाम्रो ऊर्जा बढ़ेको छ र हामी बुलबुलमा अझ राम्रा सामग्रीहरू के हुन सक्छ ल्याउने कोशिशमा छौं। एकपटक तपाईँ सबैलाई हार्दिक धन्यवाद भन्दै अब मैले वाचन गर्ने सामग्री लिँदैछु। एउटा रात्रिगन्थन शैलीको पत्र छ र यो सामग्री अलि लामो चाहिँ लेखेर पठाउनु भएको छ। राजेश सापकोटाले पञ्चनगर गाविस वडा नम्बर 3 भनेर लेख्नु भएको छ। हालको बर्दघाट नगरपालिका वडा नम्बर 10 नवलपरासी नेपाल, हाल उच्च शिक्षा अध्ययनको सिलसिलामा ओस्लो नर्वे लेख्नु भएको छ। राजेश सापकोटाको सामग्री यस्तो छ।

नमस्ते अच्युत जी, म तपाईको आवाज मन पराउँछु। विद्यार्थी हुँदादेखि नै मोह छ। 15-20 वर्ष पढाएपछि, कलेजमा पढाएपछि घरदेश छोडेर परदेशमा छु। यो जीजी विशाको पाण्डाराज बक्स पनि बनारसको लड्डू जस्तो रहेछ। खासमा मलाई एउटा मेरो सामग्री तपाईँको आवाजमा सुन्न घिटघिटो छ भन्दै लेख्नु भएको छ, र उहाँले अरू थप्नु भएको छ, निकै प्रशंसा गर्नुभएको छ कार्यक्रमको। त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई। जीजी विशाको नियतिको नदीमा बग्दै बग्दै कर्ण बनेको छ जिन्दगी। सुतपुत्र जस्तो व्यवहारले मन पो पोल्छ त। परिस्थिति मिलेको भए युवराज नै होइन्थ्यो नि, तर दाजुभाइले नै जिताउन धेरै पटक हारियो यो मनको युद्ध। अनि कहाँ भाग्यमानीको जस्तो देशमै बस्न जुर्नु त। दशा लागेर परदेशमा छु, तैपनि नेपाल खोजिरहन्छु छिनछिनमा। यो कार्यक्रम हुनु भनेको नेपालमा हुनु हो। कस्तो मिठो लाग्यो तपाईँको यति टुक्रा मलाई। एउटा यो कार्यक्रममा हुनु भनेको नेपालमा हुनु हो, अनि नेपालीको मन मनमा हुनु हो जस्तो लागेर अनुरोध गरेको छु भनेर लेख्नुभयो। तपाईँको आवाजमा सुनिन पाउनु र तपाईँ मार्फत तमाम श्रोतामा पनि पुगोस् भन्ने चाहना मात्रै हो। मैले पटक तारिख ताइरहेको छु धेरै पटक, अब त पालो आयो भन्नुभएकोले पर्खाईमा छु भनेर लेख्नुभएको छ। उहाँले माटोको रंग शीर्षक दिएर आफ्नो यो भावना पठाउनु भएको छ। यो सबैभन्दा राम्रो धेरै वाक्यले छोयो मलाई चाहिँ। यो कार्यक्रममा हुनु भनेको नेपालमा हुनु हो, अनि नेपालीको मनमनमा हुनु हो भन्नुभयो। तपाईँको यो वाक्यलाई अझ हामीले शिरोपर गरेर अझ धेरै नेपालीहरूमा, विदेश बस्ने नेपालीहरूको लागि सन्तोकको विषय बनोस्, कार्यक्रम बुलबुल नेपालमै भएको जस्तो अनुभूत होस् भन्ने हाम्रो उद्देश्य नै हो। हामीले यसभन्दा अगाडिदेखि पनि हामीले विदेशमा बस्नुभएका, अझ विशेष गरी नेपालीहरूसँग नजिक नभएका व्यक्तिहरूको रचना त जतिवटा पठाए पनि वाचन गर्न तयार छौं भनेर पनि सूचना जारी गरेका थियौं। हामीसँग सम्पर्कमा चाहिँ कमै साथीहरू आउनुभएको छ। त्यसैले तपाईँलाई एकपटक हार्दिक धन्यवाद दिँदै तपाईँको रचना म वाचन गर्दैछु। नर्वे ओस्लो अहिले बस्नुहुन्छ राजेश सापकोटाजी, र बर्दघाट नगरपालिका उहाँको घर छ। राजेश सापकोटाजीले पठाउनु भएको रचना यस्तो छ। मैले एकमुठी माटो लिए मेरो देशको, अनि प्रार्थना गरे, हे भूमि माता, अब कहिले रगत नमिसियोस् मेरो देशको माटोमा। म जान्न चाहन्थे माटोमा रगत पसिनाको अन्तर्य। यसो हेरे माटोको रंग, अनि सुघे गन्ध माटोको, देखे नाला पानीदेखि अहिलेसम्मका रगतले लेखिएका इतिहास, अनि थुप्रै भट्किएका आत्माहरूको श्राप। त्यसैले त होला मागिरहन्छ माटोले रगत विभिन्न कालखण्डहरूमा। पृष्ठभूमिमा बजिरहे त्यो गीत, देशले रगत मागे। म झस्किँदै उठे, यादहरूको वर्णमालामा परदेशमा देश खोज्दै। साँच्चै देशले किन माग्छ र रगत? पसिनाले पुग्दैन र माटो सिन्चिन? लाली गुराँस र सुनगाबा रातो हुन के मिसिनै पर्छ र माटोमा रगत? बगाएर पसिना म फेर्न चाहन्छु माटोको रंग, अनि देशको सम्भावनाको स्वाभिमानको नक्सा। विनिर्माण गर्दै वीरताको संकथन मेट्न चाहन्छु कलंकको टीका, मेरी आमाको निधारको, जसले कहिल्यै चाहन्नन् सन्तानको रगतले साटेको आफ्नो सौभाग्य। माटोसँग खेलिरहेको एउटा कर्मठ किसान म देख्छु, एउटा दुधे बालक स्तनपान गरिरहेछ आमाको काखमा। सृजना हो यो माटो, रुझाएर पसिनाले फलाउनु छ अनन्त सपनाका फसलहरू। यो सृष्टिको माटोमा विध्वंसको आलो रगत किन? माटोको खैरो रंग अनि पसिनाको निलो रंगबाट आऊ बनाऊ हरिया सपनाको क्यानभास, पोतेर हाम्रै भविष्यको सुनौलो रंगले त्यो कोलाज पेन्टिङको अनन्त चितिज। उच्च शिक्षा अध्ययनको सिलसिलामा ओस्लो नर्वेमा रहनुभएका राजेश सापकोटाले सम्भवत पहिलो पटक पठाउनु भएको हो कि, मैले योभन्दा अगाडि उहाँको रचना पढेको याद छैन। स्थायी ठेगाना पञ्चनगर गाविस, हालको बर्दघाट नगरपालिकाबाट लेख्नु भएको छ। उहाँको यो रचना वाचन गरे मैले, र यो सँगसँगै आजलाई मैले बुलबुलका लागि लिएर आएको रचनाहरूको क्रम पनि सकिएको रहेछ। मैले भर्खरै पत्तो पाएँ, हामी अन्त्यतिर आइपुगेका छौं। तपाईँले पनि बुलबुलमा आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ। रात्रिगन्थन शैलीका पत्रहरू एकदम छोटा छन् भने कहिलेकाहीँ यदा कदा कविताहरू पनि, अन्यत्र नेपाली गजलहरू आफूले पठाउन सक्नुहुन्छ। आफूलाई मनमा लागेको चिन्तन, कहिलेकाहीँ नेपालका साथीहरू नजिक नभएका व्यक्ति जो प्रवासमा हुनुहुन्छ उहाँहरूले आफ्नो भावना, मनका कुराहरू, परिवारलाई सन्देश नै पनि यसरी कार्यक्रममा पठाउन सक्नुहुन्छ। र यसको लागि हाम्रो ठेगाना CHHAPRONEWS छाप्रो न्यूज,
एक पटक फेरि स्पेलिङ भन्छु CHHAPRONEWS छाप्रो न्यूज @gmail.com मा पठाउनु भयो भने हामीले पाउँछौं र यो भन्दा बाहेक अरू मेसेन्जरहरूमा अथवा अरू इमेलमा पठाएको रचनालाई हामीले ठाउँ दिदैनौं छाप्रो न्यूज @gmail.com मै पठाउनुपर्छ बुलबुलको लागि र नेपाली छाप्रो हाम्रो युट्युब च्यानलबाट बुलबुल कार्यक्रम प्रसारण हुने गर्छ तपाईहरूले आफूले सुनेपछि मन पर्यो भने मन परेन भने चाहिँ हामीलाई नै भन्नुहोला कमेन्ट दिनुहोला त्यही युट्युबको तल लेखिदिनुहोला हामीले पढिहाल्छौँ बेला बेलामा पढिरहेको हुन्छु म आफैले पनि र मन पर्यो भने चाहिँ कृपया सेयर गरेर भन्छु CHHAPRONEWS छाप्रो न्यूज @gmail.com मा पठाउनु भयो भने हामीले पाउँछौ र योभन्दा बाहेक अरू मेसेन्जरहरूमा अथवा अरू इमेलमा पठाएको रचनालाई

0: श्रोता अच्युत घिमिरे बुलबुल आजको लागि बिदा हुँदैछौ। जाँदा जाँदै नियमित पूर्वलियर अबुधाबी युएई बस्नुहुन्छ कल्लाबारी सैलुङ एक दोलखाका श्याम लामाको यो गजल वाचन गर्दै शुभरात्रि भन्छौ। समयले बिर्साउला हुरीलाई आधीलाई, समयले बिर्साउला हुरीलाई आधीलाई, तर कसरी बिर्सनु म आफ्नै बर्बादीलाई। म के भनौ घाती भनौ या फटाहा चोर भनौ, म के भनौ घाती भनौ या फटाहा चोर भनौ, लगेपछि फिर्ता दिन नआउने साथीलाई, तर कसरी बिर्सनु म आफ्नै बर्बादीलाई। आजादीले मान्छेलाई बढ़ी उत्शृंखल बनायो, आजादीले मान्छेलाई बढ़ी उत्शृंखल बनायो, केही वर्ष कैद गर्नु पर्यो यो आजादीलाई, तर कसरी बिर्सनु म आफ्नै बर्बादीलाई। गाउँ बिग्रेको त हाम्रै गल्तीले रहेछ काका, गाउँ बिग्रेको त हाम्रै गल्तीले रहेछ काका, काजी बनाएर पठाएसी जाब पाजीलाई, तर कसरी बिर्सनु म आफ्नै बर्बादीलाई। मान्छे किन यति लोभी र लालची हुन्छ अचेल, मान्छे किन यति लोभी र लालची हुन्छ अचेल, सुन पो बनाउन खोज्छ पगालेर चाँदीलाई। समयले बिर्साउला हुरीलाई आँधीलाई, तर कसरी बिर्सनु म आफ्नै बर्बादीलाई।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
5: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
4: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
5: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
4: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
5: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
4: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
5: र समय गुरुङ दिलेगौड़ा, रु 55,555,
4: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
5: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
4: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
5: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
4: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
5: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111,
4: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
5: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
4: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555।
6: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यस्तो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको।

0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453305।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: ए सबिना, यस्तो हतारमा कता हो?
0: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656999 छ।
0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: अके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
12: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागञ्जकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तनहुँ।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासी दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
12: मोबाइल 98058535337 र 98066159।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल डन।
15: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417000787।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560265029।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160395301।
19: तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
19: नमस्कार राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँलाई हार्दिक स्वागत छ म इरफान दिनमिया अब सुन्नुहोस् आजका समाचारहरू सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको छ बुधबार बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गरेका लागि राष्ट्रपति समक्ष सिफारिश गर्न निर्णय गरेको हो भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् बेपत्ता भएका व्यक्तिहरूलाई मृत घोषणा गर्न समयावधि घटाउने गरी सरकारले ऐन संशोधन गर्ने भएको छ 45 दिन बेपत्ता भएका व्यक्तिहरूलाई मृत घोषणा गर्ने गरी ऐन संशोधन गर्ने निर्णय बुधबार बसेको मन्त्री परिषद बैठकले गरेको हो यसअघि यसका लागि सरकारले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिश गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् पहिले 12 वर्ष भए मा विशेष गरी भुटेकोशी बाढ़ीलाई मध्यनजर गरी छोट्याएर 45 दिन बनाउने गरी अध्यादेश सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने पोखरेलले भने हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने व्यवस्था छ काठमाडौँमा चलिरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कार्य समिति चयनका लागि भोलि बिहिबार बिहान 10 बजेदेखि मतदान हुने भएको छ यसअघि बिहिबार बिहान 7 बजेदेखि मतदानको कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ मतदानका लागि काठमाडौँका 3-4 मतदान केन्द्र तोकिएको छ महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आउँदो नेतृत्व चयनका लागि मतदान गर्ने गर्दछन् निर्वाचन समितिले राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्न व्यवस्था गरेको छ यस्तै गरी खुल्ला मञ्चमा कोशी मधेश र कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने गर्छन् भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुल्ला मञ्चमै मतदान गर्ने व्यवस्था छ यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निवर्तमान सभापति शेरबहादुर थुबाको सम्झना गरेका छन् जारी 15 महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्ने क्रममा उनले निवर्तमान सभापति देउबाले पार्टी निर्माणका लागि संघर्षलाई स्मरण गरेका हुन् उनले पार्टीमा योगदान गरेको नेताहरू 15 महाधिवेशनको मञ्चमा नहुँदा नमिठो लागेको प्रतिक्रिया दिएका छन् यो पार्टी तपाई हामी सबै मिलेर बनाएको

0: उनले भने पार्टीमा लामो समय योगदान दिएका नेताहरू पनि यहाँ भइदिएको भए भन्ने लागेको छ। भोलिको दिनमा पनि हामी उहाँहरू सँगै लिएर जान चाहन्छौ। थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन्। पार्टी एउटै परिवार रहेको भन्दै उनले जिम्मेवारी कसले लिने भन्ने बारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकर गरे। सभापति थापाले पार्टीमा विवाद बारे सर्वोच्च अदालतको फैसला कुर्नै कुराले समयको बर्बादी मात्र गर्ने बताएका छन्। पार्टीको राजनीतिक सम विषयमा पुनर्वेदन गर्नुको सट्टा राजनीतिक रूपमै मिलाउनु पर्ने उनको जोड रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आर्थिक अनियमितताको प्रमाण भएको पक्राउ गरेर देखाउन प्रहरीलाई चुनौती दिएका छन्। बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उनले आफूसँग जोड़िएका कुनै गैर कानूनी काम वा अपराधको प्रमाण भए निष्पक्ष रूपमा छानबिन गरी सार्वजनिक गर्न चुनौती दिएका छन्। मेरो चुनौती सीआईबीलाई पनि छ, यदि मसँग जोड़िएका विषयमा कुनै गैर कानूनी काम आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस्। म छानबिनबाट भाग्ने होइन, कानूनी प्रक्रियाको सामना गर्न तयार छु। उनले भने उनले आरोप र दबावको राजनीति बन्द गर्न चेतावनी दिए। उनले अनुसन्धानका नाममा नधम्क्याउन चेतावनी दिए। अनुसन्धानका नाममा व्यक्तिहरूलाई धम्क्याउने निजी नम्बरबाट फोन गरेर बोलाउने वा दबाव दिने काम भएको हो भने त्यस्तो पनि छानबिन हुनुपर्छ। प्रहरी अनुसन्धान निष्पक्ष पारदर्शी र कानून सम्मत गर्नुपर्छ। सुनारले प्रहरी संगठन भित्रबाटै गैर कानूनी काम भएको प्रमाण भेटिए त्यसमा पनि निष्पक्ष छानबिन र कार्यवाही हुनुपर्ने अडान राखे। उनले राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको धारणा राखेका छन्। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौड़ामा संचालित बड़ा दशै सांस्कृतिक महोत्सवको समय पुनः थप्न लागि भन्दै शुक्ला गण्डकी नगरपालिकाको बुधबार पुनः ध्यानकर्षण गराएको छ। सो क्रममा महोत्सव आयोजक शुक्ला गण्डकी युवा क्लबका प्रतिनिधि बीच भनाभन समेत भएको छ। नगरपालिकाले बीचको बाटो समाउँदै असोज 23 गते समापन गर्ने सहमति गरेको प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले दावी गरेका छन्। नगर उप प्रमुख खुमबहादुर विक राजु प्रमुख प्रशासकीय अधिकृत भूषाल ओडा नम्बर 4 का अध्यक्ष राजकुमार वागले क्लबको तर्फबाट ओडा सदस्य समेत रहेका महिब ज्वारचन्दको उपस्थितिमा असोज 23 गते समापन गर्ने सहमति भएको नगरले बताएको छ। नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सव पुनः असोज 25 गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्र व्यवसायीलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो। यता शुक्ला गण्डकी युवा क्लबका अध्यक्ष मीन बहादुर थापाले भने समापनको दिन नतोकिएको दावी गरे। समापन 23-24 गते कहिले हुन्छ हामी जानकारी गराउँछौ उनले भनेका छन्। क्लबले असोज 8 गतेदेखि 18 गतेसम्म तोकिएको महोत्सव वर्षाका कारण प्रभावित भएको असोज 11 गतेदेखि 22 गतेसम्म सञ्चालन भइरहेको छ। महोत्सव नोक्सानमा गएको भन्दै समय बढ़ाउन क्लबले माग गरेको हो। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। बोर्डले पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पालिका र पर्यटन सम्बन्ध संघ संस्थासँग सहकार्यमा लिङ्गेपिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो। दशैंको अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, चागु नारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, थमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, होटल संघ नेपाल, होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघ संस्था सहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जनाएको छ। शुक्लागण्डकी नगरपालिकाका बेलचौतरामा आगामी मंगसिर 12 गते हुने चर्चित नेपथ्य ब्याण्डको कन्सर्टका लागि तयारी तीव्र पारिएको छ। लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा हुन लागेको ऐतिहासिक कन्सर्टलाई व्यवस्थित बनाउन बुधबार बेलचौतरामा स्थापना गरिएको सचिवालयको औपचारिक उद्घाटन गरिएको छ। सचिवालयको लायन्स क्लब इन्टरनेशनल 325M नेपालको फर्स्ट बीडीजी किशोर बराल, 325M नेपाल पूर्व गवर्नर चन्द्रिका अर्याल महोत्सवका संयोजक समेत रहेका शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकर राजुले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बरालले राष्ट्रलाई चिनाउन र अन्तर्राष्ट्रिय मञ्चमा गन्जने ब्याण्डलाई शुक्लागण्डकीमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँले यो लायन्स क्लबको ऐतिहासिक कार्य भएको भन्दै कन्सर्ट सफल पार्न सबैले साझा दायित्वका साथ सहयोग गर्नुपर्ने बताउनु भएको छ। पूर्व गवर्नर अर्याल लायन्स क्लब इन्टरनेशनल 325Lका लायन्स लिडर सुजित हिराचन, लायन्स लिडर सफल आले लगायतको कन्सर्ट सफल पार्न आफूहरू पूर्ण सहयोग गर्ने तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। क्लबका अध्यक्ष देवेन्द्र ढुङ्गानाका अध्यक्षतामा भएको कार्यक्रममा संयोजक विकले स्वागत र प्रथम उपाध्यक्ष सुमन सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए। शुक्लागण्डकीमा संगठित बने भारतीय पूर्व सैनिक। भारतीय सेनाबाट अवकाश प्राप्त सैनिकहरू शुक्लागण्डकी संगठित भएका छन्। गैर राजनीतिक रूपमा सामाजिक सेवा गर्ने उद्देश्यले नगर क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्ने पूर्व भारतीय सेनाहरू संगठित भएका हुन्। खैरीनेटारमा बुधबार उनीहरूको भेलाले भूपो सैनिक सहायता संघ गठन गर्ने निर्णय गरेका छन्। उनीहरूले भेला मार्फत कमल राणाका संरक्षकत्वमा 13 सदस्यीय यथार्थ तदर्थ समिति र 5 सदस्यीय सल्लाहकार समिति गठन गरेका छन्। तदर्थ समितिका अध्यक्षमा कृष्ण दरलामी, वरिष्ठ उपाध्यक्षमा एपोलो थापा, उपाध्यक्षमा श्रीराम आले, सचिवमा प्रताप राणा, कोषाध्यक्षमा दाल बहादुर आले, सह सचिवमा रकिम बहादुर राणा र सह कोषाध्यक्षमा मेघ बहादुर राणालाई जिम्मेवारी दिएको छ। यस्तै सदस्यहरूमा गंगा थापा, राजु राणा, दुर्गा बहादुर आले, रन बहादुर राणा, पहल सिंह थापा र मीन बहादुर थापा रहेका छन्। अब अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सैलाई प्रदान गरिने भएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वास्थ्य उत्प्रेरणा सम्बन्धी खोजका लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कार गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्विडिस क्रोनर र नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। भएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि तीनजना वैज्ञानिक प्रदान गरिएको थियो। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिनमिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौलाई।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुगत मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856062068।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आई लेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
7: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
7: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
4: ढोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
15: नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज सँगै फेसबुक पेज, वेबसाइट र नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 22 गते बिहिबार, नेपाल सम्बत 1146, असोज कृष्ण पक्षको त्रयोदशी तिथि सन् 2026 अक्टोबर 8 तारीख। दोहरबाराई हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश, एमाले समर्थन फिर्ता लिएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरेको आरोप। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै हिजोदेखि देशैभर विशेष सुरक्षा योजना लागू। चाड़ पर्व लक्षित तनहुका 6 स्थानमा यात्रु सहायता कक्ष स्थापना। उम्मेदवारी फिर्ता लिएर सभापतिमा गगन थापालाई समर्थन गर्ने नेता किशोर सिंह राठौरको निर्णय। कांग्रेसमा नयाँ केन्द्रीय कार्य समिति चुन्न आज बिहान 10 बजेदेखि मतदान हुने। बेपत्ता व्यक्तिको मृत्यु घोषणा 12 वर्षपछि घटाएर 45 दिन बनाउने गरी अध्यादेश सिफारिश। नेपालमा एमसीसी म्याथ 1 वर्ष थप्ने तयारी, म्याथ थप गर्न नेपाल र अमेरिका दुवै सहमति नजिक। सर्वोच्चमा प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई काम गर्न सकस, प्रधान न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाउँदै न्यायाधीशद्वारा इजालस बहिष्कार। सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र खोल्ने, स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम सञ्चालन हुने। प्रधानमन्त्री राहत कोषको मौजदात 17 अर्ब रूपियाँ नाग्यो, 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा। भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई। चाडपर्व सुरक्षामा 50,000 प्रहरी परिचालित, सार्वजनिक यातायातमा मेकानिकल टेस्ट रिपोर्ट अनिवार्य। पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिद्वारा 19 बुधे कार्यविधि र कार्यविधि सर्वसमितिले पारित। तीन कुने घटनामा काठमाडौँको तत्कालीन सुरक्षा अधिकारीलाई कार्यवाही गर्न मानव अधिकार आयोगको सुझाव। ४६ लाख रूपियाँ बराबरका अवैध मुद्रा सहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ। किर्नाले टोकेर 10,000 बढी क्रप टाइफसबाट संक्रमित 7 जनाको मृत्यु 15 जनाको मृत्युको कारणबारे थप पुष्टि हुन बाँकी मलेसियाले आगामी नोभेम्बर 5 देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने बाजुरा केन्द्रबिन्दु भएर हिजो राति 9:37 4.1 म्याग्निच्युडको भूकम्प गयो एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राई सहित चारजना विरूद्ध मुद्दा चलाउन सीआईबीको सिफारिश 67,53,000 रूपियाँको अनियमितता भएको निष्कर्ष भोलि शुक्रबारसम्म पनि पानी पर्ने प्रणाली सक्रिय रहेकाले तत्काल धान नकाट्न किसानहरूलाई मौसमविदहरूको सुझाव खोला र नदी आसपासको बस्तीमा सचेत रहन अनुरोध धुलेगौड़ामा जारी महोत्सवको मिति लम्ब्याउने आयोजकको तयारीमा विवाद नगरपालिकामा आयोजक र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघबीच भनाफन आज भोलि समापन गर्न नगरपालिकाको परिपत्र सामाजिक सेवामा पल्टनको सिप प्रयोग गर्न शुक्लागण्डकीमा भारतीय पूर्व सैनिक संगठित कमल राणाको संरक्षकत्वमा 13 सदस्यीय तदर्थ समिति चयन म्याग्दी उद्योग वाणिज्य संघ मार्फत सरूवा भई आएका प्रमुख प्रशासकीय अधिकृत विकास परिवारलाई स्वागत सम्मान अवैध रूपमा विदेशी मुद्रा लुकाएका आरोपमा 3 बंगलादेशी पक्राउ बेनी जम्सन सड़क सञ्चालनका लागि मुस्ताङका 3 स्थानीय तहले दिए 6 ब्यारेल डिजेल बेलचौतारामा हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तीव्र सचिवालय उद्घाटन शरणार्थी फिर्ती विवाद बीच म्यानमारका सैन्य नेता मलेसिया पुगे मध्यपूर्व द्वन्द अन्त्य गर्न गुटेरेसको आह्वान यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिने अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू युक्रेनमाथि रूसी आक्रमण कम्तीमा 12 जनाको ज्यान गयो नाइजेरियामा बन्दुकधारीको आक्रमण 17 जनाको मृत्यु र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी अवस्थाइने खबरसँगै आजका लागि ढोरबारलाई हाइलाइट सकिएका छन् मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला 7 विस्तृत समाचार सहित उपस्थित हुनेछौ समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित म सृष्टि बिदा हुने चाहन्छु
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्
17: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
18: कुले है मेरो कन कन कन कन
19: टिकुनी माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
20: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
19: हो र कहाँ छ र त्यस्तो
20: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
3: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
19: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
19: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
0: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
19: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
19: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
21: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
23: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
24: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
23: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
24: त्यसो भए कहाँ जाने त कान्छा?
23: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
24: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
25: हजुर हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
19: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
26: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको,
1: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
25: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556606।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड ट्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
1: यही आउँदो असोज 24 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
8: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
26: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनएमओली स्क्यान गरिनुका साथै
8: प्रत्येक दिन इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 065414233
7: र 98678687।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि ओ त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
1: प्रोपाइटर ठान प्रकाश नेउपाने 9850633878 प्रशान्त नेउपाने 9840026925
2: जाम न ढिला भइसक्यो
3: एकैछिन पख न के को भिडियो सुनौ
4: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाने सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
2: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
3: नबोल न सुन त
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त केही बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
2: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 9840686265 र 9801412888
5: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
5: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
9: 103.8 अन्तर्मनको आवाज
10: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुन साधी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 22 गते बिहिबार असोज कृष्ण पक्षको त्रयोदशी तिथि सन् 2026 अक्टोबर 8 तारीख। श्रोतावृन्द, यस कार्यक्रमको प्रायोजक जय शिव सुन र चाँदी पसल दोरेगौड़ा स्थित वनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षण गर गहनाहरू बनाउनु परेमा तपाईले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन राम्रो रहनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ। चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन रहेको छ। साथीको साथ मिल्नेछ। तपाईको आजको दिन सामान्य रहनेछ। संचित धन खर्च हुँदा मन शान्त हुनेछ। दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सह